भगवानले ती व्यक्तिहरूलाई मात्र सहयोग गर्छन् जसले कडा मेहनत गर्छ। आदरणीय श्रोता, आकाशवाणी खर्साङको प्रस्तुति यस बिहानीको आध्यात्मिक कार्यक्रम अर्चनामा सम्पूर्ण श्रोतालाई हार्दिक स्वागत अनि अभिवादन। म

0: यस बिहानीको आध्यात्मिक कार्यक्रम अर्चनामा श्रोताले सुन्नुहुनेछ नाग पञ्चमीको धार्मिक एवं आध्यात्मिक पक्ष विषयमाथि एक आध्यात्मिक चिन्तन, जसलाई प्रस्तुत गर्नका निम्ति यहाँ आकाशवाणी खरसाङको स्टुडियोमा उपस्थित हुनुहुन्छ ईश्वरी प्रसाद शर्माज्यू।
1: मित तेजसा शङ्खशूलाब्जरुचिरैर्भूषितो मूर्ध्नि सर्वदा।
2: सनातन धर्मका मुख्य अवधारणा र मान्यता अनुसार वेद, ब्राह्मण ग्रन्थ, आख्यान, उपनिषद, दर्शन, स्मृति, धर्मशास्त्रहरू हुँदै पुराणसम्म नै सनातन वैदिक धर्मका आधारभूत ज्ञान भण्डार भन्ने मानिएको छ। देवी वा देवता शब्दले अलौकिक वा प्राकृतिक युक्त अधिहेतालाई जनाउँदछ। वेदमा वर्णित उषा, नदी, सूर्य, वरुण, वायु, प्रजापति, पृथ्वी यी सबै देवी देवताका प्रकारान्तरमा प्राकृतिक नै आफै थिए। यिनको भौतिक देह थियो जो प्राकृतिक आफै नै थियो। यिनको प्राकृतिगत रहस्यमय शक्ति मानिन्छ। देवी देवता प्रकृति भएकोले मानिस सुरुको अवस्थामा प्रकृति जीव जन्तु झार रुख बोट बिरुवाका पूजक थिए। प्रत्येक पशु पक्षी झारपात रुख बोट बिरुवा जलाशय उकाली ओराली देउराली नदी आदि आदिलाई भगवानको स्वरूप मानि पूजा व्रत बस्ने मान्ने चलन छ। जस्तै रुखमा बर पिपल आँप स्वामी, पशुमा गाई गोरु हात्ती घोडा कुकुर, उद्दितमा दुबो कुश तुलसी इत्यादि। नयाँ पूजामा फलफुलको पूजा गरी अन्नपूर्ण मातालाई चढाउने, पक्षीमा काग गडुर सुगा परेवा आदि, यतिसम्म कि निर्जीव वस्तुमा ढुङ्गा थुम्का देउराली आदि आदिमा देवी देवताको स्वरूपदेखि पूजा आराधना गर्ने हुनाले यस्तै प्रकारले श्रावण महिनाको शुक्ल पक्षको पञ्चमी तिथिमा घिस्रेर हिँड्ने प्राणी सर्प गडेउला बिच्छी खजुरो माछा आदि आदिको पूजा एवं व्रत बस्ने पर्वलाई नागपञ्चमी पर्व भनिन्छ। आकाशवाणी खरसाङको प्रातकालीन अर्चना कार्यक्रम अन्तर्गत नागपञ्चमीको धार्मिक एवं आध्यात्मिक पक्ष बारे प्रस्तुत

गर्न लागिरहेको छु। प्रत्येक देवी देवताको गायत्री मन्त्र हुन्छ, त्यस्तै नाग देवताको गायत्रीद्वारा आरम्भ गर्न अनुमति लिन चाहन्छु। ओम भुजग शेषाय विद्महि धर्मराजाय धीमहि तन्नो नाग प्रचोदयात्। नागपञ्चमी पर्व भारत खण्डमा पौराणिक कालदेखि नै मनाउँदै आएको हो। अग्नि पुराण, स्कन्द पुराण, नारद, गरुड पुराण, अन्य अन्य सनातनी बौद्धिक ग्रन्थमा उल्लेख गरेको पाइन्छ।

नागको कुल कसरी अस्तित्वमा आयो भन्ने सन्दर्भमा पुराण साहित्यमा पाउन सक्छौँ। ब्रह्माका छोरा काश्यप ऋषिले प्रजापतिको छोरी क्रुद्ध र विनितासित विवाह गरे। क्रुद्धले नागकुललाई जन्म दिन त्यही समयबाट नागको पूजा आराधना गर्दै आएको मानिन्छ। यस विषयमा सर्पका राजा तक्षकसित सम्बन्धित एक कथा प्रस्तुत गर्न गइरहेको छु। महाभारत अनुसार राजा तक्षकले राजा जगमयका पिता परीक्षितलाई मारेपछि राजा जनमग्नले नागकुललाई संसारबाट हटाउन यज्ञ आयोजन गर्ने निर्णय गरे। त्यही यज्ञको क्रममा आस्तिक ऋषिले यज्ञ रोके। त्यही यज्ञलाई हस्तक्षेप गरेको दिनमा नागहरूले हर्षोल्लासको साथ तक्षकको पूजा व्रत बसेको दिनलाई हामीले नागपञ्चमीको रूपमा मनाउँदै आएका छौँ। नागपञ्चमीसितै सम्बन्धित अर्को किम्वदन्ती यस्तो छ कि त्यसै दिन भगवान् श्री कृष्णले कालिया नाग जसले गोकुलवासीलाई आतंक मचाएका थिए उनैको वध गरेर गोकुलवासुलाई चैनको सास फेर्न पाएका थिए हर्ष उल्लासका साथ एक पर्व मनाएका थिए र अन्यन्य नाग नागिनीको पनि पूजा व्रत बसेको दिनलाई नागपञ्चमी भनी मानिन्छ। नागलाई विष्णु र शिव भगवानको स्वरूप मान्ने प्रचलन वैदिक सनातन कालदेखि नै देखिन्छ। भगवान शिवले नागको माला लगाउने, भगवान विष्णुले जलमाथि शेष नागको शयनमा फनको छाता ओढी शयन गर्ने भएकोले दुवै भगवानलाई नागको रूपमा मान्न सकिन्छ। प्रथम पूजाको अधिकार पाएका श्री गणेश भगवानको एक हातमा नाग छ। भगवान विष्णुको रूपमा जन्म लिनुभएका रामचन्द्रका भाइ लक्ष्मण र श्री कृष्णका दाजु परशुराम पनि शेष नागको रूपमा मानिन्छ। भगवान विष्णुको नौ अवतारको स्वरूपमा जन्म लिनुभएको बुद्ध भगवानको मूर्तिमा पनि मुकुटको रूपमा शिरमा सर्पको आकृति रहेको छ। मच्छिन्द्रनाथको घाँटीमा कर्कोट नागको माला लगाएको हुन्छ। जैन तीर्थेश्वरहरूले पनि शिरमा समेत सर्पकार मुकुट धारण गरेका हुन्छन्। पाण्डु पुत्र अर्जुन र चन्द्रगुप्त मौर्य द्वितीयले त नागकन्यासँग विवाह

अहिले श्रोताले सुन्दै हुनुहुन्छ नागपञ्चमीको धार्मिक एवं आध्यात्मिक पक्ष विषयमाथि एक आध्यात्मिक चिन्तन, जसलाई प्रस्तुत गर्नुहुँदैछ ईश्वरी प्रसाद शर्मा ज्यूले।

गोरखनाथले नौ नागको आसनमा बसी 12 वर्षसम्म तपस्या गर्नाले यसरी नाकलाई थिचेर राख्दा पानी नपरेको देखेर गोरखनाथका गुरु मच्छेन्द्रनाथलाई बोलाई। गुरु आएको देखेर गोरखनाथ उठेपछि नाकमुक्त भएर वर्षा भएको प्रसङ्ग विभिन्न धर्मशास्त्रमा उल्लेखित गरेको पाइन्छ। उपर्युक्त शास्त्रीय प्रमाणलाई मध्यनजर गरी श्रावण शुक्ल पक्षको पञ्चमी तिथिमा नाकको चित्रण, त्यही चित्रमाथि दुध दही अक्षता फुलसहित 16 प्रचारले पूजा गरी गाईको गोबरको सहायताले घरको मूल ढोकामाथि दुबोसहित टाँस्ने गरिन्छ। अनन्त वासुकी पद्म महापद्म ततक्षस कुली र कर्कट शङ्ख नागचष्टो प्रकेतिता। नागका यी 8 नाम छन्, जस्तै अनन्त वासुकी पद्म महापद्म ततक्षस कुली र कर्कट शङ्ख गरी एक नाग 8 नाग देवताका नाम हुन्। यिनै 8 नाग देवताको चित्र मूल ढोकामा पूजा गरी टाँस्नाले घरमा चट्याङ लाग्ने, आगो लाग्ने, सर्प भित्र पस्ने भय नहुने धार्मिक विश्वास रहेको छ। ज्योतिष शास्त्र अनुसार पञ्चमी तिथिका स्वामी नागदेवता हुन्। नागदेवता भुइँमा बस्छन्। भूमि खन जोत गर्दा नाकलाई कष्ट हुने सम्भावना भएकोले नागपञ्चमीको दिन हलो जोत्ने, नयाँ घरको जग बसाल्ने हुँदैन भन्ने शास्त्रीय मान्यता छ। नागपञ्चमीको दिन ब्राह्मण पुरै ज्वाइँ भान्जा भान्जी अथवा कन्याहरूले कागजमा विभिन्न नागको चित्रसँगै सूर्य चन्द्र शङ्ख चक्र पद्मा माछा बिष्ठी खजुरो को चित्रण समावेश गरी नागबाहेक खेतबारीमा भेटिने अनन्य विषालु जीवहरूको समेत भय नहोस् भनिकन तिनको चित्रण राख्ने चलन छ। यसरी यस दिन नागको पूजा गर्नाले जसको जन्मकुण्डलीमा कालसर्प योगको देखा पर्दछ, यस दिन नागको पूजा गर्नाले कालसर्प योगको निवारण हुन्छ भन्ने ज्योतिष मान्यता छ।

संसारमा सबैभन्दा मूल्यवान वस्तु मणिलाई नाकले शिरमा धारण गरेको हुन्छ। नाकलाई मनपर्ने दूध श्रीखण्ड सुगन्ध र सङ्गीत हो। त्यसै कारण प्राय सर्प यिनैमा देखा पर्दछन्। गर्मीमा दुबोभित्र बस्ने श्रावण शुक्ल पक्ष पञ्चमी तिथिको शीतलताको कारण बाहिर निस्किने अलिअलि जाडोको यम सुरु हुन्छ भन्ने मान्यता मानिन्छ। वैज्ञानिक रूपमा प्रकृतिमा भएको विषालु पदार्थलाई नाक लगायत अन्य जीवले धारण गरी आफ्नो शरीरमा राखी मानव जातिलाई विषालु पदार्थको प्रभावबाट टाढा राखिकन हामीलाई सुस्वस्थ राखेको अनुसन्धानबाट पुष्टि गरेको पाइन्छ। त्यसैले त वैदिक सनातन ज्ञान भण्डारले ब्रह्माण्ड ब्रह्म परम ब्रह्म आत्मा परमात्मा प्रकृति उद्भिद जीव जन्तु पक्षी देवी देवताको शब्दले फरक फरक अवधारणा वा अस्तित्वको प्रतिनिधित्व गरेको पाइन्छ। त्यही भित्रमा श्रावण महिनाको शुक्ल पक्ष पुण्यतिथिको दिन नागको पूजा गरी सबै विश्वमा शान्तिको कामना राख्दै आजको अर्चना कार्यक्रम यिनै श्लोकबाट विश्राम गर्न चाहन्छु। सर्वे भवन्तु सुखिन, सर्वे सन्तु निरामय, सर्वे भद्राणि पश्यन्तु, मा कश्चित् दुःख भावेत्। ओम शान्ति, ओम शान्ति, ओम शान्ति।

0: आकाशवाणी खरसाङको प्रस्तुति यस बिहानीको आध्यात्मिक कार्यक्रम अर्चनामा श्रोताले सुन्नुभयो नाग पञ्चमीको धार्मिक एवं आध्यात्मिक पक्ष विषयमाथि एक आध्यात्मिक चिन्तन जसलाई प्रस्तुत गर्नुभयो ईश्वरी प्रसाद शर्माज्यूले। साथमा सुन्नुभयो केही नेपाली अनि हिन्दी भजनहरू। हवस् त श्रोता, तपाईँको आजको दिन मङ्गलमय रहोस् यही कामना ईश्वर अघि राख्दै हजुरहरूबाट प्रस्तुता मनन तामाङ अनि सञ्चालिका अनिता पनि बिदा चाहन्छौ। नमस्कार, शुभ दिन।
1: अघिल्लो क्रममा आकाशवाणी दिल्ली केन्द्रको समाचार रिले गरी सुनाइरहेछौँ।

दिल्ली केन्द्रको समाचारपछि पुनः स्वागत जनाउँदछ श्रोता साथीलाई आकाशवाणीको खरसाङ केन्द्रमा। समय बेला बिहानको 7:05 अनि 17 सेकेन्ड भइरहेछ र अघिल्लो प्रस्तुति शुभ प्रभात र जसमा प्रथममा खेतीपाती बारे सल्लाहमा आज हाम्रा कृषक दाजुभाइहरूलाई मेवाको खेतीबारे जानकारी गराइरहेछौँ। मेवा एक लोकप्रिय तथा पौष्टिक फलफुल बाली हो। मेवामा भिटामिन ए, भिटामिन सी, फाइबर, पोटासियम तथा पाचनमा सहयोग गर्ने पेपेन नामकका एन्जाइमाई पाइन्छ। यसको नियमित सेवनले स्वास्थ्यलाई धेरै लाभ पुर्याउँदछ। मेवाको खेतीका लागि न्यानो तथा आर्द्र हावा पानी युक्त मानिन्छ। सामान्यत 22 डिग्रीदेखि 30 डिग्री सेल्सियस तापक्रम र राम्रो घाम लाग्ने स्थान यसको वृद्धिका लागि अनुकूल हुन्छ। पानी

जमिनले मलिलो तथा राम्रो निकास भएको दोमाट माटो खेतीको मेवाको खेतीको लागि सबैभन्दा उपयुक्त हुन्छ। मेवाको खेती मुख्यतः बिउबाट गरिन्छ। स्वस्थ र उन्नत जातको बिउ छनौट गरी नर्सरीमा बिरुवा उत्पादन गरिन्छ। बिरुवा करिब 30-45 दिनको भएपछि खेतमा सारिन्छ। बिरुवा बीज पर्याप्त दूरी कायम गरी रोप्दा राम्रो वृद्धि र उत्पादन हुन्छ। खेतीको सफलताका लागि समयमा सिँचाइ, गोडगाड, झारपात नियन्त्रण तथा गोबर मल र आवश्यक रासायनिक मलको सन्तुलित प्रयोग गर्नुपर्छ। रोग र किराको नियमित निगरानी गरी आवश्यक व्यवस्थापन गरेमा उत्पादन राम्रो हुन्छ।

खेतीपाती बारे सल्लाहमा जानकारी भएपछि अब पालो भएको छ आधुनिक गीतको। राजाको कलाकार शोभिना सिंह, शब्द बिके थामी छ, नि सङ्गीत राजु सुन्दासको।

श्रोता यो आकाशवाणीको नेपाली प्रसारण सेवा र यहाँहरू सबैलाई हार्दिक स्वागत अनि केही क्षण अब आनन्द लिनेछौँ भजन सुनेर. आजको कलाकार सोनु राई अनि सङ्गीत रहेको छ वसन्त छेत्रीको पनि शब्द धीरज राई निशाकारको.

0: अब समय भएको छ समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार सबिना गिरीबाट सुन्नुहोस्। प्रथममा प्रमुख समाचार। केन्द्रीय गृह तथा सहकारिता मंत्री अमित शाहले वर्ष 2047सम्ममा भारतलाई पूर्ण विकसित राष्ट्र बनाउनका लागि युवा, गरीब, महिला र किसानहरूलाई सशक्त बनाउनु आवश्यक रहेको बताउनु भएको छ। भारतले भोलि नयाँ दिल्लीमा ब्रिक्स पर्यावरण मन्त्रीहरूको 12 बैठक आयोजना गर्नेछ। कार्मिक, लोकगुनासो र पेन्सन राज्य मन्त्री डाक्टर जितेन्द्र सिंहले आज नयाँ दिल्लीमा राष्ट्रिय अनुभव पुरस्कार 2026 प्रदान गर्नुहुनेछ। राष्ट्रिय परीक्षण एजेन्सी एनटीएले यूजीसी नेट परीक्षाका 3 विषयहरू अंग्रेजी, वाणिज्य र समाजशास्त्रको पुनः परीक्षाको घोषणा गरेको छ। अनि आजदेखि विशाखापट्टनमका सबै उडानहरू भोगापुरमको

0: युवा, गरीब, अन्नदाता और महिला को ताकतवान बनाना पड़े। आज यही मन से किसानों को किसान सम्मान निधि, पशुपालकों के लिए 500 करोड़ की डेयरी की व्यवस्थाएं, युवाओं को नौकरी और माताओं के लिए, बहनों के लिए सरस डेयरी का एक्सटेंशन का काम आज भारतीय जनता पार्टी की सरकार ने किया।
1: भारतले भोलि नयाँ दिल्लीमा ब्रिक्स पर्यावरण मन्त्रीहरूको 12 बैठक आयोजना गर्नेछ। यस बैठकभन्दा अघि आज पर्यावरण कार्य समूह र जलवायु परिवर्तनमाथि सम्पर्क समूहका ब्रिक्स वरिष्ठ अधिकारीहरूको बैठक हुनेछ। यो कार्यक्रम भारतको ब्रिक्स अध्यक्षताको विषयवस्तुमा आयोजना हुनेछ। यस वर्ष यस सम्मेलनको विषय लचिलोपन, नवीनता, सहयोग र स्थिरताको निर्माण हो। ब्रिक्स पर्यावरण मन्त्रीहरूको बैठकको सञ्चालन केन्द्रीय पर्यावरण, वन एवं जलवायु परिवर्तन मन्त्री भूपेन्द्र यादवले गर्नुहुनेछ। पर्यावरण, वन एवं जलवायु मन्त्रालयले भनेको छ कि यस बैठकले ठोस छलफल, सहमतिलाई बढावा दिने र वातावरणीय सहयोगलाई सुदृढ पार्ने मञ्च प्रदान गर्नेछ।
2: भारत की अध्यक्षता वाले ब्रिक्स सम्मेलन का विषय है लचीलापन, नवाचार, सहयोग और स्थिरता का निर्माण। ब्रिक्स देशों के पर्यावरण मंत्रियों की बैठक की अध्यक्षता पर्यावरण, वन और जलवायु परिवर्तन मंत्री भूपेंद्र यादव करेंगे। मंत्रालय ने कहा कि ये बैठक सार्थक चर्चाओं में शामिल होने, आम सहमति बनाने और पर्यावरण सहयोग को मजबूत करने का मंच है। मंत्रालय के अनुसार भारत ने ब्रिक्स पर्यावरण कार्य समूह के लिए प्राथमिकता वाले 4 क्षेत्रों की पहचान की है। में सतत जीवन शैली को बढ़ावा देना, वन संवर्धन, दावानल और आपदा प्रबंधन, चक्रीय अर्थव्यवस्था और अनुकूलन शामिल हैं।
1: मन्त्रालयले बताएको छ कि ब्रिक्सको अध्यक्षताको भागको रूपमा भारतले ब्रिक्स पर्यावरण कार्य समूह अन्तर्गत 4 प्राथमिकताका क्षेत्रहरूको पहिचान गरेको छ। प्राथमिकताका यी क्षेत्रहरूमा सतत जीवनशैलीलाई प्रबन्धन गर्ने, वन संवर्धन, डडेलोको व्यवस्थापन र आपदा लचिलोपन, चक्रीय अर्थव्यवस्था तथा अनुकूलन सामेल छ। कार्मिक, लोकगुनासो र पेन्सन राज्य मन्त्री डाक्टर जितेन्द्र सिंहले आज नयाँ दिल्लीमा राष्ट्रिय अनुभव पुरस्कार 2026 प्रदान गर्नुहुनेछ। मन्त्रालयले बताएअनुसार यस अवसरमा पेन्सन मित्र पुस्तिका र देशव्यापी डिजिटल जीवन प्रमाणपत्र डीएलसी अभियान 5 दिशानिर्देश पनि जारी गरिनेछ। कार्यक्रमको अवधि 1 ब्याङ्क प्रदर्शनी पनि आयोजित गरिनेछ। यसमा 17 पेन्सन वितरण ब्याङ्कहरूले सेवाबाट अवकाश प्राप्त कर्मचारीहरूका लागि तयार गरिएको का आफ्ना उत्पादन र सेवाहरू प्रबन्धन यसलाई प्रदर्शन गर्नेछन्। राष्ट्रिय अनुभव पुरस्कार योजना 2026 लागि 15 कर्मचारी छनौट भएका छन्। यी पुरस्कार विजेताहरूले राष्ट्र निर्माणमा महत्वपूर्ण योगदान दिएका छन् र पासपोर्ट सेवा केन्द्र, पुराना नियमहरू खारेज गर्ने, प्रशासन र लेखामा प्राविधिक परिवर्तन र ऊर्जा संरक्षण जस्ता विभिन्न महत्वाकांक्षी सरकारी परियोजनाहरूमा योगदान दिएका छन्। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशल मिडिया ह्यान्डल एक्समा @AIRNewsKurshing अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रह समाचार। महाराष्ट्रका स्वास्थ्य मन्त्री प्रकाश अभिटकरले आगामी दिनमा राज्यमा 1,440 छनौट भएका डाक्टरहरू नियुक्त गरिने बताउनु भएको छ। उहाँले भन्नुभयो 600 थप डाक्टरहरूको भर्ती भइरहेको छ र लगभग 250 दन्त चिकित्सकहरू पनि चाँडै स्वास्थ्य सेवामा सामेल हुने अपेक्षा गरिएको छ। उहाँले राज्यमा स्वास्थ्य सेवाहरू सुदृढ पार्न कोषको कुनै पनि कमी नभएको बताउनु भएको छ। श्री अभिटकरले महाराष्ट्रभरिका स्वास्थ्य समितिका सदस्यहरूसँग अनलाइन जन आरोग्य संवादको क्रममा यो कथन दिनुभएको हो। उहाँले सरकारी अस्पतालहरूमा डाक्टरको उपस्थिति, बिरामीको अन्तर्क्रिया र आवश्यक सेवाहरूको उपलब्धता जस्ता मुद्दाहरूको पनि समीक्षा गर्नुभयो। मुख्यमन्त्री रेवन्त रेड्डीले आज तेलंगानाको सनत नगरमा रहेको नयाँ सुपर स्पेसिलिटी अस्पताल डाक्टर मारी चेन्ना रेड्डी TIMS को उद्घाटन गर्नुहुनेछ। आम जनतालाई कर्पोरेट स्तरको स्वास्थ्य सेवा प्रदान गर्न निर्मित यो अस्पताल सरकारी क्षेत्रमा एकल चरणमा निर्मित सबैभन्दा ठूलो सुपर स्पेसिलिटी अस्पताल हो। 22.6 एकड़मा फैलिएको यस अस्पतालमा 1,082 बेड छन्, जसमा 300 आईसीयू बेड, 31 प्रमुख र 6 अपरेशन थिएटर र अत्याधुनिक डायग्नोस्टिक प्रयोगशालाहरू छन्। यो भारतको पहिलो सरकारी अस्पताल हो जहाँ एआई आधारित

बायोमेट्रिक ट्यूब प्रणाली स्थापना गरिएको छ जसले वार्ड प्रयोगशाला र फार्मेसीहरू बीच रगतको नमूना र मेडिकल रिपोर्टहरू केवल एकदेखि दुई मिनटमा प्रदान गर्न सक्नेछ। आगामी जनगणना 2027 को लागि जम्मू कश्मीर र लद्दाखका हिउँले ढाकिएका क्षेत्रहरूमा स्वगणना आजदेखि सुरु हुनेछ जुन 31 अगस्तसम्म जारी रहनेछ। जम्मू कश्मीर र लद्दाखका लागि जनगणना सञ्चालन निर्देशक अमित शर्माले भन्नुभयो कि यो प्रक्रियाले वासिन्दाहरूलाई 1 सेप्टेम्बरदेखि 30 सम्म सञ्चालन हुने घर घर जनगणना अघि डिजिटल रूपमा आफ्नो जानकारी पेश गर्न अनुमति दिनेछ। उहाँले बताउनुभयो जनगणना नामा जनसांख्यिक जानकारी प्रजनन दर पेसा र अन्य पक्षहरूसँग सम्बन्धित लगभग 40 प्रश्नहरू समावेश हुनेछन् र यसपटक जातलाई पनि समावेश गरिनेछ। उहाँले थप भन्नुभयो जम्मू कश्मीरका 16 जिल्लाहरू र लद्दाखभरिका हिउँले ढाकिएका क्षेत्रका बासिन्दाहरूलाई तोकिएको समयभित्र स्वगणना पूरा गर्न आग्रह गरिएको छ। शर्माले अझ भन्नुभयो लद्दाखको लागि सन्दर्भ मिति पहिले नै 1 अक्टोबर 2026 मध्यरातको रूपमा तोकिएको छ जबकि देशको बाँकी भाग र जम्मू कश्मीरका बाँकी क्षेत्रहरूको लागि यो सूचनाको अधीनमा 1 मार्च 2027 हुने अपेक्षा गरिएको छ। राष्ट्रिय परीक्षण एजेन्सी एनटीएले यूजीसी नेट परीक्षाका 3 विषयहरू अङ्ग्रेजी वाणिज्य र समाजशास्त्रको पुनः परीक्षाको घोषणा गरेको छ। यी विषयहरूमा धेरै त्रुटि भएको गुनासो आएपछि यस्तो निर्णय गरेको हो। एनटीएले बताएको छ कि अङ्ग्रेजीको विषय 9 सेप्टेम्बरको दिन बिहान 9 बजेदेखि दिउँसो 12 बजेसम्म वाणिज्यको विषय त्यसै दिन अपराह्न 3 बजेदेखि साँझ 6 बजेसम्म र समाजशास्त्रको विषय 10 सेप्टेम्बरको दिन बिहानी 9 बजेदेखि दिउँसो 12 बजे आयोजित गरिनेछ। एनटीएले जुनियर रिसर्च फेलोशिप सहायक प्रोफेसर पदको लागि योग्यता र पीएचडी कार्यक्रममा प्रवेशका लागि 87 विषयहरूमा 22 जुनदेखि 30 सम्म यूजीसी नेट जुन 2026 परीक्षा सञ्चालन गरेको थियो। एनटीएले यी त्रुटिहरूको जाँचको लागि एक समितिको गठन गरेको थियो। समितिले निष्पक्ष र त्रुटि रहित परीक्षा सुनिश्चित गर्नका लागि यी तीनै विषयहरूको पुनः परीक्षाको सिफारिस गरेको थियो। आजदेखि विशाखापट्टनमका सबै उडानहरू भोगापुरमको नयाँ उल्लुरी सीताराम राजु अन्तर्राष्ट्रिय विमानस्थलबाट सञ्चालन हुनेछन्। एयर इन्डियाले भोगापुरम र दिल्ली बीच साप्ताहिक 14 उडानका सञ्चालन गर्न जारी राख्नेछ। 77,342 वर्ग मिटरमा फैलिएको नयाँ टर्मिनलको यात्रुहरूको सुविधा र परिचालन दक्षतामा वृद्धि प्रदान गर्दछ। यसमा 22 चेक इन काउन्टरहरू 18 सेल्फ ब्यागेज ड्रप युनिटहरू स्क्रिनिङ प्रणाली र आधुनिक सुविधाहरू र 7 एरोब्रिजहरू रहेका छन्। अब अन्तमा प्रमुख समाचार पुनः एकचोटि। केन्द्रीय गृह तथा सहकारिता मंत्री अमित शाहले वर्ष 2047 भारतलाई पूर्ण विकसित राष्ट्र बनाउनका लागि युवा गरीब महिला र किसानहरूलाई सशक्त बनाउनु आवश्यक रहेको बताउनु भएको छ। भारतले भोलि नयाँ दिल्लीमा ब्रिक्स पर्यावरण मन्त्रीहरूको 12 बैठक आयोजना गर्नेछ। कार्मिक लोक गुनासो र पेन्सन राज्य मन्त्री डाक्टर जितेन्द्र सिंहले आज नयाँ दिल्लीमा राष्ट्रिय अनुभव पुरस्कार 2026 प्रदान गर्नुहुनेछ। अनि आजदेखि विशाखापट्टनममा सबै उडानहरू भोगापुरमको नयाँ अल्लुरी सीताराम राजु अन्तर्राष्ट्रिय विमानस्थलबाट सञ्चालन हुनेछन्। आकाशवाणीबाट समाचार पूरा भयो। अहिले 9 बजे समाचारको अर्को श्रृङ्खला लिएर पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोला आकाशवाणी।

श्रोता, समय बेला बिहानको 7:35 भइरहेछ र अब नेपाली प्रसारणको सेवामा सुरु गरिरहेछौँ सङ्गीतको मिठो यात्रा स्पन्दन। यस कार्यक्रममा लिएर आएका छौँ तपाईँहरूको मन छुने लोकप्रिय गीत सङ्गीत, विभिन्न भावनाले भरिएका मधुर धुनहरू। त्यसैले आफ्नो मनलाई सङ्गीतको लयमा छोडिदिनुहोस्, धुनहरूसँगै भावनालाई बग्न दिनुहोस् र केही साथ हाम्रो साथमा रमाउनुहोस्।

कार्यक्रम स्पन्दनको यो पहिलो प्रस्तुति यहाँले सुन्नुभयो कर्म ग्याल्छेन बम्जनको स्वरमा। संगीत पूजन लुहागनको थियो नि, शब्दहरू रविन बान्तवा कहाँ राईको। श्रोता, संगीत मनका भावनाहरूलाई शब्द र धुन मार्फत व्यक्त गर्ने एउटा सुन्दर माध्यम हो। कहिले यसले हाम्रो गाउँघरको सम्झना दिलाउँछ, कहिले माया प्रेमका भावना जगाउँछ भने कहिले जीवनका सुख दुःखसँग जोडिन्छ। त दोस्रो प्रस्तुति राखिरहेछौँ अनुपमा प्रधान अनि प्रणय गुरुङको स्वरमा। शब्द रहेको छ आशिष थापाको पनि, सङ्गीत भूपेन्द्र राईको।

श्रोता, लोकगीत हाम्रो मौलिक लोक संस्कृति, परम्परा र जनजीवनको ऐना हो। पुस्तौंदेखि एक पुस्ताबाट अर्को पुस्तामा मौखिक रूपमा हस्तान्तरण हुँदै आएको लोकगीतले नेपाली समाजको सुख दुःख, प्रेम विरह, संस्कार, चाडपर्व, श्रम र जीवनशैलीलाई सरल तथा स्वाभाविक रूपमा प्रस्तुत गर्दछ। त राखिरहेछौ यो लोक प्रस्तुति नरेन्द्र गुरुङ, डेजी बराइली अनि साथीहरूको स्वरमा।

श्रोता संगीत मार्फत हाम्रो मौलिक संस्कृति परम्परा जीवन शैली र समसामयिक भावनालाई एउटै मञ्चमा प्रस्तुत गरिन्छ। लोकगीतले हाम्रो माटो र संस्कृतिको स्पन्दन बोकेको हुन्छ भने आधुनिक गीतले वर्तमान पुस्ताको भावना र सोचलाई आवाज दिन्छ। स्पन्दन जहाँ गीतमा भावना हुन्छ, संगीतमा धड्कन हुन्छ र प्रस्तुतिमा जीवनको अनुभूति हुन्छ।

कहिलेकाहीँ संसार परिवर्तन गर्ने मानिसहरू भीडबाट अलग्गै देखिँदैन। उनीहरू चुपचाप आफ्नै संसारमा डुबिरहेका हुन्छन्। किताबका पानाहरूमा कठिन प्रश्नहरूमा र असम्भव देखिने सपनाहरूमा एक यस्ता व्यक्ति जसले संसारलाई नयाँ अर्थ दिए, जसले गणितलाई केवल हिसाब होइन एउटा कला बनाइदिए, उनी हुन् महान जापानी गणितज्ञ मासाकी काशीवारा, जसको प्रेरणादायी सफलताको कथालाई लिएर आएका छौं कार्यक्रम कथा सफलतामा। प्रिय श्रोता साथीहरूलाई हार्दिक स्वागत अनि न्यानो अभिवादन म प्रतिमाको। जापानको शान्त वातावरणमा जन्मिएका मासाकी काशीवारा सानैदेखि भिन्नै स्वभावका थिए। अरू नानीहरू खेलकुदमा रमाइरहेका बेला उनी भने अङ्क र समस्यामा हराइरहन्थे। उनलाई एउटै कुरा निकै मन पर्थ्यो, किन कसरी, किन यो नियम काम गर्छ, किन यो सूत्र यस्तै हुन्छ, किन गणित यति गाह्रो छ। उनका शिक्षकहरू पनि चकित पर्थे, किनभने उनी केवल उत्तर खोज्दैनथे, उत्तरको पछाडि सत्य खोज्थे। प्रतिभा हुनु मात्रै सफलता होइन, प्रतिभालाई निरन्तर मेहनतले चम्काउनु पर्छ। मासाकीले गणितको संसारमा यस्तो खोज गरे जसले आधुनिक गणितलाई नै नयाँ दिशा दियो। मासाकी काशीवाराको जन्म सन् 1947 30 जनवरीमा जापानको इबाराकी प्रिफेक्चरको युकी नामक सहरमा भएको थियो। सानै उमेरदेखि उहाँलाई अध्ययनमा निकै रुचि

थियो। विशेष गरी तर्क, समस्या समाधान र संख्याको दुनिया उहाँलाई अत्यन्तै मन पर्थ्यो। समय बित्दै जाँदा उहाँको रुचि गणिततर्फ अझ बलियो हुँदै गयो। त्यसपछि उहाँले जापानको प्रतिष्ठित टोकियो विश्वविद्यालयमा अध्ययन गरे। विश्वविद्यालयमा अध्ययन गर्ने क्रममा उहाँको भेट प्रसिद्ध गणितज्ञ मिकियो साटोसँग भयो। यो भेट उहाँको जीवनको ठूलो मोड साबित भयो, अर्थात् भनौ यो भेटले काशीवाराको जीवन बदलिदियो। मिकियो साटो सामान्य शिक्षक मात्र होइन, आधुनिक एल्जेब्रिक एनालिसिसका संस्थापक थिए। उहाँ नयाँ तरिकाले गणित सोच्न सिकाउँथे। साटोले काशीवारा भित्रको प्रतिभा तुरुन्तै चिनिहाले। उहाँले काशीवारालाई कठिन र गहिरो गणितीय समस्यामा काम गर्न प्रेरित गरे। उहाँको जीवन बाहिरबाट हेर्दा शान्त देखिन्थ्यो, तर भित्र निरन्तर सङ्घर्ष चलिरहेको थियो। गणितमा नयाँ कुरा पत्ता लगाउनु सजिलो हुँदैन। कहिलेकाहीँ एउटा समस्याको समाधान खोज्न महिनौ लाग्थ्यो। धेरै रात उहाँले निन्द्रा त्यागेर अनुसन्धान गरे। उहाँका सहकर्मीहरू भन्थे, जब काशीवारा कुनै समस्यामा काम गर्छ तब संसारको सबै कुरा बिर्सन्छ। यही समर्पणले उहाँलाई महान बनायो। काशीवारा दिनरात अध्ययन गर्थे। धेरैजसो मानिसले बुझ्न नसक्ने जटिल सिद्धान्तहरूमा उनी समय बिताउँथे। कहिलेकाहीँ उनी घन्टौँ एउटै समस्यामा अड्किन्थे, तर उनले हार मानेनन्, किनकि उनलाई विश्वास थियो हरेक कठिन प्रश्नभित्र नयाँ संसार लुकेको हुन्छ। उनको यही धैर्यले उनलाई क्याटो युनिभर्सिटीसम्म पुर्यायो। विश्वविद्यालयमा अध्ययन गर्दै उनले एउटा यस्तो सिद्धान्त विकास गर्न थाले जसले आधुनिक गणितको दिशा नै बदलिदियो। त्यो थियो डी मोडल थ्योरी। यो केवल एउटा नयाँ फर्मुला थिएन, यो गणितलाई हेर्ने नयाँ तरिका थियो। त्यो समय धेरै मानिसहरूले यसको महत्त्व बुझेनन्। कतिपयले त यसलाई अत्यन्तै कठिन र अनावश्यक सम्झे। तर काशीवाराले आफ्नो अनुसन्धान रोकेनन्। उनी चुपचाप काम गरिरहे दिन, महिना, वर्ष, र बिस्तारै संसारले बुझ्न थाल्यो उनी साधारण गणितज्ञ होइनन्। काशीवाराको नाम अन्तर्राष्ट्रिय गणित जगतमा फैलिन थाल्यो। उनको विचारले गणित, भौतिक शास्त्र र विज्ञानका धेरै क्षेत्रमा नयाँ ढोका खोलिदियो। जीवनमा सबैले तुरन्तै प्रशंसा पाउँदैनन्। महान खोजहरू सुरुमा धेरैलाई बुझ्न गाह्रो हुन्छ। काशीवाराले पनि यही अनुभव गरे। उनका केही अनुसन्धानहरू वर्षौंसम्म सीमित घेराभित्रै मात्र चर्चित भए, तर समयसँगै विश्वभरिका वैज्ञानिकले स्वीकार्न थाले। उनको काम असाधारण थियो। उनले कठिन विषयलाई नयाँ तरिकाले बुझाए, जटिल सिद्धान्तलाई व्यवस्थित बनाए, साथै आधुनिक गणितको आदरलाई पनि बलियो बनाए। पछि मासाकीले अर्को महान खोज गरे, क्रिस्टल वेसेस थ्योरी। यो क्वान्टम ग्रुप्समा बुझ्ने नयाँ तरिका थियो। त्यति बेला क्वान्टम फिजिक्स र म्याथमेटिक्समा दुवै क्षेत्रमा जटिल समस्याहरू थिए। काशीवाराको सिद्धान्तले ती समस्याहरूलाई धेरै सरल बनाइदियो। यस खोजपछि उहाँको प्रतिष्ठा अझ धेरै बढेर गयो। विश्वभरिका वैज्ञानिकले उहाँको अनुसन्धान पढ्न थाले। अमेरिका, फ्रान्स, जर्मनी लगायतका देशका विश्वविद्यालयहरूले उहाँलाई व्याख्यानका लागि निमन्त्रणा दिन थाले। काशीवारा केवल महान वैज्ञानिक मात्र होइनन्, उत्कृष्ट शिक्षक पनि थिए। उहाँले क्याटो युनिभर्सिटीमा शिक्षकको काम गरे। उहाँका विद्यार्थीहरू उहाँलाई अत्यन्तै सम्मान गर्थे। उहाँले कहिले घमण्ड गरेन। विश्व प्रसिद्ध गणितज्ञ भए पनि उहाँ साधारण मानिस जस्तै व्यवहार गर्थे। कुनै विद्यार्थीले प्रश्न सोध्यो भने उहाँले धैर्यपूर्वक बुझाउँथे, र उहाँले भन्थे ज्ञान बढ्दा अझ ज्ञान बढ्छ। समयसँगै उहाँ संसारकै शीर्ष गणितज्ञ मध्ये गनिन थाले। काशीवाराले धेरै प्रतिष्ठित पुरस्कार प्राप्त गरे। सन् 2018 उहाँलाई क्याटो प्राइज प्रदान गरियो। यो पुरस्कार विज्ञान र मानवताको क्षेत्रमा ठूलो योगदान दिने व्यक्तिलाई दिइन्छ। तर उहाँको जीवनको सबैभन्दा ऐतिहासिक क्षण आयो सन् 2025। उहाँलाई एबल प्राइज प्रदान गरियो। यो पुरस्कार गणितको नोबल पुरस्कार जस्तै मानिन्छ।
यो सम्मान पाउने

उहाँ पहिलो जापानी गणितज्ञ हुन्। त्यो दिन केवल उहाँको लागि मात्र होइन सम्पूर्ण जापानको लागि गर्वको क्षण थियो। यो केवल एउटा पुरस्कार थिएन, यो थियो उनको धैर्य, समर्पण र ज्ञान प्रतिको प्रेमको सम्मान। काशीवाराको कथाले हामीलाई एउटा गहिरो शिक्षा दिन्छ, सफलता रातारात आउँदैन, ठुलो बन्नका लागि ठुलो सपना मात्र होइन ठुलो धैर्य पनि चाहिन्छ। जब अरूले तपाईँलाई बुझ्दैनन् त्यो बेला पनि आफ्नो यात्रामा टिकिरहनु नै असली साहस हो। उहाँ कहिले चर्चाको पछि लागेन, उहाँ ज्ञानको पछि लागे। उनले विभिन्न गणितीय शाखाहरूलाई जोड्ने नयाँ बाटो देखाए। उनको कामले आधुनिक विज्ञान, भौतिक शास्त्र र अनुसन्धानमा गहिरो प्रभाव पार्यो। विश्वभरिका विश्वविद्यालयहरूले उनको कामको चर्चा गर्न थाले। मासाकी काशीवारा प्रसिद्ध भए, सम्मान पाए, तर उहाँ सधैँ विनम्र नै रहे। उहाँको लागि गणित केवल पेसा थिएन, यो सत्य खोज्ने माध्यम थियो। उहाँले भन्थे, गणितमा सुन्दरता हुन्छ जब तपाईँ कुनै गहिरो सत्य भेट्नुहुन्छ, त्यो कला जस्तै सुन्दर लाग्छ। आज मासाकी काशीवारालाई आधुनिक गणितका सबैभन्दा प्रभावशाली वैज्ञानिक मध्ये एक मानिन्छ। उहाँका अनुसन्धानले विज्ञान र गणितको भविष्यलाई नयाँ दिशा दिएको छ। एक सामान्य जापानी बालकबाट विश्व प्रसिद्ध गणितज्ञ बन्ने उहाँको यात्रा वास्तवमा प्रेरणादायी छ। उहाँको जीवनले हामीलाई के सिकाउँछ भने, यदि कुनै कामप्रति सच्चा लगाउ र निरन्तर मेहनत छ भने संसारकै कठिन क्षेत्रमा पनि ठूलो सफलता हासिल गर्न सकिन्छ। हरेक महान व्यक्तिको कथा शान्त सङ्घर्षबाट सुरु हुन्छ। मासाकी काशीवाराको सङ्घर्षमय सफलताको कथा सुनेपछि हामीले यही शिक्षा पाउँछौँ कि यदि जिज्ञासा जीवित छ अनि मेहनत निरन्तर छ भने असम्भव भन्ने कुरा बिस्तारै सम्भव बन्छ। ताजको सङ्घर्षमय प्रेरणादायी कथा सुनेर यहाँले अवश्य नै आनन्द लिनुभएको छ भन्ने मलाई लागेको छ। र अब भने कार्यक्रमबाट बिदा लिने समय भएकोले गर्दा कार्यक्रम प्रस्तोता लेखनाथ राय अनि म प्रतिमालाई पनि आज्ञा दिनुहोस्। नमस्ते।

एफएमएसी 3.5 मेगाहर्जमा यो प्रसारण हो आकाशवाणी खरसाङको र समय बेला बिहानको 8:45 अनि 10 सेकेन्ड भइरहेछ। र अब पालो सन्दर्भको साथमा लिएर आएका छौँ हिन्दी चलचित्रका गीतहरू। र आज सन्दर्भको विषय रहेको छ स्तनपान शिशुहरूको लागि सुरक्षाको उत्कृष्ट कवच। तर त्यसअघि श्रोता, हामी यस गीतलाई सुनेर आनन्द लिनेछौँ जो रहेको छ किशोर कुमारको स्वरमा अर्कन चलचित्रबाट। शब्द रहेको छ अमित खन्नाको, उनी सङ्गीत बप्पी लहरीको।

0: कम समय में ज्यादा मुनाफा, बस एक क्लिक में, कमाल है।
1: अनजान लिंक्स पर क्लिक मत कीजिए, RBI कहता है
2: जानकार बनिए, सतर्क रहिए।
3: स्तनपान शिशुको सुरक्षाको लागि उत्कृष्ट कवच। आमा बन्नु जीवनको सुन्दर अनुभव हो अनि आमाको काखमा हुर्कने शिशुको लागि आमाको दुधभन्दा अमूल्य उपहार अर्को हुन सक्दैन। आमाको दुध शिशुको लागि प्रकृतिले दिएको अमूल्य उपहार हो। जन्मेपछि शिशुको शारीरिक तथा मानसिक विकासका लागि आमाको दुध अत्यन्तै महत्त्वपूर्ण मानिन्छ। विशेष गरी जन्मेको पहिलो 6 महिनासम्म शिशुलाई आमाको दुध मात्र खुवाउनु उपयुक्त हुन्छ। आमाको दुधमा शिशुको विकासका लागि आवश्यक पोषण तत्त्वहरू सही मात्रामा पाइन्छन्। यसले शिशुको रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्दछ र झाडा पखाला, श्वास प्रश्वास सम्बन्धी संक्रमक

लगायत विभिन्न रोगबाट बचाउन सहयोग पुर्याउँदछ। जन्मेको पहिलो बाक्लो दुधलाई कोलोस्ट्रम भनिन्छ। यसमा रोगसँग लड्ने प्रतिरक्षात्मक तत्त्व प्रशस्त हुने भएकोले यसलाई शिशुको पहिलो प्राकृतिक खोप पनि मानिन्छ। त्यसैले जन्मे लगत्तै सकेसम्म चाँडो स्तनपान गराउनु महत्त्वपूर्ण हुन्छ। छ महिनापछि आमाको दुधसँगै उमेर अनुसारका पौष्टिक तथा सुरक्षित थप खानेकुराहरू सुरु गर्नुपर्छ र 2 वर्ष वा त्यसभन्दा बढी समयसम्म स्तनपानलाई निरन्तरता दिन सकिन्छ। त्यसैले आमाको दुध शिशुको पोषण मात्र होइन रोगबाट बचाउने सुरक्षा कवच पनि हो। आउनु हरेक आमालाई स्तनपानका फाइदाबारे जानकारी गरौँ र हरेक शिशुलाई सुरक्षित र पोषणयुक्त भविष्यतर्फ अघि बढाऊ। 6 महिनासम्म आमाको दुध मात्र स्वस्थ शिशु सबल परिवारको आदर हो।

यहाँ दोस्रो गीत राखिरहेछौँ लालच चलचित्रबाट किशोर कुमार अनि लता मङ्गेशकर र साथीहरूको स्वरमा सङ्गीत बपी लरिक छ नि शब्दहरू आनन्द बक्सीको हो।

0: श्रोता, अब समय भएको छ समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो। 9 बजेको प्रमुख समाचारको साथमा म सबिना गिरी। भारतले भोलि नयाँ दिल्लीमा ब्रिक्स पर्यावरण मन्त्रीहरूको 12 बैठक आयोजना गर्नेछ। यस बैठकभन्दा अघि आज पर्यावरण कार्य समूह र जलवायु परिवर्तनमाथि सम्पर्क समूहका ब्रिक्स वरिष्ठ अधिकारीहरूको बैठक हुनेछ। यो कार्यक्रम भारतको ब्रिक्स अध्यक्षताको विषयवस्तुमा आयोजना हुनेछ। कार्मिक, लोकगुनासो र पेन्सन राज्य मन्त्री डाक्टर जितेन्द्र सिंहले आज नयाँ दिल्लीमा राष्ट्रिय अनुभव पुरस्कार 2026 प्रदान गर्नुहुनेछ। मुख्यमन्त्री रेवन्त रेड्डीले आज तेलंगानाको सनतनगरमा रहेको नयाँ सुपर स्पेशलिटी अस्पताल डाक्टर मारी चेन्नर रेड्डी टीआईएमएसको उद्घाटन गर्नुहुनेछ। मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारले आज पटनामा चुनावी साक्षरता क्लब ईएलसी 2.0 को शुभारम्भ गर्नुहुनेछ। रक्षा मन्त्री राजनाथ सिंहले नागपञ्चमीको अवसरमा शुभकामना दिनुभएको छ। उहाँले सामाजिक सञ्जाल पोस्टमा प्रकृतिप्रति श्रद्धा, सबै जीवित प्राणीहरूप्रति करूणा र सअस्तित्वको भावना भारतको सांस्कृतिक परम्पराको अभिन्न अङ्ग रहेको बताउनुभएको छ। आगामी जनगणना 2027 को लागि जम्मू कश्मीर र लद्दाखका हिउँले ढाकिएका क्षेत्रहरूमा स्वगणना आजदेखि शुरू हुनेछ, जुन 31 अगस्तसम्म जारी रहनेछ। राष्ट्रिय परीक्षण एजेन्सी एनटीएले यूजीसी नेट परीक्षाका 3 विषयहरू अंग्रेजी, वाणिज्य र समाजशास्त्रको पुनः परीक्षाको घोषणा गरेको छ। आजदेखि विशाखापट्टनमका सबै उडानहरू भोगापुरमको नयाँ अल्लुरी सीताराम राजु अन्तर्राष्ट्रिय विमानस्थलबाट सञ्चालन हुनेछ। एयर इण्डियाले भोगापुरम र दिल्ली बीच साप्ताहिक 14 उडानहरू सञ्चालन गर्न जारी राख्नेछ। मौसम विभागले आज ओडिसा र पश्चिम बंगालको गंगीय क्षेत्रमा भारी वर्षाको लागि रेड अलर्ट जारी गरेको छ। आकाशवाणीबाट 9 बजेको प्रमुख समाचार पूरा भयो। अहिले 9:25 मा समाचारको अर्को श्रृंखला लिएर पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला आकाशवाणी।

3.5 मेगाहर्ज आकाशवाणी खरसाङ, आकाशवाणी दार्जिलिङ एफएम 102 मेगा साथै न्यूज नयरा पनि प्रसार भारती ओटिटी वेब्स प्लेटफर्ममा पुनः मनोरञ्जन गराउने क्रममा अब श्रोताहरूको निम्ति लिएर आएका छौँ महेश भट्टद्वारा निर्देशित चलचित्रका गीतहरू। महेश भट्ट भारतीय चलचित्र इतिहासका प्रभावशाली निर्देशकहरूमध्ये एक हुन्। उहाँले आफ्नो निर्देशन मार्फत प्रेम, परिवार, सङ्घर्ष र सामाजिक यथार्थता जस्ता विषयवस्तुलाई प्रस्तुत गर्दै हिन्दी सिनेमामा महत्त्वपूर्ण योगदान दिएका छन्। उहाँले हिन्दी चलचित्रमा आफ्नै प्रकारको निर्देशन शैली स्थापित गरेका छन्। उहाँ केवल व्यावसायिक मनोरञ्जनमा मात्र सीमित नभई समाज र मानवीय जीवनसँग सम्बन्धित विषयलाई पर्दामा ल्याउने रुचि निर्देशकका रूपमा चिनिन्छन्। यसै क्रममा महेश भट्टद्वारा निर्देशित चलचित्र जुरुम सन् 1990 बनेको यो चलचित्र, निर्देशक महेश भट्ट हुन् अनि चलचित्रमा विनोद खन्ना, मीनाक्षी शेषाद्री र सङ्गीता ब्रिजलानीले मुख्य भूमिका निभाएका छन्। यसै चलचित्रको यस गीतलाई राखिरहेछौँ। गुन्जने आवाज छ कुमार सानु अनि साधना सरगमको, शब्द इन्दिवरको छ भने सङ्गीत राजेश रोशनको।

श्रोताले सुन्नुभयो महेश भट्टद्वारा निर्देशित चलचित्र जुम्का गीतहरू। एफएमएसी 3.5 MHz यो प्रसारण आकाशवाणी खरसाङको, र अब समय भएको छ आकाशवाणी कोलकाता केन्द्रको बङ्गला समाचारको, जसलाई रिले गरी सुनाइरहेछौँ।

0: भएपछि एउटा समिति गठन गरेको थियो जुन समितिबाट आशिष ब्यानर्जीले तत्काल राजीनामा दिएका थिए गोरुबथानको प्रतिष्ठित साहित्यिक पुरस्कार छैटौं आरबी राई पुरस्कार साहित्यकार श्री अर्जुन शर्मा निरौलालाई प्रदान गरिने तथा पूर्व खेलाड़ी कमल राणालाई नागरिक सम्मान दिने जानकारी प्राप्त भएको छ गोरुबथानको अग्रणी साहित्यिक संस्था साझा साहित्य संरक्षण संस्थाले युद्धवीर उच्चतर माध्यमिक विद्यालयका भूतपूर्व प्रधान अध्यापक स्वर्गीय आरबी राईको स्मृतिमा प्रदान गरिँदै आएको आरबी राई पुरस्कार यस वर्ष वरिष्ठ साहित्यकार अर्जुन शर्मा निरौलालाई प्रदान गर्ने भएको छ आगामी 21 अगस्तका दिन अम्बियोक उच्चतर माध्यमिक विद्यालयको अडिटोरियम हलमा आयोजित हुने 35 नेपाली भाषा मान्यता दिवस समारोहका अवसरमा उक्त पुरस्कार प्रदान गरिनेछ यसै अवसरमा पूर्व खेलाड़ी तथा पूर्व पञ्चायत कर्मचारी कमल राणालाई नागरिक सम्मान प्रदान गरिने संस्थाले जनाएको छ कार्यक्रममा साहित्यकार शिक्षाविद सामाजिक कार्यकर्ता तथा विद्यार्थीहरूको सहभागिता रहने संस्थाका सचिव रुस्तम शर्माले बताएका छन् भारतीय जनता पार्टी भाजपा प्राथमिक शिक्षा सेलको सभा खरसाङस्थित पार्टी कार्यालयमा प्राथमिक शिक्षा सेलका केन्द्रीय संयोजक प्रकाश हाङखिमको अध्यक्षतामा सम्पन्न गरिएको छ सभामा भाजपा दार्जीलिङ जिल्ला प्राथमिक शिक्षा सेलका केन्द्र समिति जिल्ला समिति महकुमा तथा विभिन्न सर्कलका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो सभामा भाजपा दार्जीलिङ जिल्ला सचिव निरज थापाको पनि विशेष उपस्थिति रहेको थियो आकाशवाणीबाट समाचार पूरा भयो अहिले बिहान 10 बजे नयाँ समाचार अपडेट्सका साथ पुनः उपस्थित हुनेछौँ सुन्दै गर्नुहोस् आकाशवाणी खरसाङ
1: एफएम 103.5 मेगाहर्ट्जमा यो प्रसारण हो आकाशवाणी खरसाङको रगिलो हाम्रो प्रस्तुति हाम्रो संस्कार संस्कृति
2: नमस्कार 103.5 मेगाहर्ट्ज आकाशवाणी खरसाङको प्रस्तुति कार्यक्रम हाम्रो संस्कार हाम्रो संस्कृतिमा यहाँहरू सम्पूर्णलाई मनोराजको न्यानो अभिवादन श्रोतामित्र हाम्रो संस्कार हाम्रो संस्कृति जहाँ हामी नेपाली जातिका विविध विषयहरूमाथि कुराकानी गर्ने गर्छौँ नेपाली जातिको रहन सहन नेपाली जातिको खानपिन आदि विषयमाथि यस कार्यक्रममा हामी लिएर आउने गर्छौँ सोही क्रममा आजको बसाइमा यहाँहरूसम्म प्रस्तुत छ लोक विश्वास जनश्रुति र नेपाली समाजमाथि केही चर्चा परिचर्चाहरू यस विषयमाथि कुराकानी गर्न स्टुडियोमा उपस्थित हुनुहुन्छ जय प्रसाद राई अनि प्रीतम रायज्यू अबलाई प्रस्तुत छ हाम्रो संस्कार हाम्रो संस्कृति कार्यक्रमको माध्यमबाट लोक विश्वास जनश्रुति र नेपाली समाजमाथि केही चर्चा परिचर्चाहरू
3: नमस्कार आदरणीय श्रोताहरू आकाशवाणी खारसाङको नेपाली सेवाबाट प्रसारण हुने आजको विशेष वार्ता कार्यक्रममा यहाँहरूलाई हार्दिक स्वागत छ हाम्रो वार्ताको विषय चाहिँ लोक विश्वास जनश्रुति र नेपाली समाज रहेको छ यहाँ हुनुहुन्छ प्रीतम राई र अर्को हुनुहुन्छ जय प्रसाद राई यहाँहरूलाई स्वागत छ अब आफ्नो विषयहरूमा अगाडि जानुहोस्
4: धेरै धेरै धन्यवाद गोपालज्यूलाई अनि आजको यो वार्ताको विषय लोक विश्वास जनश्रुति अनि नेपाली समाज अनि यो तिनैवटा जुन विषयहरू छन् छोटा छोटा है यो तिनैहरू एकअर्कामा सम्बन्धित छन् अनि पहिला चाहिँ हामीले लोक विश्वासलाई अलिकति बुझ्नुपर्ने हुन्छ त्योभन्दा पनि अगाडि चाहिँ लोक के हो भन्ने विषय चाहिँ हामीले बुझ्नुपर्ने हुन्छ अनि त्यो विषयमा म सोझै छोटो कुरा राख्न चाहन्छु त्योपछि जयप्रसादले भन्नुहुन्छ है अनि त्यसरी नै हामी आजको यो वार्तालाई अगाडि बढाउनेछौँ र विशेष लोक अब लोक शब्दको अध्ययन गर्दा अथवा लोक के हो भनेर बुझ्न खोज्दा अनि लोक शब्द कहाँबाट आयो भन्दाखेरि अब यसलाई विभिन्न विद्वानहरूले अथवा विभिन्न देशहरूमा पूर्वीय अनि पाश्चात्य देशहरूमा यसलाई आफ्नो प्रकारले हेरेका छन् विशेष त लोकको अङ्ग्रेजी शब्द चाहिँ फोक हुन्छ है अनि फोक पनि ल्याटिन शब्द बियुएलसी बोल्टबाट चाहिँ फोक भएर अनि नेपालीमा चाहिँ त्यही रूपान्तरित भएर चाहिँ अथवा त्यसकै अर्थ चाहिँ फोक भएर आएको अनि लोक शब्दले चाहिँ मुख्य गरी दुईवटा कुरालाई चाहिँ बुझाएको पाइन्छ एउटा हो लोक भन्नाले कुनै पनि स्थान विशेष स्थान अथवा परिवेश अनि अर्को चाहिँ हो कुनै पनि जनसमुदाय अर्थात् त्यो एउटा विशेष स्थानमा बस्ने जनसमुदायलाई नै लोक पनि भनेर पाएको छ अनि अङ्ग्रेजीमा फोकलाई पनि ग्रामीण जीवन बाँच्ने ग्रामीण अशिक्षित अथवा असंस्कृत

0: त्योहरूलाई चाहिँ फोक भनेर भनिएको छ। यसरी अब हामीले लोकविश्वास भनेको के हो भनेर हेर्दाखेरि ती जनसमुदायहरू अर्थात् ती साधारण जनसमुदाय जो कुनै पनि एउटा विशेष स्थानमा बसोबास गर्छन् उनीहरू एकअर्कामा आफ्नो भावना है एकअर्कामा आफ्नो संस्कृति एकअर्कामा आफ्नो जुनै पनि परम्परागत नियम अथवा आचार व्यवहार मानिलिन्छन् उनीहरूले परम्पराबाट अथवा परापुर्खकालदेखि नै सत्यको रूपमा लिएर मानेर लिएर आएका कुराहरूलाई नै लोकविश्वास भनेर भन्न सकिन्छ। अनि लोकविश्वास विभिन्न समुदायको अथवा विभिन्न लोकमा बस्ने अथवा स्थानमा बस्ने जाति समुदायहरूको आफ्नै प्रकारको हुन्छ अनि त्यसै गरी हाम्रो नेपाली समाजको अथवा नेपाली लोकजीवनमा बाँच्ने जनसमुदायको पनि आफ्नै लोकविश्वास छ। त्यसलाई हामी यहाँ सविस्तार फेरि चर्चा गर्नेछौँ।
1: यस विषयमा हामी फेरि चर्चा गर्ने नै छौँ। अब अर्को हामीसँग हुनुहुन्छ जयप्रसाद राई, उहाँले पनि यस आफ्नो परिचय दिएर अनि त्यसपछि आफ्नो विषयमा कुरा राख्नुहोला।
2: मेरो नाम जयप्रसाद राई र हाम्रो जुन चाहिँ वार्ताको जुन चाहिँ चर्चा परिचारको विषय हामीले यहाँ भनिसक्यौँ हाम्रो अग्रज वार्ताकारहरूले र प्रितानज्यूले भन्नुभएको जस्तै उहाँले पहिलो लोकलाई चिनाउनु भयो त्यसपछि लोकविश्वास भन्ने के हो भन्ने कुरा चिनाउनु भयो र त्यसलाई नै म अलिकति अब त्यसको रूपमा थप्छु र विशेष लोकविश्वास चिनाउनुभन्दा अघि लोकवार्ताको विषयमा हामीले पनि जान्न जरुरी छ किनभने लोकवार्ता अन्तर्गत नै लोकविश्वासको अध्ययन गरिन्छ। हुन त जति पनि लोकका कुराहरू छन् ती जम्मै कुराहरू ती जम्मै विषयहरू नै लोकवार्ता अन्तर्गत अध्ययन गरिन्छ।
1: हजुर, तपाईँले भन्नुभयो जस्तै लोकवार्ता भन्ने चाहिँ एउटा छाता जस्तो हो, त्यसमा चाहिँ लोकविश्वास, लोककथा, लोक परम्परा, लोक उखान, लोकमा भएका उखान तुक्काहरू आदिलाई पनि हामी लोकवार्ताभित्र नै राख्छौँ नि त। त्यसैले गर्दा त्यसभित्र एउटा हामी आजको विषय चाहिँ नेपाली लोकवार्तासँग सम्बन्धित भएकोले अलिकति त्योसँग सम्बन्धित कुराहरूतिर जाउँ होला।
2: विशेष अब लोकविश्वास भनेको के हो भन्ने कुरा प्रितमज्यूले भन्नुहाल्यो। वास्तवमा लोकविश्वास भनेको चाहिँ लोकले जुन चाहिँ त्यो परम्परादेखि विश्वास अथवा त्यसलाई रूढीका रूपमा होस् या अन्धविश्वासका रूपमा होस् त्यो मान्दै आएका विषयहरू जुन चाहिँ मानसिक तहमा त्यो किनभने मानसिक तह मैले यहाँ किन भन्यो भने लोकविश्वास चाहिँ हाम्रो मानसिक तह अथवा मनोवैज्ञानिक पक्षसँग पनि सम्बन्धित हुँदो रहेछ र मनोवैज्ञानिक पक्षसँग कसरी सम्बन्धित हुँदो रहेछ भन्ने कुरा चाहिँ जस्तै अब बिरालोले बाटो काट्दाखेरि हामीलाई कतै शुभयात्रामा हिँड्दाखेरि हामी हाम्रो मुटु चिउ भइहाल्छ, हामी जहीँ नै अब सहरमै हुर्केको किन नहोस् हामीले अब ठेलीका ठेली पुस्तक पढेर शिक्षितै किन नहौ एकपल्ट बिरालोले कतै सट्टै बाटो काट्यो भने हाम्रो मनमा त्यो
0: एउटा
2: शङ्का पसिहाल्छ ला केही त हुँदैन। त्यो केले हो भन्दाखेरि चाहिँ त्यो हाम्रो त्यो परम्परा हाम्रो पुर्खाले मान्दै आएको कुरा पनि हामी त्यहाँबाट त्यो अछुत हुनै सक्दैनौँ। त्यो त्यो विषय लोकविश्वास
0: कहीँ कतै अब यो कुराहरू हाम्रो मनोविज्ञानसँग
2: मनोविज्ञानसँग सम्बन्धित हुँदो रहेछ।
0: ठिकै हो, अब त्यही अघि तपाईँले भन्नुभएको जस्तो अब अलिकति फेरि म लोकवार्तातिर लागेँ है। लोकवार्ता चाहिँ एउटा बृहत् विषय हो है, एकदम फैलिएको क्षेत्र छ यसको अनि यसलाई फोकलोर भनेर अङ्ग्रेजीमा अध्ययन गरिएको छ र कति अब विद्वानहरूले नेपाली विद्वानहरूले फोकलोरलाई नै लोक संस्कृति अथवा लोक लोकविज्ञान है त्यस्तै विभिन्न नामहरूले लोक साहित्य अलिक अध्ययन गरेको छ तापनि अलिकति लोकवार्ता चाहिँ भिन्न हो लोक साहित्य भन्दा। किन भन्दाखेरि यो लोर शब्द अङ्ग्रेजीको जुन चाहिँ छ एलओआरई लोर शब्द चाहिँ नेपालीमा वार्ता भनेर भनिएको छ अनि यो वार्ताले चाहिँ के बुझाउँदो रहेछ भन्दाखेरि कुनै पनि लोक अथवा समुदायले सिक्न पर्ने अथवा जान्न पर्ने
2: ज्ञान
0: अनि विषय ज्ञान अनि विषय अथवा कुनै पनि कुरा अनि यसै लोकवार्ता अन्तर्गत चाहिँ लोक साहित्य होइन लोकगीत लोककथा उखान टुक्खा जस्ता कुराहरू गाउँखाने कथाहरू पढ्छन् भने भौतिक संस्कृति अथवा भौतिक विश्वासहरू अन्तर्गत चाहिँ लोकविश्वासलाई पनि हेरिने गर्छ जस्तै तपाईँले भन्नुभएको जस्तो। अब यो लोकविश्वासलाई पनि अध्ययन गर्ने है लोकविदहरूले विभिन्न वर्गहरूमा विभिन्न प्रकारहरूमा बाँडेको छ। त्यसलाई अब एक दुईवटा चाहिँ यहाँ राखौँ कुरा है।

0: एउटा हो धार्मिक लोकविश्वास। धार्मिक लोकविश्वास अन्तर्गत के आउँछ भन्दाखेरि देवी देवता भयो, मन्दिर, भाकल, तीर्थ, तीर्थ, व्रत इत्यादि। अनि त्यस्तै अर्को छ सांस्कृतिक लोकविश्वास। त्यो सांस्कृतिक लोकविश्वास भनेको चाहिँ के हो भन्दाखेरि पारम्परिक रूपमा चलिआएको लौकिक चालचलन भयो, है, जात्रा मात्रा, विभिन्न प्रकारका पर्व उत्सव र आचार विचार इत्यादि। त्यसरी नै अर्को छ आविचारिक लोकविश्वास। आविचारिक लोकविश्वास भनेको चाहिँ कस्तो लोकविश्वास भन्दाखेरि यो चाहिँ अब हामीले हाम्रो नेपाली समुदायले नै भनौँ न मुख्य गरी हाम्रो दैनिक रूपमा है हामीले मानिलिएका कुराहरू लागो भागो भयो, हेरकोर भयो, विभिन्न प्रकारको भूतप्रेत अनि सँगसँगै धामी झाँक्री फुकफाक र यसैभित्र कतिपय के भन्छ यो लोक औषधिको कुराहरू पनि आउँछ। अनि अर्को छ व्यवहारिक, त्यसभित्र आउँछ लेनदेन, कुराकानी, आवत जावत, बानी, बेहोरा, भन्सुन इत्यादि। र अन्तिममा चाहिँ अन्धविश्वास र रूढिगत लोकविश्वास भनेर बनेको छ। यसभित्र चाहिँ शकुन अपशकुनहरू भयो, है, फाप अफाप भयो, जोर बिजोर भयो, गति परिने इत्यादि कुराहरूलाई चाहिँ यसरी अब लोकविश्वास अन्तर्गत पनि लोक वार्ताविदहरूले अथवा लोक साहित्यका विद्वानहरूले चाहिँ यसरी बाँडेर हेरेको छ। तापनि हामीले सरल रूपमा अथवा सजिलो प्रकारले भन्नुपर्दा हामी बसेको लोक अथवा हाम्रो जुन समुदाय छ, अब यहीँ कुरा आउँछ हाम्रो समाजको पनि, हामी नेपालीहरू बसेको समाजमा चाहिँ आज पर्यन्त पनि यस्ता लोकविश्वासहरू है जय साथीले भन्नुभएको जस्तो आज पनि हामीले मानिलिएका छौँ। हामी आफै पनि शिक्षित हुँदाहुँदै पनि कहीँ कतै बिरालोले बाटो काट्नु अथवा यात्रा गर्न अगाडि खाली भाँडो, खाली गाग्रो देख्नु, त्यसरी नै यात्राको अवधि नै फेरि भरिएको भाँडोमा दुधहरू देख्नु, त्यसलाई चाहिँ राम्रो शकुन मानिलिएका छौँ है। अनि खाली भाँडो देख्नु, त्यो चाहिँ अपशकुनहरू मानिलिएका छौँ। अनि यो लोकविश्वास चाहिँ लोक साहित्य अन्तर्गत है यो लोकविश्वासलाई चाहिँ कुनै पनि लिखित साहित्यमा भन्दा पनि यसलाई चाहिँ कसरी हेरिन्छ भन्दाखेरि यो चाहिँ कुनै पनि पुस्ता दर पुस्तामा अनुभवको आधारमा, हस्तान्तरणको आधारमा, देखेर बोलेर सुनेर लिएको विश्वासहरूलाई नै लोकविश्वास भनेर मानिलिएको छ अनि मानिनेछ।
1: अब हामी नि लोकविश्वासको चर्चा गर्दै गर्ने क्रममा अब वर्तमान समयमा चाहिँ यस्ता लोकविश्वासहरू चाहिँ कति सान्दर्भिक छन् त, यो मान्नु उपयुक्त छ कि छैन, यस विषयमा अलिकति खुलाएर भनिदिनुहोस् न।
2: अब यो यसलाई मान्नु त्यो सान्दर्भिक छ कि छैन भन्ने प्रश्नभन्दा पनि यो त हाम्रो हामीले मान्दा नमान्दै पनि हाम्रो त्यो मानसिक तले मानिहाल्छ नि, मानसिक रूपमा हामी त्यसमा भिजिसकेका छौँ। किनभने लोकविश्वास चाहिँ हाम्रो मनोवैज्ञानिक र मानसिक तहमा नै हामीले त्यो बसिसकेका छौँ, त्यो रूढीका रूपमा, परम्पराका रूपमा, त्यो एउटा पुस्तादेखि अर्को पुस्तासँग हस्तान्तरित भइसकेको हुनाले अब यसलाई मानेन भने पनि हाम्रो मन मस्तिष्कले, हाम्रो मनोविज्ञानले मानिहाल्छ। अब अहिले चाहिँ कस्तो छ भने तपाईँको प्रश्नले अब अहिले समय कहाँ पुग्यो, समयले कति फड्को हानिसक्यो, एआईको समय आइसक्यो होइन, प्राविधिक विकास भइसक्यो, आई सबै पढे लेखेकाले भन्छन् आई सबै कुराहरू त अन्धविश्वास हो भनेर भन्ने जमात पनि छ, अब हामीले कति ठाउँ भनेका होला, तर त्यो हुँदा हुँदै पनि त्यसलाई त्यसबाट हामी चाहिँ अछुत चाहिँ हुन सक्दैनौँ।
1: मेरो प्रसङ्ग चाहिँ के थियो भने कतिपय लोकविश्वासहरू त अहिले त्यो एउटा रूढीको रूपमा पनि रहेको छ नि त, त्यो अब त्यसलाई अब कतिपय त त्याग्नु
2: त्याग्नु
1: अब त्यो सन्दर्भ
2: अनि यस्तो छ यो विषयमा अलिकति म भन्न चाहे, अब यो लोकविश्वास र अन्धविश्वास एकै हो भन्ने विषयमा पनि धेरै अब चर्चा भएको छ होइन, विद्वानहरूले लेख्छ विद्वानहरूले अब हंसपुरे सुवेदीले चाहिँ एक ठाउँ के लेख्छन् भने अब लोकविश्वास त अब लोकले परम्परादेखि मान्दै आएको विश्वास हो होइन, मानसिक तहमा, मनोविक तहमा, तर अन्धविश्वास भनेको चाहिँ के हो भनेर उनले के लेखेका छन् भने त्यो अन्ध सुरमा बिना त्यसको कुनै एउटा विश्वास अथवा त्यसको वैज्ञानिक त्यो पक्षलाई त्यो नहेरिकन जो अन्ध सुरमा त्यसलाई त्यो मानिने त्यसको कुनै त्यो उपाधि त उपयोगितै नमानेर त्यो मानिने विषयलाई नै अन्धविश्वास भनेर भनेछौँ। तर त्यति भन्दा भन्दै पनि फेरि उनले के भनेको छन् भने अब फेरि अन्धविश्वास र लोकविश्वासलाई ठ्याक्कै छुट्याउन पनि सकिँदैन भनेर पनि भनेछन्। अब किन छुट्याउन सकिँदैन, किनभने लोकविश्वास पनि त त्यो वैज्ञानिक सबै सत्य त वैज्ञानिकै हो भन्ने त मानिँदैन, किनभने त्यो त विश्वासका आधारमा, त्यो श्रद्धाका आधारमा चाहिँ त्यो
1: परम्परा
2: परम्पराबाट

0: कुरा हो नि त, त्यसो पनि भनेको
1: आस्था विश्वास जस्ता कुराहरूलाई,
0: श्रद्धा
1: श्रद्धा जस्तो कुराहरू
0: हामीले त्यसको वैज्ञानिक त्यसको मापनै हुँदैन,
1: जसलाई
0: मापनै गर्न सकिँदैन नि लोकविश्वासलाई।
1: यही सन्दर्भमा एउटा सानो मेरो भनाइ चाहिँ के छ भन्दाखेरि, वा गोपालज्यूले सोध्नुभएको अथवा उठाउनु भएको प्रसङ्गमा नै, मानिस जति नै उन्नत किन नहोस् है, मानिस जति नै विवेकशील अथवा शिक्षित किन नहोस्, आधुनिकताको उच्च स्थानमा किन नपुगोस् है, विभिन्न प्रकारको टेक्नोलोजी किन नहोस्, यो विश्वासहरू चाहिँ क्या लोकमा चाहिँ रहि नै रहन्छ, परम्परागत हो है। तर यो लोक विश्वासहरू चाहिँ एक पुस्तादेखि अर्को पुस्ता कसरी चाहिँ सर्छ अथवा हस्तान्तरण हुन्छ भन्दाखेरि चाहिँ, यो लोक विश्वास एक पुस्तादेखि अर्को पुस्तामा पुस्तान्तरण अथवा हस्तान्तरण हुने एउटा महत्त्वपूर्ण विषय चाहिँ के हो भन्दाखेरि, जनश्रुति।
0: जनश्रुति
1: अब जनश्रुतिमा हो, किन भन्दाखेरि जनश्रुति भनेको सामान्य प्रकारले बुझ्दाखेरि कसैले पनि आफ्नो घरमा बाजे बोजूले
0: परिवारमा होइन
1: आमा बाबुले
0: आफन्त छरछिमेकीमा भनिदिने
1: उहाँहरूले भनिदिइरहेको कतिवटा कुराहरू जुन कुराहरूको अब तथ्य नै
0: छैन,
1: तथ्याङ्कहरू पाइँदैन, तर त्यो सत्य पनि हुन्छ त्यसमा कल्पना पनि जोडिएको, अर्थात् यो दुईटाकै सम्मिलित रूप चाहिँ
0: लोकविश्वास
1: जनश्रुति
0: जनश्रुति
1: जनश्रुति जसलाई चाहिँ ओरल ट्रेडिसन भनिन्छ। अब यहाँनिर हामीले हेरौँ न, अब यो विषयहरू छ नि लोकविश्वास जनश्रुति होइन, यस्ता कुराहरू चाहिँ लिखित होइन तर जनविश्वास अथवा श्रुतिमा
0: मौखिक परम्परा
1: मौखिक परम्परामा बाँचेको हुन्छ नि, त्यसले गर्दाखेरि अब लेजेन्ड्स अथवा ओरल ट्रेडिसन होइन, हाम्रो अब नेपाली लोक समुदायमा मात्र नभएर संसारका विभिन्न देशहरू अथवा विभिन्न समुदायमा है पनि आज पनि बाँचेको पाइन्छ। जस्तै हामीले अब जनश्रुतिको कुरा गर्दाखेरि पाश्चात्य देशका जनश्रुतिहरू है, द ग्रेट रबिनहुडको कथाहरू हामीलाई थाहा छ नि, आर्थर द ग्रेट किङ, त्यो जनश्रुतिहरू पनि त हामीले सुनिरहेका छौँ। त्यस्तै हाम्रा नेपाली
0: समाजमा थुप्रै छन्
1: त्यस्तो जनश्रुतिहरू छन् क्या, विशेष गरेर कस्तो कस्तो हुन्छन् भन्दाखेरि, हाम्रो नेपाली जनसमुदायमा अथवा लोकजीवनमा विभिन्न स्थानहरूको नाम कसरी भयो, नामकरण कसरी भयो, अथवा विभिन्न मनमन्दिरहरू धार्मिक स्थानहरू कसरी बनिए, विभिन्न वीर पुरुषहरूका कथाहरू राजाहरूका कथाहरू इतिहासबाट आएका पनि जनश्रुतिहरू छन्। अब एउटा उदाहरण दिन चाहन्छु म, आज हामी यहाँ खरसाङमा वार्ता गर्न आएका छौँ अल इन्डिया रेडियो आकाशवाणीमा। यो स्थानको नाम त खरसाङ हो नि त, अनि यो खरसाङको उत्पत्ति चाहिँ कसरी भयो भन्दाखेरि, लेप्चा जातिले अथवा लेप्चा समूहहरूले यो स्थानमा आएर उनीहरू बसोबासो गर्दा चाहिँ यो स्थानमा चाहिँ सेतो अर्किड भन्ने भनिन्छ नि, एकदमै देखे अरे वृहत मात्रामा यो जङ्गलमा रहेको थियो अरे, र नै उनीहरूले यो स्थानलाई चाहिँ खरसाङ भनेर नामकरण गरे। अनि खरसाङको अर्थ चाहिँ के हुँदो रहेछ त भन्दाखेरि चाहिँ सेतो अर्किड पाइने जग्गा, अनि यसलाई द प्लेस अफ व्हाइट अर्किड भनेर भनिन्छ नि है। अब यो जनश्रुति हामीले सुन्दै आएको हो नि त, यो खरसाङ भयो, कालिम्पोङ भयो, दार्जिलिङ अथवा दार्जिलिङको नामकरण कसरी भयो, यो पनि त्यो जनश्रुति
0: कै आधारमा त्यसरी विकसित हुँदै
1: आएका हो नि, त्यसरी यो नामकरण भयो है भनेर।
0: त्यही त, अब यो लोकविश्वासहरू त नेपाली समाजमा धेरै छ, प्रचलित धेरै छ होइन, अब जस्तो तपाईँले सुरुमै त्यसका प्रकारहरू भन्नुभयो। अब यो लोकविश्वास चाहिँ कसरी उत्पत्ति भयो भन्ने विषयमा पनि चर्चा भएको रहेछ। अब एकैचोटि त फुत्त आएन लोकका कुरा हो होइन, तर विशेष अब यो कसरी चाहिँ अब उत्पत्ति भयो भन्दाखेरि चाहिँ विद्वानहरूले चाहिँ प्रायःले केमा चाहिँ जोड दिएको रहेछ भने, आदिम मानवको जुन चाहिँ संस्कार हुन्छ नि, त्यो आदिम मानव भनेको प्राचीन पुरानो मानवको जुन चाहिँ संस्कारबाट नै लोकविश्वासको चाहिँ उत्पत्ति भएको भन्ने कुरालाई चाहिँ विशेष जोड दिएको रहेछ खासमा चाहिँ।
1: अनि तपाईँको कुरालाई नै अघि राख्दै, मानिसहरू है आदिम मानिसहरू भनौँ, उनीहरू बसोबास गर्ने त्यस समयका क्या विभिन्न वातावरण प्रकृति त्यहाँ के कस्ता प्रकारका खानेकुराहरू उनीहरूले पाउँथे होइन, हुन त सबैले के गर्थे खानाहरू सङ्ग्रह नै गर्थे, शिकार गर्थे, कन्दमूल खान्थे, तर कति गरम जग्गामा बस्थे नि त होइन, कति ठन्डा जग्गामा, कति ओडालमा, कति रुखमा बस्दै गर्दाखेरि उनीहरूको त्यो बसोबासो गर्ने जुन एउटा वातावरण छ है, त्यो वरिपरिको जुन इन्भाइरोमेन्ट अथवा प्रकृति छ, त्यो प्रकृति रुखपात, खोलानाला, पशु पक्षी इत्यादिले पनि जुन त्यो तपाईँले भन्नुभएको जस्तो दैनिक रूपमा गरिने संस्कार

0: कतिवटा नियम इत्यादिमा चाहिँ ठुलो
1: सँगसँगै त्यो आदिम मानव समाजमा जुन चाहिँ एक किसिमको त्यो अज्ञानता थियो नि, त्यो भय डर, त्यसले पनि विकास गरेको विकसित भएको भनेर किनभने अब उनीहरूकोमा त्यो ज्ञान नभएको त यसो गर्दा फेरि यसो हुन्छ है भन्ने कुरा उनीहरूकोमा त्यो एउटा रूढीका रूपमा
2: जनश्रुतिकै रूपमा त्यो
1: डर उनीहरूकोमा डर त्यो जुन चाहिँ सृष्टि भयो जुन चाहिँ पैदा भयो अब आदिम मानवमा त अब यसो गर त्यति बेला जुन चाहिँ प्राविधिक जुन चाहिँ विकास भइसकेको थिएन नि त त्यसो हुँदाखेरि उनीहरूकोमा कस्तो के डर भयो भने कुनै पनि काम गर्दाखेरि यसो हुन्छ होला कुनै पनि त्यो भय
2: जस्तो एउटा प्रसङ्ग यसमा जोड्नु चाहे जस्तो कि अब हाम्रो नेपाली समाजमा ग्रहण लाग्दाखेरि यस्तो कुरा गर्नु हुँदैन यस्तो कुरा गर्नु हुँदैन भन्ने जन लोकविश्वास रहेको छ नि जुन त्यो पनि त अब त्यो समयमा त्यति प्राविधिक विकास भइसकेको थिएन उनीहरूले यसो अब अहिले साइन्टिफिकली हेर्दा पनि त्यो समयमा धेरैवटा प्रक्रियाहरू भएकोले गर्दा कतिपय जस्तो कि गर्भवती स्त्रीहरू बाहिर निस्किनु हुँदैन भने त्यो त अहिले साइन्टिफिकली पनि प्रुभ हुँदै जाँदैछ नि त तर पनि त्यो समयमा उनीहरूलाई थाहा नहुँदा हुँदै पनि एउटा लोकविश्वासले पनि यस्ता कुराहरू
1: त्यही कुरा चाहिँ संस्कारको रूपमा आएर त्यो परम्परामा चलेर त्यसरी नै लोकविश्वासको अब उत्पत्ति भएको भनेर चाहिँ विद्वानहरूले चाहिँ अब मानेका छन् प्रायले।

श्रोत मित्र हजुरले सुन्दै हुनुहुन्थ्यो हाम्रो संस्कार हाम्रो संस्कृति कार्यक्रमको माध्यमबाट लोक विश्वास जनश्रुति र नेपाली समाजमाथि केही चर्चा परिचर्चाहरू यस विषयमाथि कुराकानी गर्न आजको स्टुडियोमा उपस्थित हुनुहुन्थ्यो जयप्रसाद राई अनि प्रीतम राईज्यू। त श्रोतमित्र यस कार्यक्रमको रहलबाग म पुनः अर्को कार्यक्रममा प्रसारण गर्नेछु। त्यतिजेलको निम्ति प्रस्तुता मनन तामाङ लगायत मनोहरराजलाई दिनुहोस् बिदा। हजुरहरू जहाँ हुनुहुन्छ जस्तो हुनुहुन्छ खुसी रहनुहोस् आनन्दित रहनुहोस् हवस् त।

0: अब समय भएको छ 10 बजीको प्रमुख समाचारको।
1: यो आकाशवाणी हो, समाचार उषा किरणबाट सुन्नुहोस्। भारतले भोलि नयाँ दिल्लीमा ब्रिक्स पर्यावरण मन्त्रीहरूको 12 बैठक आयोजना गर्नेछ। यस बैठक पूर्व पर्यावरण कार्य समूह र जलवायु परिवर्तनमाथि सम्पर्क समूहका ब्रिक्स वरिष्ठ अधिकारीहरूको आज बैठक हुनेछ। कार्मिक लोकगुनासो र पेन्सन राज्य मन्त्री डाक्टर जितेन्द्र सिंहले आज नयाँ दिल्लीमा राष्ट्रिय अनुभव पुरस्कार 2026 प्रदान गर्नुहुनेछ। मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारले आज पटनामा चुनावी साक्षरता क्लब ECL 2.0 को शुभारम्भ गर्नुहुनेछ। रक्षा मन्त्री राजनाथ सिंहले नाग पञ्चमीको अवसरमा शुभकामना दिनुभएको छ। उहाँले सामाजिक सञ्जाल पोस्टमा प्रकृतिप्रति श्रद्धा, सबै जीवित प्राणीहरूप्रति करुणा र सअस्तित्वको भावना भारतको सांस्कृतिक परम्पराको अभिन्न अङ्ग रहेको बताउनु भएको छ। मध्यप्रदेशको इन्दौरमा पहिलो भर्चुअल चिडियाखाना सुरु भएको छ। यसका साथै इन्दौर जुलोजिकल म्युजियममा 14D सिनेमा थिएटर र भर्चुअल जंगल सफारीको सुविधा पनि सुरु भएको छ। झारखण्डमा जेपीएससी जेएसएससी भर्ती परीक्षाहरूमा अनियमितताहरूलाई लिएर विद्यार्थीहरूको विरोध प्रदर्शन 24 दिनमा प्रवेश गरेको छ। केन्द्रशासित प्रदेश जम्मू कश्मीर र लद्दाखका दुर्गम क्षेत्रहरूमा 2027 लागि जनसङ्ख्या गणना 1 सितम्बरदेखि सुरु हुनेछ। राष्ट्रिय परीक्षण एजेन्सी एनटिएले UGC नेट परीक्षाका 3 विषयहरू अङ्ग्रेजी वाणिज्य र समाजशास्त्रको पुनः परीक्षाको घोषणा गरेको छ। र मौसम विभागले दक्षिण बंगालमा भोलिसम्म भारीदेखि अति भारी वर्षा हुने सम्भावना व्यक्त गरेको छ। आकाशवाणीबाट प्रमुख समाचार पूरा भयो। अघिल्लो समाचार लिएर दिउँसो 1 बजे उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी खरसाङ।

श्रोता, समय यस बेला बिहानको 10:02:30 भइरहेछ। यो समय केवल नयाँ दिनको सुरुवात मात्र होइन, आजको दिनलाई सही योजना र सकारात्मक सोचका साथ अघि बढाउने अवसर पनि हो। त्यसैले आजको हेलो खरसाङ कार्यक्रममा विविध रोचक प्रस्तुति अनि मनोरञ्जनात्मक सामग्री लिएर उपस्थित भइसकेकी छु मधकोशीका प्रतिमा। यहाँहरू सबैलाई हार्दिक स्वागत अनि अभिवादन सहित सप्रेम नमस्कार। र कार्यक्रम प्रसारण भइरहेछ FM 103.5 MHz, आकाशवाणी खरसाङ अनि आकाशवाणी दार्जिलिङ FM 102.2 MHz साथै न्युज जन एप लगायत प्रसार भारती ओटिटी वेब्स प्लेटफर्ममा। र कार्यक्रम हेलो खरसाङ आरम्भ गरिरहेछौँ यस साङ्गीतिक प्रस्तुतिबाट।

कार्यक्रम हेलो खरसाङको यो पहिलो साङ्गीतिक प्रस्तुति हामी सुन्नुभयो अकेले हम अकेले तुम चलचित्रबाट कुमार सानु अनि अलका याग्निको शर्मा संगीत अनुमलित थियो नि शब्दहरू मजरू सुल्तानपुरीको जीवनमा हरेक बिहान एउटा नयाँ अवसर हो हिजका कमी कमजोरीहरूलाई पछाडि छोड्दै आजलाई अझ राम्रो बनाउने संकल्प गर्ने अवसर हो त्यसैले आजको दिनलाई

श्रोताले गीत सुन्नुभयो बागी चलचित्रबाट, अमित कुमार अनि अनुराधा पौडवालको स्वरमा, सङ्गीत आनन्द मिलिन्थ्योने शब्द समीरको। त अघिल्लो क्रममा आउनुहोस् आजको दिनको विशेषताबारे हामी जानौँ। आज हो 17 अगस्त महिना, आज नागपञ्चमी। नागपञ्चमी हिन्दू धर्मावलम्बीहरूले विशेष श्रद्धा र भक्तिपूर्वक मनाउने पर्व हो। यस दिन नाग अर्थात् सर्पको पूजा गरिन्छ। हिन्दू धार्मिक मान्यता अनुसार नागलाई देवताको रूपमा सम्मान गरिन्छ र नागको पूजा गर्दा परिवारमा सुख शान्ति तथा समृद्धि प्राप्त हुने विश्वास गरिन्छ। नागपञ्चमीका दिन मानिसहरूले घरको ढोकामाथि नागको चित्र टाँस्ने वा पूजा गर्ने चलन छ। दुध दही अक्षता फुल दुबो धूप तथा नैवेद्य चढाएर नागको पूजा गरिन्छ। नागपञ्चमीको धार्मिक मात्र नभई प्राकृतिक महत्त्व पनि रहेको छ। सर्पले वातावरणमा मुसा तथा अन्य हानिकारक जीवको संख्या नियन्त्रण गर्न सहयोग गर्दछ। त्यसैले यस पर्वले सर्प तथा अन्य जीव जन्तु संरक्षण र सम्मानको भावना विकास गर्न पनि प्रेरणा दिन्छ। यसरी नागपञ्चमी धार्मिक सांस्कृतिक र प्राकृतिक सम्पदासँग जोडिएको महत्त्वपूर्ण पर्व हो। यस पर्वले मानिसमा श्रद्धा, प्रकृतिप्रतिको सम्मान र जीव जन्तुप्रति दया भाव बढाउने सन्देश दिँदछ।

योगिलो गीत राखिरहेछौँ सत्यम शिवम सुन्दरम चलचित्रबाट लता मङ्गेशकर अनि साथीहरूको स्वरमा सङ्गीत लक्ष्मीकान्त प्यारेलाल छ नि शब्दहरू पण्डित नरेन्द्र शर्माको

पहाड़ हो। यसले हाम्रो जीवनलाई सन्तुलन र सुन्दर बनाइरहेको छ। मौसम हाम्रो दैनिक जीवनसँग गहिरो रूपमा सम्बन्धित विषय हो। मौसमले हाम्रो लुगा लगाउने तरिका, खानपिन, काम गर्ने शैली तथा स्वास्थ्य समेतमा प्रभाव पार्दछ र कहिले घाम लाग्दछ त कहिले वर्षा, कहिले चिसो त कहिले हावा चल्छ। यी सबै परिवर्तनले प्राकृतिकको सुन्दरता छल्काउँछन्। त आउनु श्रोता, आज वरिपरि स्थानहरूमा हालैको तापमान के कति छ त्यसबारे हामी जान्नेछौँ र दार्जिलिङको उच्चतम तापमान 26 डिग्री छ भने न्यूनतम 23 डिग्री, दार्जिलिङको 22 डिग्री अनि न्यूनतम 19 डिग्री, कालिम्पोङमा 26 डिग्री सेल्सियस अनि न्यूनतम 24 डिग्री अनि सिलगढीको 30 डिग्री सेल्सियस अनि न्यूनतम 27 डिग्री अनि मिरिकको रहेको छ 24 डिग्री अनि 21 डिग्री।

कार्यक्रम हलो खर्साङको यो अन्तिम साङ्गीतिक प्रस्तुति यहाँले सुन्नुभयो। सितमगढ चलचित्रबाट किशोर कुमार अनि आशा भोसलेको शर्मा, शब्द मजरूको थियो नि सङ्गीत आरडी बर्मनको हस्त। श्रोताले कार्यक्रम सुनेर हामीलाई तिन्जल साथ दिनुभएकोमा धन्यवाद टक्राउँदै अब कार्यक्रमबाट विदा लिने समय भएकोले गर्दा म उत्कर्षिका प्रतिमा यहाँहरूबाट आज्ञा चाहन्छु। नमस्ते।

एफएम 103.5 मेगाहर्जमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेछौँ र समय यस बेला पूर्वान्न 10:30 भइरहेछ र आकाशवाणी खरसाङ सुनेर बसिरहनुभएका सम्पूर्ण आदरणीय श्रोताहरूमा प्राविधिक मित्रहरू लगायत प्रसारण सहयोगी प्रतिमा तामाङको साथमा म उद्घोषिका दीपाको तर्फबाट हार्दिक स्वागत तथा सप्रेम नमस्कार र श्रोताहरूले हाम्रो कार्यक्रमहरू न्यूज अन एआईआर मोबाइल एप लगायत आकाशवाणीको दार्जीलिङ एफएम 100.2 मेगाहर्ज साथै प्रसार भारतीको वेब ओटिटी प्लेटफर्म मार्फत पनि सुन्न सक्नुहुनेछ। अब प्रस्तुत गर्न लागिरहेछौ कार्यक्रम हाम्रो सरोकार।

श्रोता, आस्था, परम्परा र प्रकृति प्रतिको सम्मानलाई एउटै सूत्रमा बाँध्ने हाम्रो सांस्कृतिक पर्वहरूको आफ्नै विशिष्ट महत्व हुन्छ। यस्तै पर्वहरूमध्ये एउटा हो नागपञ्चमी। आज हाम्रो सरोकार कार्यक्रममा यसै पर्व अर्थात् नागपञ्चमीको आध्यात्मिक अनि पौराणिक इतिहासबारे जानकारी लिएर आएका छौँ।

श्रोता पहिला कुरा गरौँ श्रावण महिनाको शुक्ल पक्ष पञ्चमी तिथिमा मनाइने नागपञ्चमी पर्वको आध्यात्मिक महत्व। सनातन परम्परामा नाग केवल एउटा सर्प वा जीवको रूपमा मात्र हेरिँदैन, नागलाई शक्ति, आध्यात्मिक चेतना र रहस्यमय ऊर्जाको प्रतीकको रूपमा पनि व्याख्या गरिएको पाइन्छ। भगवान शिवको गलामा नाग विराजमान रहेको चित्र हामी सबैले देखेका छौँ। यसको अनेक प्रतीकात्मक अर्थ लगाइन्छन्। यसले भयमाथि विजय, नकारात्मक शक्तिमाथिको नियन्त्रण र विषलाई धारण गरेर पनि शान्त रहन सक्ने आध्यात्मिक भावलाई सङ्केत गर्दछ। मानिसको जीवनमा पनि अनेक प्रकारका विषहरू हुन्छन्, क्रोध, लोभ, मोह, अहङ्कार, ईर्षा र द्वेष। नागपञ्चमीको आध्यात्मिक भावले मानव हामीलाई सम्झाउँछ, विष बाहिर मात्र हुँदैन, कहिलेकाहीँ त्यो हाम्रै आफ्नै विचार र व्यवहारमा पनि लुकेको हुन्छ। त्यसैले बाहिरको पूजा सँगसँगै अन्तर्मनको शुद्धिकरण पनि आवश्यक छ।

श्रोता, अब लागौं नागपञ्चमीसित जोडिएको पौराणिक इतिहासतर्फ। नागपञ्चमीसित सम्बन्धित विभिन्न पौराणिक इतिहास र लोकविश्वासहरू पाइन्छन्। हिन्दू धर्म ग्रन्थहरूमा नागको विशेष महत्त्व उल्लेख गरिएको छ। शेषनाग, वासुकी, तक्षक, कर्कोटक, पद्म लगायतका नागहरूको वर्णन विभिन्न पौराणिक प्रसङ्गमा भेटिन्छ। नागपञ्चमी पर्वको इतिहास एउटा पौराणिक कथा महाभारतकालीन राजा जनमञ्जयसँग सम्बन्धित छ। कथाअनुसार राजा परीक्षितको मृत्यु

कृषक नागको दसैँबाट भएको थियो। प्रीताको पिताको मृत्युबाट दुखी र क्रोधित बनेका राजा जनमञ्जयले तक्षतसहित सम्पूर्ण नागवंशको विनाश गर्ने उद्देश्यले सर्पसत्र यज्ञ आरम्भ गरे। यज्ञको अग्निमा एकपछि अर्को गर्दै नागहरू पर्न थाले। नागवंश नै विनाश हुने अवस्था आयो। त्यस समय नागवंशको रक्षा गर्न आस्तिक मुनि यज्ञ स्थलमा पुग्नुभयो। उहाँले राजा जनमञ्जयलाई प्रतिशोधको भावनाबाट माथि उठेर क्षमा र करुणाको बाटो रोज्न आग्रह गर्नुभयो। आस्तिक मुनिको आग्रह स्वीकार गर्दै जनमञ्जयले सर्पसत्र यज्ञ रोक्नुभयो। यसरी नागवंश विनाश हुनुबाट जोगियो। यज्ञको अग्निबाट पीडित नागहरूलाई आस्तिक मुनिले दुध पिलाएर तथा दुधले स्नान गराई शीतलता प्रदान गर्नुभएका थिए र पौराणिक मान्यता अनुसार जुन दिन सर्पसत्र यज्ञ रोकिएको थियो त्यो दिन श्रावण शुक्ल पक्षको पञ्चमी तिथि थियो। यसै दिनदेखि यस तिथिलाई नागपञ्चमीको रूपमा मनाउने परम्परा चलेको मानिन्छ। यो पौराणिक कथाबाहेक नागसित सम्बन्धित अन्य अनेकौँ प्रसङ्गहरू पनि पाइन्छ, जसको हामी चर्चा गर्नेछौँ। अहिलेलाई पनि राखिरहेछौँ यो साङ्गीतिक प्रस्तुति।

श्रोता भगवान विष्णु क्षीरसागरमा शेषनागको शय्यामाथि विराजमान हुनुभएको धार्मिक चित्रण अनि प्रतिमाहरू हामी सबैले देखेका छौँ। हिन्दू पौराणिक परम्परा अनुसार शेषनागलाई अनन्त नागको रूपमा वर्णन गरिएको साथै शेषनागले आफ्नो फनमा पृथ्वीलाई धारण गरेको उल्लेख पाइन्छ। यसले नागलाई संरक्षण गर्ने र सन्तुलन कायम राख्ने शक्तिको रूपमा प्रस्तुत गर्दछ। त्यस्तै समुद्र मन्थनको पौराणिक कथामा वासुकी नागलाई मन्दराचल पर्वतमा नेति अर्थात् डोरीको रूपमा प्रयोग गरेको वर्णन पाइन्छ। यसले नागलाई सृष्टि र परिवर्तनको एउटा महत्त्वपूर्ण शक्तिको रूपमा प्रसिद्ध गरेको देखिन्छ। यसरी नै श्रोता, नागपञ्चमीसित जोडिएको अर्को प्रसिद्ध पौराणिक कथा हो श्रीकृष्ण अनि कालिया नागको। यमुना नदीमा कालिया नागको विषका कारण जल विषाक्त भएको र त्यसबाट जीव जन्तुलाई समस्या परेको कथा हामीले सुन्दै आएका छौँ। भगवान् श्रीकृष्णले कालिया नागलाई नियन्त्रणमा लिएर यमुना नदीको जल विषमुक्त बनाउनु भएको प्रसङ्गले आजको समयमा पनि एउटा महत्त्वपूर्ण सन्देश दिन्छ, जल स्रोतको संरक्षण र प्रकृतिप्रतिको जिम्मेवारी।

श्रोता, भारतका विभिन्न क्षेत्रमा नागपञ्चमी मनाउने तरिका फरक फरक छन्। कतिपय स्थानमा नागदेवताको चित्र वा प्रतिमा स्थापना गरी पूजा गरिन्छ त कतै घरको मूल ढोकामा नागको आकृति बनाएर वा नागको चित्रमा दही, दुबो, कुश, चन्दन आदिले पूजा गरी नागको चित्र टाँस्ने चलन पनि विभिन्न समुदायमा रहेको छ। यसरी घरको ढोकामा नागको चित्र टाँस्नुको पछाडि घर परिवारमा सुख, शान्ति, सुरक्षा र नागदेवताको कृपा रहोस् भन्ने धार्मिक विश्वास जोडिएको पाइन्छ।

श्रोता, हामी कार्यक्रमको अन्ततिर आइसकेका छौँ र नागपञ्चमीको पर्वले हामीलाई एउटा सुन्दर सन्देश दिन्छ। क्रोधभन्दा क्षमा ठुलो, प्रतिशोधभन्दा करुणा महान र प्रकृतिमाथि अधिकारभन्दा प्रकृतिसँगको सहअस्तित्व श्रेष्ठ हुँदछ। त्यसैले नागपञ्चमी केवल नागपूजाको पर्व होइन, आस्था, करुणा र प्रकृति प्रेमको पर्व पनि हो। यही सुन्दर भावनाका साथ आजको हाम्रो सरोकारबाट म दिपा आज्ञा चाहन्छु र जाँदा जाँदै सम्पूर्ण श्रोतावर्गमा नागपञ्चमीको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ र राखिरहेछौँ कार्यक्रमको यो अन्तिम साङ्गीतिक प्रस्तुति।

हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेछौँ श्रोता। अब प्रस्तुत गर्न लागिरहेछौँ सङ्गीतमय प्रस्तुति स्वर माधुरी, जसमा हामी सुनाउने गर्दछौँ विविध कलाकारहरूको आवाजमा आधुनिक गीतहरू। त प्रथममा स्वीकार्नुहोस् पवन राई नामदुङको स्वरलाई।

सुनिता गुरुङको स्वरपछि अब स्वरमाधुरी कार्यक्रमको अन्तिम प्रस्तुति हजुरहरू समक्ष राखिरहेछौँ, बिरेन खातीको स्वरमा।

दिल्ली केन्द्रको समाचारपछि अब प्रस्तुत छ आकाशवाणी खरसाङको लोकप्रिय कार्यक्रम तपाईँको अनुरोधमा। तपाईँको फरमाइस, तपाईँको रोजाइ, तपाईँको मनपर्ने गीत, संगीतको यही मिठो संगममा स्वागत छ फरमाइसी फिल्म संगीतको कार्यक्रम तपाईँको अनुरोधमा। म उत्पोषिका दीपाको तर्फबाट त कार्यक्रमको प्रथम अनुरोध संगीत राखिरहेछौँ। सरगम चलचित्रबाट लता मङ्गेशकर अनि मोहम्मद रफीको युगल स्वरमा, संगीत एसडी बर्मनको अनि शब्द रचना रहेको छ आनन्द बक्सीको, र यस गीतको निम्ति अनुरोध लेखी पठाउनुभएका छन् यहाँहरू सबैले। सर्लाही सोकनाहा नेपालबाट अरुण कुमार शर्मा, रेणुदेवी शर्मा, राहुल कुमार, वन्दना कुमारी, प्रियङ्का अनि शर्मा परिवारका अन्य सदस्यहरू। मेसोल सीतामढी बिहारबाट अक्रम हुसेन, इसरत अक्रम, वसिम अक्रम, रुबिना वसिम, आरिस वसिम, नदिम अक्रम, समीम अक्रम, अमन अक्रम, ममता रानी शर्मा, पुनम कुमारी शर्मा, बच्चु शेख अनि चिना शेख। कुलेर बिहारबाट आशिफ खान अनि निकहत परवीन। नूरमहल मेसोलबाट हुमेरा नाज, सुमेरा नाज, अभिया नाज, अरहान बाबु, हम्जा अनि मुजमिल। गोला बजार बक्सरबाट श्रद्धानन्द आर्य, अभिनन्द आर्य, परमानन्द, पङ्कज, प्रमोद, रोहित अनि मोहित। कन्नरिया बजार पूर्णियाबाट दिलीप कुमार सेन्चुरी, बिमला रानी, सिम्पी रानी अनि मोहम्मद शरीफ आर्जु। गठिया मौजे उस्तुबाट प्रदीप कुमार मण्डल, आशिष मण्डल, कुन्दन मण्डल, करिना कुमारी, पूजा कुमारी, आरती अनि सुनिता देवी। मणिगाछी जतुकाबाट विजय कुमार, लाली साफी अनि आलम मिश्री। सिराजपुर गणेशपुरबाट फिरोज आलम, नाज प्रवीण, हिना कैसर अनि अर्ष बाबु। जतुका किशनपुरबाट आलम दिलकस, सबना आलम अनि चाँदनी नाज। यहाँहरूको अनुरोधमा राखिरहेछौँ कार्यक्रमको प्रथम प्रस्तुति।

रमनको सङ्गीत, आनन्द बक्सीको शब्द रचनामा कटिपतङ चलचित्रको गीत र यस गीतमा गुञ्जने स्वर छ किशोर कुमारको र अनुरोध यहाँहरू सबैको रिङ्गी छत्तिसगढबाट दिनेश वर्मा अनि करुणा वर्मा, गाउँ फारसी हिसारबाट राजकुमार डुडी, प्रमोद कुमार डुडी, पुष्पेन्द्र कुमार डुडी अनि अन्य साथीहरू, काठमाडौँ नेपालबाट सरोज दत्ता, चन्द्र दत्ता, अवनीस, आशिष, तरुण, रञ्जन र विदिता, राजविराज नेपालबाट श्याम कुमार हाकु, तारादेवी हाकु, राजन हाकु, कल्पना राई हाकु, सुम्निमा हाकु, सन्नी, पिङ्की, खुसबु, श्रुति, पूजा हाकु, पूर्णिमा, राधेश्याम खादगी हाकु अनि रामकृष्ण खादगी हाकु, पद्मा टकिज नेपानगर मध्यप्रदेशबाट सुदर्शन शाह, पल्लवी शाह, प्रखर शाह, कुशल शाह, नितिशा, सुरभि, अश्विन शाह, मङ्गलबेन शाह अनि राजेन्द्र शाह, सेक्टर आठ भिलाईबाट अशोक श्याम कुमार, प्रमिला, आसमा, दीपक अनि अनुश्री श्याम कुमार, अप्पर सिरवारी खरसाङबाट सुषमा सिंह, एसएम दर्नाल, स्वयं दर्नाल, पुष्प छेत्री, शीला राई, करुणा अनि विनोद मोथे यहाँको अनुरोधमा राखिरहेछौँ यो कार्यक्रमको अघिल्लो प्रस्तुति।

गुल्शन बाहुराको शब्द रचना कल्याणजी आनन्दजीको सङ्गीत लता मङ्गेशकरको स्वरमा राखिरहेछौँ कार्यक्रमको अन्तिम प्रस्तुति जन्जिर चलचित्रबाट। र यस गीतको निम्ति अनुरोध छ यहाँहरू सबैको। लालपुल झाडुजोतबाट चरुवा उराउ भोला छेत्री, गङ्गे छेत्री, काके छेत्री, रमेश मुन्डा, समेन मुन्डा, महेश भानु, सानु भण्डारी, मानु राई, लालु राई, जसोदा राई, रवि मुन्डा अनि मुस्कु मुन्डा, कुल्लीपाडा कटियार बिहारबाट राजेश भारती, बिभा रानी, प्रिया भारती, आदित्य, प्रेरणा, प्रगति भारती, प्रिन्स राज अनि आशिष राज, गर्ल्स स्कुल रोड मणिहारीबाट अवधेश गुप्त, भोलु, निलु, विशाल राज अनि वंशराज, शान्तिनगर भिलाई छत्तिसगढबाट प्रदीप कुमार शाह, प्रतिमा शाह अनि सन्देश शाह, पुना महाराष्ट्रबाट बिना आदिश मेहता अनि माही मेहता, राजनगर मधुबनीबाट कुशेश्वर कान्ति गुप्ता, मौसम गुप्ता, संगीता रुद्र, रिद्धि अनि सिद्धि गुप्ता, यसबाग फिल्ली कलोनी लखनऊबाट मुकेश गुप्ता, रानी गुप्ता, कुसुम पलक अनि पङ्कुरे गुप्ता। राखिरहेछौँ यहाँहरूको अनुरोधमा यो कार्यक्रमको अन्तिम प्रस्तुति।

नमस्कार, आकाशवाणीको दिउँसो एक बजेको मुख्य समाचार सिल्भेस्टर लेप्चाबाट सुन्नुहोस्। बिहारको लखीसराय जिल्लाको अशोकधाम मन्दिरमा भागदौड मचिन्दा 7 महिला श्रद्धालुहरूको मृत्यु भएको छ भने 10 जना गम्भीर घाइते भएका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले बिहारको लखीसरायमा भएको भागदौडमा ज्यान गुमाउनेहरूप्रति दुःख व्यक्त गर्नुहुँदै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ। रक्षा मन्त्री राजनाथ सिंहले लखीसरायस्थित अशोकधाम मन्दिरमा भागदौड मचिन्दा ज्यान गुमाएकाहरूप्रति दुःख व्यक्त गर्नुभएको छ।

पश्चिम बंगालको वीरभूम जिल्लाको तारापेट पुलिस चौकी नजिकै रहेको एक होटलमा आज बिहानै भएको आगलागीको चपेटामा परेर पाँचजनाको मृत्यु भएको पुलिसले जनाएको छ। सरकारले चाँडै नै सार्वजनिक क्षेत्रका ब्याङ्कहरूको लागि उच्च स्तरीय समिति गठन गर्नेछ। आज नयाँ दिल्लीमा सार्वजनिक क्षेत्रका ब्याङ्कहरूको दुई दिने सम्मेलनको उद्घाटन गरेपछि वित्त मन्त्री निर्मला सीतारमणले भन्नुभयो, यो समितिले ब्याङ्किङ सुधारका लागि भविष्यको कार्यदिशा तय गर्नेछ। रक्षा मन्त्री राजनाथ सिंहले आज नागपञ्चमीको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ। उहाँले सामाजिक सञ्जाल पोस्टमा भन्नुभयो, प्रकृतिप्रति श्रद्धा, सबै जीवहरूप्रति करुणा र सअस्तित्वको भावना भारतको सांस्कृतिक परम्पराको अभिन्न अङ्ग रहेको छ। असमका मुख्यमन्त्री हेमन्त विश्व शर्माले आज सबैभन्दा बढी प्रभावित चार बाढी जिल्लाहरू शिवसागर, गोलाघाट, जोरहाट र चराइदेऊका प्रभावित परिवारहरूलाई अन्तरिम आर्थिक सहयोग जारी गर्नुभएको छ। केन्द्रशासित प्रदेश जम्मू कश्मीर र लद्दाखका दुर्गम क्षेत्रहरूमा जनगणना 2027 लागि जनसङ्ख्या गणना 1 सेप्टेम्बरदेखि सुरु हुनेछ। पूर्व इन्डोनेसियामा भीषण भूकम्पबाट मर्नेहरूको संख्या बढेर 53 भएको छ। बचाउ दलहरूले हिज 6 थप 100 फेला पारेका छन्। एफआइएच हकी विश्वकपमा आज नेदरल्यान्ड्सको एम्स्टलविनमा भारतको भिडन्त इङ्ल्यान्डसँग हुनेछ। म्याच भारतीय समयअनुसार आज साँझ 6:30 सुरु हुनेछ। आकाशवाणीबाट दिउँसो 1 बजेको मुख्य समाचार पूरा भयो।

हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेछौँ। समय यस बेला दिउँसोको ठिक 2:30 अनि 18 सेकेन्ड भइरहेछ र अपरान्ह 4 बजीसम्म हामी रहनेछौँ आकाशवाणीको नेपाली प्रसारण सेवामा विविध कार्यक्रमहरूको साथमा। अब प्रस्तुत छ आधुनिक अनि लोकगीतहरू। त प्रथममा राखिरहेछौँ राकेश लामाको स्वरमा आधुनिक गीत। सङ्गीत तथा शब्द रचना रहेको छ महेश सेवाको।

अब क्रममा श्रोतालाई सुनाउन लागिरहेछौ लोकगीत यमुना देवान अनि साथीहरूको स्वरमा, संगीत तथा शब्द रचना रहेको छ गणेश कुमार घिसिङको।

0: आधुनिक अनि लोकगीतको प्रस्तुतिपछि अब भने सुनाउन लागिरहेछौ समाचार।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार सिल्भेस्टर लेप्चाबाट सुन्नुहोस्। प्रथममा प्रमुख समाचार। बिहारको लखीसराय जिल्लाको अशोकधाम मन्दिरमा भागदौड मचिन्दा 7 महिला श्रद्धालुहरूको मृत्यु भएको छ भने 10 जना गम्भीर घाइते भएका छन्। राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति सिपी राधाकृष्णन, प्रधानमन्त्री नरेन्द्र मोदी अनि रक्षा मन्त्री राजनाथ सिंहले लखीसराय भागदौडमा भक्तहरूको मृत्यु भएकोमा गहिरो दुःख व्यक्त गरेका छन्। उपराष्ट्रपति सिपी राधाकृष्णनले कृत्रिम बुद्धिमत्ता र द्रुत गतिमा परिवर्तनशील प्रविधिको यस युगमा स्नातक डिग्री शिक्षाको अन्त्य नभई निरन्तर सिकाइको सुरुवात भएको बताउनु भएको छ। सरकारले चाँडै नै सार्वजनिक क्षेत्रका ब्याङ्कहरूको लागि उच्च स्तरीय समिति गठन गर्नेछ अनि मौसम विभागले आज पश्चिम बङ्गालको गाङ्गेय क्षेत्र र ओडिसामा अत्याधिक भारी वर्षाको लागि रेड अलर्ट जारी गरेको छ। अब समाचार विस्तारमा। बिहारको लखीसराय जिल्लाको अशोकधाम मन्दिरमा भागदौड मचिन्दा 7 महिला श्रद्धालुहरूको मृत्यु भएको छ भने 10 जना गम्भीर घाइते भएका छन्। पवित्र सावन महिनाको तेस्रो सोमबारको अवसरमा भगवानको जलाभिषेकको लागि श्रद्धालुहरूको भारी भिड जमा भएको थियो। गम्भीर रूपले घाइतेहरूलाई पटना मेडिकल कलेज अस्पतालमा भर्ना गरिएको छ भने अन्य घाइतेहरूको जिल्ला सदर अस्पतालमा उपचार भइरहेको छ। हाम्रो संवाददाताले जनाएअनुसार अशोकधाम स्टेसनबाट मन्दिरतर्फ जाँदै गर्दा आज बिहान भागदौड मचिएको थियो। प्रारम्भिक जानकारी अनुसार बिजुलीको पोल खसेपछि करेन्ट लागेको हल्ला मचिएको थियो। मुख्यमन्त्री सम्राट चौधरीले यस घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ र प्रशासनलाई घाइतेहरूको तत्काल र समुचित चिकित्सा सुविधा उपलब्ध गराउने निर्देश दिनुभएको छ। राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति सिपी राधाकृष्णन, प्रधानमन्त्री नरेन्द्र मोदी अनि रक्षा मन्त्री राजनाथ सिंहले लखीसराय भागदौडमा भक्तहरूको मृत्यु भएकोमा गहिरो दुःख व्यक्त गरेका छन्। सामाजिक सञ्जाल पोस्टहरूमा राष्ट्रपति र उपराष्ट्रपतिले मृतकका परिवारहरूप्रति संवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।

0: मन्त्री नरेन्द्र मोदीले बिहारको लखीसराईमा भागदौडका कारण ज्यान गुमाएकाहरूप्रति दुःख व्यक्त गर्नुभएको छ। प्रधानमन्त्रीले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ। उहाँले भन्नुभयो कि स्थानीय प्रशासनले प्रभावित मानिसहरूको हर सम्भव सहायता गरिरहेको छ। रक्षा मन्त्री राजनाथ सिंहले लखीसराई स्थित अशोक धाम मन्दिरमा भागदौड मचिन्दा ज्यान गुमाएकाहरूप्रति दुःख व्यक्त गर्नुभएको छ। श्री सिंहले सोसियल मिडिया पोस्टमा दुःखी परिजनहरूप्रति संवेदना व्यक्त गर्नुहुँदै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ। उपराष्ट्रपति सीपी राधाकृष्णनले कृत्रिम बुद्धिमत्ता र द्रुत गतिमा परिवर्तनशील प्रविधिको यस युगमा स्नातक डिग्री शिक्षाको अन्त्य नभई निरन्तर सिकाइको सुरुवात भएको बताउनु भएको छ। उहाँले आज तमिलनाडुको तिरुवरुरमा केन्द्रीय विश्वविद्यालय तमिलनाडुको 11 दीक्षान्त समारोहलाई सम्बोधन गर्नुभयो। उपराष्ट्रले 2014 देशमा शैक्षिक पूर्वाधारको अभूतपूर्व विस्तार भएको उल्लेख गर्नुभयो। उहाँले देशभर 16 आइआइटी 8 केन्द्रीय विश्वविद्यालय 8 आइआइएम र 12 नयाँ एम्स अस्पताल स्थापना भएको बताउनुभयो। उहाँले भन्नुभयो शिक्षा समाजबाट गरिबी र अज्ञानता उन्मूलन गर्ने सबैभन्दा प्रभावकारी माध्यम हो। सरकारले चाँडै नै सार्वजनिक क्षेत्रका ब्याङ्कहरूको लागि उच्च स्तरीय समिति गठन गर्नेछ। आज नयाँ दिल्लीमा सार्वजनिक क्षेत्रका ब्याङ्कहरूको दुई दिने सम्मेलनको उद्घाटन गरेपछि वित्त मन्त्री निर्मला सीतारमणले भन्नुभयो यो समितिले ब्याङ्किङ सुधारका लागि भविष्यको कार्यदिशा तय गर्नेछ। नीति निर्माण गर्दा विभिन्न मुद्दाहरू र सिफारिसहरूलाई ध्यानमा राखिनेछ। वित्त मन्त्रीले भन्नुभयो ब्याङ्कहरूले विकसित भारतको लागि रोडम्याप तय गर्नेछ। सार्वजनिक क्षेत्रका ब्याङ्कहरू र वित्तीय संस्थाहरूले बैठकमा ब्याङ्किङ क्षेत्रले सामना गरिरहेका प्रमुख मुद्दाहरूबारे छलफल गरिरहेका छन्।
1: पहले से उपलब्ध शोध दस्तावेजों से समिति को चर्चा के लिए जरूरी ठोस जानकारी प्राप्त होंगे। समिति के विचारों और सुझावों से स्पष्ट होगा कि यह देश को विकसित भारत की दिशा में किस तरह आगे बढ़ाना चाहती है और इसमें बैंकों की क्या भूमिका होगी।
0: ब्रिक्सको अध्यक्षतामा भारतले आम जनतालाई सामूहिक प्रयासको केन्द्रमा राखेको छ, जुन ब्रिक्स देशहरूसँग सहकार्य समन्वय गर्न जनता केन्द्रित र मानवता प्रथम दृष्टिकोणद्वारा सञ्चालित छ। नयाँ दिल्लीमा ब्रिक्स नागरिक मञ्चलाई सम्बोधन गर्नुहुँदै विदेश मन्त्रालयका आर्थिक सम्बन्ध सचिव सुधाकर दलेलाले भन्नुभयो भारतको ब्रिक्स अध्यक्षतामा आयोजित 350 भन्दा बढी बैठकहरूले विभिन्न क्षेत्रहरूमा महत्त्वपूर्ण परिणामहरू ल्याएको छ। उहाँले भन्नुभयो यसले ब्रिक्स संगठनका तीन स्तम्भहरू बीचको समन्वयलाई बलियो बनाएको छ, जसमा राजनीतिक र सुरक्षा सहयोग, वित्तीय सहयोग र जनसहभागिता रहेको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @airnewscorsia अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। रक्षा मन्त्री राजनाथ सिंहले आज नागपञ्चमीको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ। उहाँले सोसियल मिडिया पोस्टमा भन्नुभयो कि प्रकृतिप्रति श्रद्धा, सबै जीवहरूप्रति करुणा र सअस्तित्वको भावना भारतको सांस्कृतिक परम्पराको अभिन्न अङ्ग रहेको छ। श्री सिंहले भन्नुभयो कि नागपञ्चमी एक पवित्र त्यौहार हो, यसले जीवनको प्रति शाश्वत दृष्टिकोणलाई दर्शाउँदछ र प्रकृति संरक्षण, पर्यावरण सन्तुलन र सबै जीवहरूको प्रति सम्मानको सन्देश दिँदछ। भारतीय जनता पार्टी भाजपाले वरिष्ठ काङ्ग्रेस नेता पी चिदम्बरमको बयानको आलोचना गरेको छ, जसमा उहाँले आफूलाई दिमागी नक्सलवादी भनेर गर्व व्यक्त गर्नुभएको थियो। पार्टीका राष्ट्रिय प्रवक्ता डाक्टर सुधांशु त्रिवेदीले आज नयाँ दिल्लीमा भन्नुभयो काङ्ग्रेस सरकारहरू नक्सलवाद उन्मूलन गर्न असफल भएका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा समस्यालाई निर्णायक रूपमा नियन्त्रणमा ल्याइएको छ। उहाँले 13 अप्रेल 2006 पूर्व प्रधानमन्त्री डाक्टर मनमोहन सिंहको भनाइलाई पनि उद्धृत गर्नुभयो, जसमा उहाँले नक्सलवाद भारतको आन्तरिक सुरक्षाको लागि सबैभन्दा ठूलो खतरा रहेको बताउनु भएको थियो।
2: मात्र 24 घण्टे के अन्दर कांग्रेस के वरिष्ठ नेता पी चिदम्बरम साहब ने खुद आकर कहा कि उन्हें दिमागी नक्सली होने पे गर्व है। यानी देखिए कितने आश्चर्य की बात है कि प्रधानमंत्री जी ने कहा और इतनी तुरंत प्रतिक्रिया हुई कि पूरे देश के सामने आ गया कि किसके दिमाग में नक्सल बैठा हुआ है और वह स्वयं गर्व की अनुभूति करने लगे।
0: पश्चिम बंगालको वीरभूम जिल्लाको तारापेट पुलिस चौकी नजिकै रहेको एक होटलमा आज बिहानै भएको आगलागीको चपेटामा परेर पाँचजनाको

0: मृत्यु भएको छ। जानकारी अनुसार आग लागि सबैभन्दा पहिले होटलको रिसेप्सनमा लागेको थियो र चार तले भवनमा फैलिएको थियो। आग लागि हुँदा अधिकांश पाहुना सुतेका थिए। श्रावण महिनाको अन्तिम सोमबार मनाउन तारापीठ पुगेका तीर्थयात्रीहरूले होटल खचाखच भरिएको थियो। सर्ट सर्किटका कारण आग लागि भएको होटल सञ्चालकले बताएका छन्। पुलिस र अग्निशमन विभागले घटनास्थलमा पुगेर उद्धार कार्य गरेको बताएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले पश्चिम बङ्गालको वीरभूममा भएको आगलागी दुर्घटनामा ज्यान गुमाएकामा गहिरो दुःख व्यक्त गर्नुभएको छ। सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै श्री मोदीले मृतकका परिवारप्रति संवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ। प्रधानमन्त्रीले स्थानीय प्रशासनले प्रभावित मानिसहरूलाई आवश्यक सहयोग प्रदान गरिरहेको बताउनु भएको छ। आकाशवाणीको समाचार सेवा प्रभागले आज राति 9:30 फोन इन कार्यक्रम पब्लिक स्पिकमा भ्रामक लेबलिङ र उपभोक्ता अधिकारीहरूप्रति जागरूकता विषयमा एक ज्ञानवर्धक परिचर्चा प्रसारण गर्नेछ। कार्यक्रमको अवधि श्रोताले स्टुडियोमा विशेषज्ञहरूसित यस विषयसित सम्बन्धित प्रश्न सोध्न सक्नेछन्। प्रश्न सोध्नका लागि नम्बरहरू रहेको छ 011-233-1048, 011-237-1177। व्हाट्सएपमा पनि श्रोताले आफ्नो प्रश्न पठाउन सक्नेछन्। साथै आफ्नो प्रश्न हेसट्याग आस्क एआईआरको साथ एक्समा पनि पोस्ट गर्न सक्नेछन्। मौसम विभागले आज पश्चिम बङ्गालको गाङ्गेय क्षेत्र र उडिसामा अत्याधिक भारी वर्षाको लागि रेड अलर्ट जारी गरेको छ। जम्मू कश्मीर, हिमाचल प्रदेश, पूर्वी उत्तर प्रदेश, झारखण्ड र सिक्किममा भोलिसम्म भारी वर्षाको लागि अरेन्ज अलर्ट जारी गरेको छ। हरियाणा, चण्डीगढ, पन्जाब, उत्तराखण्ड, मध्यप्रदेश, छत्तिसगढ र पूर्वोत्तरका केही भागहरूमा भोलिसम्म भारी वर्षाको पूर्वानुमान गरिएको छ। यो समाचार युट्युबमा @AR Kashyap मार्फत पनि श्रोताहरूले सुन्न सक्नुहुनेछ। अन्तमा प्रमुख समाचार। बिहारको लखीसराय जिल्लाको अशोकधाम मन्दिरमा भागदौड मचिन्दा 7 महिला श्रद्धालुहरूको मृत्यु भएको छ भने 10 गम्भीर घाइते भएका छन्। राष्ट्रपति द्रौपदी मुर्मु, उपराष्ट्रपति सीपी राधाकृष्णन, प्रधानमन्त्री नरेन्द्र मोदी अनि रक्षा मन्त्री राजनाथ सिंहले लखीसराय भागदौडमा भक्तहरूको मृत्यु भएकोमा गहिरो दुःख व्यक्त गरेका छन्। सरकारले चाँडै नै सार्वजनिक क्षेत्रका ब्याङ्कहरूको लागि उच्च स्तरीय समिति गठन गर्नेछ। अनि मौसम विभागले आज पश्चिम बङ्गालको गाङ्गेय क्षेत्र र उडिसामा अत्याधिक भारी वर्षाको लागि रेड अलर्ट जारी गरेको छ। आकाशवाणीबाट समाचार पूरा भयो।
1: समाचारपछि अब श्रोताहरूलाई लोकगीत सुनाउन लागिरहेछौ। वसन्तीवाला लामाको स्वरमा

श्रोता, समय यस बेला अपराह्न 3 बज्यो र आकाशवाणीको नेपाली प्रसारण सेवामा अब भने हजुरहरूको मनोरञ्जन हेतु लिएर आएका छौँ हिन्दी फिल्मी गीतहरू। त प्रथममा राखिरहेछौँ अन्जाना अन्जानी चलचित्रबाट शेखर र विजयनी अनि साथीहरूको स्वरमा, संगीत विशाल शेखरको अनि शब्द रचना रहेको छ अमिताभ भट्टाचार्य अनि अन्विता दत्तको।

सन्दीप नाथको सङ्गीत अनि अङ्कित तिवारीको स्वरमा राखिरहेछौँ कार्यक्रमको अघिल्लो प्रस्तुति आशिकी टू चलचित्रबाट।

संगीत प्रीतमको, शब्द रचना इर्शाद कामिलको अनि स्वर श्रेया घोषालको। तहुन श्रोता, राखिरहेछौँ कार्यक्रमको अन्तिम प्रस्तुति एक्सन रिप्ले चलचित्रबाट।

0: हवस् त श्रोता, यस गीतको अन्त साथै फिल्म सङ्गीत सुनाउने क्रम अहिलेलाई यतिमा नै पूरा गरिन्छ। अब भने पालो भएको छ समाचारको।
1: यो आकाशवाणी हो, समाचार मनिषा छेत्रीबाट सुन्नुहोस्। सर्वोच्च न्यायालयले सिक्किममा मतदाता नामावलीको विशेष गहन पुनरीक्षणको लागि 2002 आधार वर्ष तोक्ने निर्वाचन आयोगको निर्णयमा हस्तक्षेप गर्न अस्वीकार गरेको छ। मुख्य न्यायाधीश सूर्यकान्त, न्यायाधीश जयमाल्या बाग्ची र वी मोहना सम्मिलित पीठले आज एक गैर सरकारी संस्थाले दर्ता गरेको जनहित याचिका खारेज गर्यो। याचिकामा सिक्किममा चलिरहेको एसआईआर प्रक्रियाको लागि 2002 सट्टा 1993 आधार वर्ष तोक्न निर्वाचन आयोगलाई निर्देशन दिन माग गरिएको थियो। अदालतले उल्लेख गर्यो कि निर्वाचन आयोगले विभिन्न राज्यहरूमा सञ्चालन भइरहेको एसआईआर प्रक्रियाको लागि 2002 आधार वर्षको रूपमा समान रूपमा अप्नाएको छ। यद्यपि इजलासले निवेदकले उपयुक्त छुटको लागि निर्वाचन आयोगलाई सम्पर्क गर्न सक्ने बताएको छ। असमका नदीहरूको जलस्तर द्रुत गतिमा घट्दै गइरहेको छ र हाल सबै नदीहरू खतराको निशानभन्दा तल बगिरहेका छन्। बाढ़को प्रभाव अहिले 5 जिल्लाहरूमा छ। यी जिल्लाहरूका 170 गाउँहरू प्रभावित भएका छन्। प्रभावित मानिसहरू आफ्नो घर र खेतीमा फर्किनका लागि संघर्ष गरिरहेका छन्। सरकारले सबै प्रभावितहरूलाई हर सम्भव सहयोग प्रदान गरिरहेको छ। असम राज्य आपदा प्रबन्धन प्राधिकरणको 16 अगस्तको तथ्याङ्क अनुसार सबै नदीहरूमा जलस्तर खतराको निशानभन्दा तल पुगेको छ। यस वर्षको बाढीबाट मृत्यु हुनेको संख्या 105 पुगेको छ। शिवसागर, चराईदेव र जोरहाट जिल्लाहरूमा सबैभन्दा बढी क्षति भएको छ। 5 जिल्लाहरू गोलाघाट, शिवसागर, नागाउँ, धेमाजी र जोरहाटमा 14 राजस्व मण्डलहरूमा कुल 170 गाउँहरू अनि 51,869 मानिसहरू प्रभावित भएका छन् भने 3,628.17 हेक्टर कृषि जमिन डुबानमा परेको छ। मणिपुरमा सुरक्षा बलहरूले बितेको 24 घण्टाभित्रमा सञ्चालित भिन्न भिन्न अभियानहरूमा विभिन्न उग्रवादी संगठनसहित आबद्ध 3 जना सक्रिय क्याडर तथा 2 जना ड्रग्स तस्कर

0: व्यक्तिहरूलाई पक्राउ गर्यो। यस अवधि हात हतियार र संदिग्ध मादक पदार्थ पनि जफत गरिएको छ। मणिपुर पुलिस मुख्यालयले आज बताएको छ कि हिजो 16 अगस्तको दिन सुरक्षा बलहरूले इम्फाल पश्चिम जिल्लाका भिन्न भिन्न स्थानहरूबाट आरपीएफ पीएलए का दुईजना सक्रिय क्याडरहरूलाई पक्राउ गर्यो। असम प्रदेश कांग्रेस कमिटीले धुबड़ीका पूर्व विधायक रसुल हक समेत चार नेताहरूलाई तत्काल प्रभावले पार्टीको प्राथमिक सदस्यताबाट निष्कासित गरेको छ। यो कारवाही प्रदेश कांग्रेस अध्यक्ष एवं लोकसभामा उपनेता प्रतिपक्ष गौरव गोगोईको निर्देशमा गरिएको हो। एपीसीसी महासचिव रमन्ना बरुवाको तर्फबाट हिजो जारी गरिएको आधिकारिक आदेश अनुसार निष्कासित गरिएका नेताहरूमा पूर्व धुबड़ी विधायक रसुल हक धुबड़ी विधानसभा क्षेत्रबाट टिकटका दावेदार एवं पूर्व जेडपीसी सदस्य रेजाउल इस्लाम धुबड़ी जिल्ला कांग्रेस कमिटिका महासचिव मोहिर उद्दीन मण्डल अनि मैचीचार ग्राम पञ्चायतका एपी सदस्य अफजल हुसेन सामेल छन्। असम राइफल्सले मणिपुरको चुराचन्दपुर महिला पुलिससित संयुक्त अभियान सञ्चालन गरी चुराचन्दपुर जिल्ला स्थित एक संदिग्ध घरमा अभियान चलाएको थियो। असम राइफल्सका अधिकारीहरूले आज बताए कि अभियानमा 197 साबुनदानीमा लुकाएर राखिएको लगभग 3.364 किलोग्राम हिरोइन जफत गरियो। यसको अनुमानित बजार मूल्य 4.7 करोड़ रुपियाँ रहेको बताइँदैछ। असमका मुख्यमन्त्री हेमन्त विश्व शर्माले आज सबैभन्दा बढी प्रभावित चार बाढी जिल्लाहरू शिवसागर, गोलाघाट, जोरहाट र चराईदेवका प्रभावित परिवारहरूलाई अन्तरिम आर्थिक सहयोग जारी गर्नुभएको छ। गुवाहाटीमा श्री शर्माले प्रभावित जिल्लाहरूमा राहत र उद्धार कार्य तीव्र पारिएको बताउनु भएको छ। प्रत्येक बाढी प्रभावित परिवारलाई 15,000 रुपियाँको सहयोग रकम जारी गरिएको छ। मुख्यमन्त्रीले बाढीबाट भएको क्षतिको मूल्याङ्कन गर्न सर्वेक्षण भइरहेको बताउनुभयो। प्रभावित जनसङ्ख्याको लगभग 30% मूल्याङ्कन गरिएको छ। अहिलेसम्म लगभग 450 करोड़ रुपियाँको प्रत्यक्ष क्षतिको मूल्याङ्कन गरिएको छ। सर्वेक्षण कार्य 31 अगस्तसम्म जारी रहनेछ र कुल क्षति 1,000 करोड़ रुपियाँ भन्दा बढी हुने अनुमान गरिएको छ। आकाशवाणीबाट समाचार पूरा भयो।
1: श्रोता अब प्रस्तुत गर्न लागिरहेछौ कार्यक्रम विश्वमा हामी।

नमस्कार आदरणीय श्रोतागण, आकाशवाणीको प्रस्तुति कार्यक्रम विश्व महामीमा यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत छ। म हुँ यहाँहरूकै सञ्चालिका मोना तामाङ र आउनुहोस् आजको हाम्रो कार्यक्रमको थारिणी गरौँ यो मिठो गीतबाट।

तपाईँहरूलाई पुनः स्वागत छ। यहाँहरू सुन्दै हुनुहुन्छ कार्यक्रम विश्वमा हामी, र आजको कार्यक्रमको यस अङ्कमा आउनुहोस् हामी चर्चा गरौँ एक प्रसिद्ध भारतीय महिला धावक कमलजीत कौर सन्धु बारे। श्रोता

बलजीत कौर सन्धु एक भारतीय महिला एथलीट हुन्। उनले 1970 एसियन खेलहरूमा स्वर्ण पदक जितेर इतिहास नै रचेकी थिइन् र व्यक्तिगत खेल स्पर्धामा यस्तो उपलब्धि प्राप्त गर्ने उनी पहिलो भारतीय महिला खेलाडी बनिन्। खेल क्षेत्रमा आफ्नो उपलब्धिहरूले उनले नयाँ खेलाडीहरूलाई सधैँ प्रेरणा दिइरहन्छन्। उनको जन्म 1948 पन्जाबमा भएको थियो। उनका पिता महेन्द्र सिंह कौरा थिए, जो आफू पनि एक खेलाडी थिए जो हकी खेल्ने गर्थे। एक शिक्षित परिवारमा जन्म लिए बापत कमलजीत ज्यूलाई सधैँ प्रोत्साहन प्राप्त भयो। यो त्यो समय थियो जब हाम्रो समाजमा नारीहरूलाई पुरुषभन्दा कम मानिन्थ्यो र उनीहरूलाई घरको पर्खालभित्र राख्ने चलन थियो। तर कमलजीत ज्यू भने आफ्नो प्रतिभाको कारण समाजका यस्ता रूढिवादी विचारधाराहरूलाई एवं बन्धनहरूलाई तोड्दै अघि बढिरहिन्। कमलजीतलाई सानैदेखि खेलप्रति गहिरो रुचि थियो। आफ्नो स्कुलको दिनहरूमा पनि उनी प्रत्येक खेल प्रतियोगिताहरूमा भाग लिने गर्थिन्। उनको यही रुचि औ खेलप्रतिको प्रतिभा देखेर उनका पिताले उनलाई खेल एकाडेमीमा भर्ना गराए। त्यसबेला छोरीहरूलाई कुनै शारीरिक खेल स्पर्धामा भाग लिएको देख्न विरलै पाइन्थ्यो र उनीहरूबाट कुनै आशा पनि राखिँदैनथ्यो। तर उनले बिस्तारै समाजको कुण्ठित विचारधारालाई गलत ठहराउँदै खेलहरूमा भाग लिँदै गइन् र उपलब्धिहरू प्राप्त गर्दै गइन् र बिस्तारै उनी प्रसिद्ध बन्दै गइन्। श्रोताहरूले सुन्दै हुनुहुन्छ कार्यक्रम विश्वमा हामी, जसमा आज हामी चर्चा गर्दैछौ भारतका एक प्रसिद्ध महिला धावक कमलजीत कौर सन्धु बारे। उहाँ बारे यहाँसँग थप चर्चा गर्नेछु। अहिलेलाई भने आउनुहोस्, एकैछिन विश्राम गरौँ अनि सुनौ यो गीत।

पुनः स्वागत छ यहाँहरू सुन्दै हुनुहुन्छ कार्यक्रम विश्वमा हामी, जसमा आज हामी चर्चा गर्दैछौँ प्रसिद्ध भारतीय महिला धावक कमलजीत कौर सन्धुबारे। साल 1967 धावक कमलजीत सन्धुले नेसनल च्याम्पियनसिपमा 400 मिटरको दौडमा भाग लिएकी थिइन्, तर अनुभव औ प्रशिक्षणको कमीको कारण यसमा उनले सफलता भने प्राप्त गर्न सकिनन्। त्यसपछि भने उनले एसियन खेलमा गोल्ड मेडलिस्ट अजमेर सिंहबाट प्रशिक्षण लिइन्। त्यसताक महिला खेलाडीहरूलाई खासै प्रशिक्षणको सुविधा थिएन, तरै पनि उनको दृढ संकल्पको कारण उनी लगातार लागि परिन् र दौडको प्रशिक्षण लिन थालिन्। सन्धुले आफ्नो खेल प्रतिभाकै बलमा रूढिवादी विचार राख्ने व्यक्तिहरूलाई गलत ठहराइन्। धेरै अधिकारीहरू थिए जसले एक महिलाले खेलमा भाग लिएको मन पराउँदैन थिए। उनीहरू कमलजीतलाई खेल प्रतिस्पर्धामा भाग लिन

सानोमादेखि रोक्न सधैँ लागि पर्दथे। तर सन्धुले आफ्नो खेलको कारणले नै ती जम्मै आलोचकहरूको मुख बन्द गरिदिन्। उनले एसियाई खेलभन्दा पहिले दुई अन्तर्राष्ट्रिय एक्सपोजर टुर्नामेन्टमा सुन्दर प्रदर्शन गरी आफूलाई प्रसिद्ध बनाइन्। सामाजिक व्यवस्थाको प्रत्येक चुनौतीहरूको सामना गर्दै उनी खेल क्षेत्रमा अघि बढिरहिन् र 14 दिसम्बर 1970 ब्याङ्ककमा आयोजित 6 एसियन खेलमा तिनले इतिहास रचिन्। 400 मिटरको दौडमा गोल्ड मेडल जितेर आफ्नो तथा देशको नामको कीर्ति तिनले विश्वभरि फैलाइन्। एसियाई खेलहरूमा गोल्ड मेडल अतिरिक्त उनले अन्य कैयन सम्मान तथा उपलब्धिहरू प्राप्त गरिन्। 1971 भारत सरकारले उनलाई पद्मश्री पुरस्कारले सम्मान जनायो। उनले 1972 म्युनिखमा आयोजित ओलम्पिक खेलमा पनि भारतको प्रतिनिधित्व गरिन्। उनले 1973 खेलबाट सन्यास लिइन्। 1975 आइएनएसको तर्फबाट उनलाई कोचिङको प्रस्ताव प्राप्त भयो। तबदेखि उनले एक प्रशिक्षकको रूपमा खेलप्रति आफ्नो योगदान दिन थालिन्। उनले खेलहरूमा महिलाहरूको भागीदारीलाई बढाउन विशेष काम गर्न थालिन्। एक प्रशिक्षकको रूपमा उनले महिलाहरूलाई प्रशिक्षणको लाभ प्रदान गरिन्। महिलाहरूको निम्ति छोटो क्याम्पलाई लामो क्याम्पमा परिवर्तन गरिन्। त्यसबेला कुनै पनि खेल टुर्नामेन्टमा महिला खेलाडीहरूबाट पदकको आशा मानिसहरूले राख्दैनथे। तर यो विचारलाई सन्धुले गलत ठहराए। एक प्रशिक्षकको रूपमा उनको महत्वपूर्ण भूमिका रहेको छ। 1982 एसियाई खेलमा उनकै प्रशिक्षणमा भारतीय महिला धावकहरूले अति नै सराहनीय प्रदर्शन गरे। कमलजीत सन्धुले एक खेलाडी तथा एक प्रशिक्षकको रूपमा भारतमा खेल क्षेत्रमा महिलाहरूको भूमिकालाई बढावा दिनमा अति महत्वपूर्ण भूमिका खेलेकी छिन्।

श्रोताहरूले अहिले सुन्दै हुनुहुन्थ्यो कार्यक्रम विश्वमा हामी, जसमा आज हामीले चर्चा गर्यौं भारतका एक प्रसिद्ध महिला खेलाडी धावक कमलजीत कौर सन्धु बारे। उहाँबारे यसरी यहाँहरूसँग चर्चा गर्दा गर्दै अनि कार्यक्रममा रमाइला गीतहरू सुन्दा सुन्दै अब भने हाम्रो कार्यक्रमको समाप्ति यही नै हुँदछ श्रोता, र म पनि यहाँबाट विदा माग्दछु। हवस् त।

नमस्कार आदरणीय श्रोता, विविध वार्ताको कार्यक्रममा यहाँहरू सम्पूर्ण सम्पूर्णलाई हार्दिक स्वागत छ। म यहाँहरूकै सञ्चालिका मोना तामाङ र बाउनुहोस् आजको हाम्रो कार्यक्रमको थालनी गरौँ, जसमा वार्ताको विषय रहनेछ हाम्रो देश भारतको एक प्रसिद्ध एवं पवित्र प्राचीन तीर्थस्थल केदारनाथ मन्दिर।

विद्याको पाप मेटाउनको निम्ति भगवान शिवको आराधना गरे। भगवान शिव उनीहरूबाट बाँच्नको निम्ति केदारनाथमा गए, तर पाण्डवहरूको भक्तिबाट प्रसन्न भएर उनले आफ्नो दर्शन पाण्डवहरूलाई दिए र त्यसपछि नै पाण्डवहरूले यस मन्दिरको स्थापना गरेको थियो। ऐतिहासिक दृष्टिकोणले यो मन्दिरको पुनर्निर्माण 8 औं शताब्दीमा आदि शङ्कराचार्यले गरेका थिए। भनिन्छ कि आदि शङ्कराचार्यले यही नै समाधि लिएका थिए। यो मन्दिर भारतीय संस्कृति औ इतिहासको एक जीवन्त प्रतीक हो। केदारनाथ मन्दिरको भौगोलिक स्थिति औ वास्तुकलाबारे चर्चा गर्नुपर्दा श्रोता, यो मन्दिर हिमालयको उच्च उच्च चोटीहरूले घेरिएको छ। मन्दिरको छेवै बग्ने मन्दाकिनी नदीले यसको पवित्रता औ सौन्दर्यलाई अझ बढाइदिन्छ। यो मन्दिर शिलाहरूले बनिएको छ औ यसको वास्तुकला अद्भुत छ। ठुलो ठुलो ढुङ्गाहरूलाई आपसमा जोडेर बनाइएको यो मन्दिर भूकम्प औ बाढ जस्तो प्राकृतिक आपदाहरूलाई सहन गर्न सक्षम छ। यहाँ मन्दिरको गर्भगृहमा एक शिवलिङ्ग स्थापित छ जो भक्तहरूको आस्थाको केन्द्र हो। यो मन्दिरलाई हिन्दू धर्ममा अत्यन्त पवित्र स्थान मानिन्छ। श्रोता, यो चार धामहरू अथवा भनौँ बद्रीनाथ, केदारनाथ, गङ्गोत्री औ यमुनोत्री मध्ये एक हो औ पञ्च केदार तीर्थयात्राको एक भाग हो। प्रतिवर्ष लाखौं श्रद्धालुहरू यहाँ दर्शन गर्न आउने गर्छन्।

सुन्दै हुनुहुन्छ विविध वार्ताको कार्यक्रम, जसमा आज हामी चर्चा गर्दैछौँ भारतका एक अति प्रसिद्ध एवं पवित्र धार्मिक स्थल केदारनाथ मन्दिर बारे। यसबारे यहाँहरूसँग थप चर्चा गर्नेछु, अहिलेलाई भने आउनुहोस् एकैक्षण विश्राम गरौँ अनि सुनौ यो शिव स्तुति।

केदारनाथको यात्रालाई कठिन औ चुनौतीपूर्ण मानिन्छ, तर भक्तहरूको आस्था औ भक्तिको कारणले गर्दा नै यो यात्रा पूरा गर्न उनीहरूलाई प्रेरित गर्दछ। केदारनाथको यात्रा शारीरिक औ मानसिक दुवै रूपले चुनौतीपूर्ण हुँदछ। उच्च पहाडहरू,

चिसो मौसम एवं दुर्गम बाटो हुँदाहुँदै पनि श्रद्धालुहरू ठूलो संख्यामा प्रतिवर्ष यहाँ पुग्ने गर्दछ। गौरीकुण्डदेखि केदारनाथ सम्मको यात्रा लगभग 16 किलोमिटर लामो रहेको छ, जसलाई श्रद्धालुहरूले पैदल वा खच्चरहरूको सहायताले पूरा गर्ने गर्दछन्। यहाँ हेलिकप्टरको सेवा पनि उपलब्ध छ, जसले यो यात्रालाई हाल केही हदसम्म सुविधाजनक बनाएको छ। साल 2013 आएको भयंकर बाढले केदारनाथ क्षेत्रलाई सम्पूर्ण रूपले प्रभावित गरेको थियो। मन्दाकिनी नदीमा आएको बाढ औ भूस्खलनले यहाँ ठूलो क्षति पुर्याएको थियो, तर मन्दिरलाई भने कुनै ठूलो नोक्सान भएन। भगवान शिवको महिमा र यस स्थानको पवित्रताको प्रमाण यसैले दिदछ। बाढपछि सरकार औ स्थानीय प्रशासनले यस क्षेत्रको पुनर्निर्माण गरे, जसबाट यहाँ हाल यात्रा सुविधाजनक बनिएको छ। केदारनाथ मन्दिर मात्र धार्मिक स्थल होइन, तर यो प्राकृतिक सौन्दर्य औ आध्यात्मिक शान्तिको पनि प्रतीक हो। हिम टाकुराहरूले घेरिएको यो स्थानले मनलाई शान्ति प्रदान गर्दछ। यहाँको वातावरण भक्तहरूलाई भगवान शिवप्रति समर्पण औ ध्यानको निम्ति प्रेरित गर्दछ। केदारनाथ मन्दिर केवल एक धार्मिक स्थल मात्र नभई भारतीय समाज औ संस्कृतिको अभिन्न भाग हो। यो मन्दिरले हामीलाई भक्ति, श्रद्धा औ प्रकृतिप्रति सम्मानको सन्देश दिदछ। यहाँको यात्राले व्यक्तिले आफूले आफूलाई जान्ने औ आत्माको शुद्धिको अनुभव गर्ने अवसर प्रदान गर्दछ। यो मन्दिर भारतीय संस्कृति, इतिहास औ धार्मिक आस्थाको प्रतीक हो। यसले मात्र भगवान शिवको महिमाको बखान गर्दैन, तर मानव जीवनमा भक्ति, समर्पण औ धैर्यको महत्वलाई पनि उजागर गर्दछ। कठिन बाटो औ प्राकृतिक चुनौतीहरूको सामना गर्दै यहाँ पुग्ने श्रद्धालुहरू यो कुराको प्रमाण हो कि आस्था औ भक्तिले कुनै पनि प्रकारको बाधाहरूलाई पार गर्न सक्दछ। केदारनाथ मन्दिरको दर्शन गर्न केवल एक धार्मिक अनुभव मात्र होइन, तर प्राकृतिक औ आत्माको निम्ति एक गहिरो जुडाउ पनि हो। यो मन्दिरले हामीलाई साँचो भक्ति सिकाउँदछ औ समर्पणले नै कैयन कठिनाईहरूलाई पार गर्न सकिन्छ भन्ने पाठ पनि सिकाउँदछ। भारतीय संस्कृति औ धार्मिक परम्पराको यो एक अनमोल धरोहर हो। भविष्यका पिँढीहरूको निम्ति पनि यो एक प्रेरणाको स्रोत हो।

श्रोताहरूले अहिले सुन्दै हुनुहुन्थ्यो विविध वार्ताको कार्यक्रम, जसमा आज हामीले चर्चा गर्यौं भारतको एक प्रसिद्ध एवं धार्मिक महत्व बोकेको तीर्थस्थल केदारनाथ मन्दिर बारे। र श्रोताहरूसँग यसबारे चर्चा गर्दा गर्दै अब भने हाम्रो कार्यक्रमको समाप्ति यही नै हुँदछ। श्रोता, भगवान शिवको आशिषले हामी सबैको जीवन सार्थक बनोस्, यही कामना साँच्दै अब भने म पनि हरबा

0: श्रोता अब सुनाउन लागिरहेछौ समाचार।
1: आकाशवाणी हो, अब रोशनी छेत्रीबाट समाचार सुन्नुहोस्। मुख्य समाचार। सरकारले विकसित भारतको लक्ष्य हासिल गर्न ब्याङ्किङ सुधार र सार्वजनिक क्षेत्रका ब्याङ्कहरूको भूमिकाको समीक्षा गर्न उच्चस्तरीय समिति गठन गर्नेछ। भारतले ब्रिक्स सहयोगको आफ्नो अध्यक्षतामा जनकेन्द्रित र मानवता प्रथम दृष्टिकोणको पुष्टि गरेको छ। बिहारको अशोकधाम मन्दिरमा भागदौड हुँदा 7 महिला श्रद्धालुहरूको मृत्यु भएको छ। पश्चिम बंगालको वीरभूममा आगलागीमा परि 5 जनाको मृत्यु भएको छ। एफआईएच हकी विश्वकपमा आज साँझ भारतको सामना इङ्ल्यान्डसित हुनेछ र बीडब्ल्यूएफ विश्व ब्याडमिन्टन च्याम्पियनसिप नयाँ दिल्लीमा सुरु भएको छ। भारतका एमआर अर्जुन हरिहरन अम्सा करुणन पुरुष डबल्सको दोस्रो चरणमा प्रवेश गरेका छन्। अब समाचार विस्तारमा। सरकारले विकसित भारतको लक्ष्य हासिल गर्न ब्याङ्किङ सुधार सम्बन्धी चाँडै नै उच्चस्तरीय समिति गठन गर्नेछ। वित्त मन्त्री निर्मला सीतारामनले आज नयाँ दिल्लीमा सार्वजनिक क्षेत्रका ब्याङ्कहरूको 2 दिने सम्मेलनको उद्घाटन गरेपछि भन्नुभयो, यो समितिले विभिन्न मुद्दा र अनुशंसाहरूलाई ध्यानमा राख्दै ब्याङ्किङ सुधारका लागि भावी कार्यदिशा तय गर्नेछ।
2: पहले से उपलब्ध शोध दस्तावेजों से समिति को चर्चा के लिए जरूरी ठोस जानकारी प्राप्त होंगे। समिति के विचारों और सुझावों से स्पष्ट होगा कि यह देश को विकसित भारत की दिशा में किस तरह आगे बढ़ाना चाहती है और इसमें बैंकों की क्या भूमिका होगी।
1: उहाँले भन्नुभयो, भारतीय ब्याङ्कहरू हाल मजबुत स्थितिमा छन्। वित्त मन्त्रीले उच्चस्तरीय समितिबाट सिफारिसहरू प्राप्त गरेपछि सरकार र ब्याङ्किङ क्षेत्रले भारतको आर्थिक वृद्धिलाई तीव्रता दिन सक्षम हुने विश्वास व्यक्त गर्नुभयो। 2 दिने बैठकमा सार्वजनिक क्षेत्रका ब्याङ्क र वित्तीय संस्थाहरूले ब्याङ्किङ क्षेत्रले सामना गरिरहेका प्रमुख मुद्दाहरूबारे छलफल गरिरहेका छन्। भारतले आफ्नो ब्रिक्स अध्यक्षता अवधि ब्रिक्स देशहरूका साथ सहयोग र समन्वयको लागि जनकेन्द्रित र मनुष्यता प्रथम दृष्टिकोणबाट प्रेरित भएर आम सामूहिक प्रयासको केन्द्रमा आम मानिसहरूलाई राखिएको छ। पर्यावरण वन तथा जलवायु परिवर्तन मन्त्रालयमा सचिव तन्मय कुमारले भन्नुभयो, ब्रिक्स संगठन विगत 2 दशकमा आर्थिक संवाद मञ्चबाट विकसित भएर महत्वपूर्ण चुनौतीहरूको समाधानको प्रभावकारी मञ्च बनेको छ।
2: श्री तन्मय कुमार ने कहा कि ये चुनौतियां बढ़ते प्रदूषण, जैव विविधता हानि और बढ़ते तापमान की वैश्विक समस्या से संबंधित हैं। उन्होंने कहा कि सतत विकास, जलवायु समायोजन, संसाधन क्षमता और चक्रीय अर्थव्यवस्था तथा पर्यावरणीय निगरानी के संदर्भ में भागीदारी मजबूत हुई है। बैठक के दौरान भारत ने स्पष्ट किया कि ब्रिक्स 2026 की गतिविधियां वैश्विक सहयोग को मनुष्यता प्रथम के आधार पर जन केंद्रित बनाने के प्रधानमंत्री नरेंद्र मोदी के दृष्टिकोण से निर्देशित हैं। भारत की ब्रिक्स अध्यक्षता के दौरान पर्यावरणीय कार्य समूह और संपर्क समूह ने 4 प्राथमिकता

0: क्षेत्रों, सतत जीवन शैली, वनीकरण, जंगल की आग और आपदा प्रबंधन, चक्रीय अर्थव्यवस्था और समायोजन क्षेत्र में सहयोग बढ़ाया है। प्रिया,
1: विदेश मंत्रालय का आर्थिक सम्बन्ध सचिव सुधाकर दलेलाले नयाँ दिल्लीमा ब्रिक्स सिभिल फोरमलाई सम्बोधन गर्दै भारतको ब्रिक्स अध्यक्षतामा आयोजित 350 भन्दा बढी बैठकहरूद्वारा विभिन्न क्षेत्रहरूमा महत्वपूर्ण निष्कर्ष प्राप्त भएको बताउनुभयो। यसले ब्रिक्स संगठनका तीन आधार स्तम्भ, राजनीतिक तथा सुरक्षा सहयोग, वित्तीय सहयोग र जनसहभागिता बीचको समन्वयलाई सुदृढ बनाएको उहाँले भन्नुभयो। पीएम गतिशक्ति पहल अन्तर्गत हालसम्म विभिन्न मन्त्रालयहरूबाट लगभग 18,66,000 करोड रुपियाँको अनुमानित लागतका कुल 396 पूर्वाधार परियोजनाहरू सिफारिस गरिएको छ। वाणिज्य तथा उद्योग मन्त्रालयले यसमध्ये 256 परियोजनाहरू स्वीकृत भइसकेको बताएको छ। यी परियोजनाहरूमा 198 परियोजनाहरू कार्यान्वयनमा छन्। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि श्रोताहरूले सोशल मिडिया ह्यान्डल @AI न्यूज कर्सियङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। यो आकाशवाणी हो। बिहारको लखीसराय जिल्लाको अशोकधाम मन्दिरमा भागदौड हुँदा 7 महिला श्रद्धालुहरूको मृत्यु भएको छ। सावन महिनाको तेस्रो सोमबार जलाभिषेकका लागि श्रद्धालुहरूको ठूलो भीड लागेको थियो। 10 भन्दा बढी श्रद्धालु गम्भीर रूपमा घाइते भएका छन् र उनीहरूलाई पटना मेडिकल कलेज अस्पताल र जिल्लाको सदर अस्पतालमा भर्ना गरिएको छ। हाम्रा संवाददाताले बताए अनुसार अशोकधाम स्टेशनबाट मन्दिर जाने बाटोमा बिजुलीको पोलमा करेन्ट लागेको अफवाहका कारण भागदौड मचिएको हो। मुख्यमन्त्री सम्राट चौधरीले दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै घाइतेहरूको उचित उपचार सुनिश्चित गर्न प्रशासनलाई निर्देश दिनुभएको छ। उहाँले मृतकका निकट परिजनका लागि 4,00,000 रुपियाँ अनुग्रह राशि दिने घोषणा गर्नुभयो। राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति सीपी राधाकृष्णन, प्रधानमन्त्री नरेन्द्र मोदी र रक्षा मन्त्री राजनाथ सिंहले पनि श्रद्धालुहरूको मृत्युमा गहिरो दुःख व्यक्त गर्नुभएको छ। पश्चिम बंगालको वीरभूम जिल्लामा तारापीठ पुलिस स्टेशन नजिकैको एक होटलमा आज एका बिहानै भएको आगलागीमा 5 मृत्यु भएको छ। जानकारी अनुसार आगो सुरुमा होटलको रिसेप्सनमा लागेको थियो र बिस्तारै 4 भवनमा फैलियो। होटल मालिकले आगलागी सर्ट सर्किटका कारण भएको बताएका छन्। दमकलकर्मी र पुलिस घटनास्थलमा पुगेर उद्धार कार्य सुरु गरेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले वीरभूम दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ। सोसियल मिडिया पोस्टमा श्री मोदीले मृतकका परिवारप्रति संवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभ को कामना गर्नुभएको छ। कार्मिक लोक शिकायत तथा पेन्सन राज्यमन्त्री डाक्टर जितेन्द्र सिंहले आज नयाँ दिल्लीमा 15 कर्मीहरूलाई राष्ट्रिय अनुभव पुरस्कारले सम्मानित गर्नुभयो। यो पुरस्कार विजेताहरूले राष्ट्र निर्माणको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका छन् तथा पासपोर्ट सेवा केन्द्र स्थापना गर्न, पुराना कानूनहरू खारेज गर्न र नयाँ कानूनहरूलाई लागू गर्न र प्रशासन र लेखाङ्कनमा प्रौद्योगिकी अपनाउन महत्वपूर्ण योगदान पनि पुर्याएका छन्। कार्यक्रमको क्रममा पेन्सन मित्र पुस्तिका र राष्ट्रव्यापी डिजिटल जीवन प्रमाणपत्र अभियान दिशानिर्देशहरू जारी गरियो। जम्मू कश्मीरमा हिमपातले प्रभावित क्षेत्रहरूको लागि डिजिटल स्वगणना प्रक्रिया आज मध्यरातिबाट सुरु भयो। जनगणना 2027 अन्तर्गत यो प्रक्रिया 31 अगस्तसम्म जारी रहनेछ।
2: जम्मू कश्मीर और लद्दाख के मुख्य प्रधान जनगणना अधिकारी अमित शर्मा ने आकाशवाणी समाचार को बताया कि ये प्रक्रिया जम्मू कश्मीर के 16 जिलों में की जा रही है। इसमें जम्मू, श्रीनगर, सांबा और राजौरी जिलों को शामिल नहीं किया गया है। उन्होंने कहा कि लद्दाख को इस अभियान के अंतर्गत पूरी तरह कवर किया जाएगा। श्री शर्मा ने बताया कि स्वगणना प्रक्रिया जियो रेफरेंस्ड है। अपने निर्धारित क्षेत्रों में मौजूद निवासी ही इस प्रक्रिया को पूरा कर सकेंगे। निवासी आज से डिजिटल स्वगणना के माध्यम से अपनी जानकारी स्वयं दर्ज कर सकेंगे। इस बार जाति संबंधी जानकारी भी देनी होगी। जम्मू से गुलशन रैना की रिपोर्ट के साथ समाचार कक्ष से विशाल शर्मा।
1: एफआईएच हकी विश्वकपमा आज नेदरल्याण्ड्सको एम्स्टेल विनमा भारतको भिडन्त इङ्ल्याण्डसित हुनेछ। म्याच भारतीय समय अनुसार साँझ 6:30 सुरु हुनेछ। विश्वकपमा भारतले आफ्नो अभियानको सुरुवात शनिबार वेल्सलाई 3-1 पराजित गरेको थियो। इङ्ल्याण्डले प्रतियोगिताको पहिलो दिन पाकिस्तानलाई 4-1 पराजित गरेको थियो। नयाँ दिल्लीमा बीडब्ल्यूएफ ब्याडमिन्टन विश्व च्याम्पियनसिपमा एमआर अर्जुन र हरिहरन अम्सा करुणनको भारतीय जोडी पुरुष डबल्स स्पर्धाको दोस्रो चरणमा प्रवेश गरेको छ। आज पूर्व विश्व च्याम्पियन तथा नवौं वरियता प्राप्त पीवी सिन्धुले महिला सिंगल्समा आयरल्यान्डकी सोफिया नोबेलसित खेल्नेछिन्। महिला डबल्समा ट्रिसा जोली र गायत्री गोपीचन्दको जोडीको सामना स्पेनकी पाउला लोपेज र लुसिया रोड्रिगेजसित हुनेछ। आज साँझ पुरुष सिंगल्समा आयुष सेट्टीले विश्वका नम्बर एक तथा वर्तमान च्याम्पियन चीनका सी युजीसित प्रतिस्पर्धा गर्नेछन्। राष्ट्रिय परीक्षा एजेन्सी एनटीएले युजीसी नेट परीक्षाका तीन विषयहरू अङ्ग्रेजी, वाणिज्य र समाजशास्त्रको लागि पुनः परीक्षाको घोषणा गरेको छ। प्रश्नपत्रहरूमा विभिन्न त्रुटिहरूको गुनासो प्राप्त भएपछि यो निर्णय गरिएको हो। झारखण्डमा जेपीएससी र जेएसएससी भर्ती परीक्षामा भएको कथित अनियमितताले लिएर विद्यार्थीहरूको विरोध प्रदर्शनको आज 24 दिन हो। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्तमा यस बुलेटिनका प्रमुख समाचार। सरकारले विकसित भारतको लक्ष्य हासिल गर्न ब्याङ्किङ सुधार र सार्वजनिक क्षेत्रका ब्याङ्कहरूको भूमिकाको समीक्षा गर्न उच्चस्तरीय समिति गठन गर्नेछ। भारतले ब्रिक्स सहयोगको आफ्नो अध्यक्षतामा जनकेन्द्रित र मानवता प्रथम दृष्टिकोणको पुष्टि गरेको छ। बिहारको अशोकधाम मन्दिरमा भागदौड हुँदा 7 महिला श्रद्धालुहरूको मृत्यु भएको छ भने पश्चिम बङ्गालको वीरभूममा आगलागीमा परि 5 मृत्यु भएको छ। एफआईएच हकी विश्वकपमा आज साँझ भारतको सामना इङ्ल्यान्डसित हुनेछ र बीडब्ल्यूएफ विश्व ब्याडमिन्टन च्याम्पियनसिप नयाँ दिल्लीमा सुरु भएको छ। भारतका एमआर अर्जुन, हरिहरन र अम्सा करुणन पुरुष डबल्सको दोस्रो चरणमा प्रवेश गरेका छन्। यसका साथै समाचार पूरा भयो।

आकाशवाणीको नेपाली प्रसारण सेवाबाट श्रोताहरूले भर्खरै सुन्दै हुनुहुन्थ्यो हिन्दी देशभक्ति गीतहरू। एफएम 103.5 मेगाहर्ज साथै न्युज अन एआईआर मोबाइल एप लगायत आकाशवाणीको दार्जिलिङ एफएम 100.2 मेगाहर्ज साथमा प्रसार भारतीको वेब ओटिटी प्लेटफर्म मार्फत हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेछौँ। अब प्रस्तुत गर्न लागिरहेछौँ कार्यक्रम विज्ञान दर्पण।

0: आदरणीय श्रोता, डिजिटल उपकरण मोबाइल कम्प्युटर टिभी जति पनि हामीहरू हेर्छौँ खेल्छौँ यिनीहरूको अत्याधिक प्रयोग गर्ने बानीलाई डिजिटल लत भनिन्छ। यसले आँखामा समस्या, टाउको दुखाइ, निन्द्रामा बाधा, तनाव, चिन्ता तथा शारीरिक गतिविधिहरू कम हुने जस्ता स्वास्थ्य समस्याहरू निम्त्याउन सक्छ भन्छन्। त आज हामी यसै विषयको सेरोफेरोमा रहेर यो डिजिटल लत वा निर्भरता भनेको के हो, साथै यसले स्वास्थ्यमा कस्तो असर पार्छ, यसबारेमा विस्तृत रूपमा जानकारी लिनको निम्ति हामीले स्टुडियोमा निम्ताएका छौँ खरसाङ अस्पतालका एकजना स्वास्थ्यकर्मी राजु शर्माजीलाई। र यहाँ स्टुडियोमा उपस्थित भइसक्नु भएको छ, हामी यहाँलाई स्वागत जनाउँछौँ।
1: धन्यवाद।

0: राजीज्यू, यो डिजिटल निर्भरता एवं स्वास्थ्य बारे केही हाम्रा श्रोताहरूलाई बताइदिनुहोस् न।
1: आज विज्ञान दर्पणको जुन मेरो विषय रहेको छ डिजिटल निर्भरता एवं स्वास्थ्य, यसलाई अझै सरल तरिकाले भन्न हो भने डिजिटल लत अनि यसको प्रभाव भनेर भन्न सकिन्छ।
0: यो जुन चाहिँ डिजिटल लत छ वा डिजिटल निर्भरता, यो भन्नाले चाहिँ के बुझिन्छ होला राजीज्यू?
1: डिजिटल निर्भरता वा डिजिटल लत प्राविधिमाथिको, आजको युगको प्राविधिहरूमाथिको अति निर्भरता हो। यसको अर्थ यस्तो हुन्छ, दैनिक काम, संचार वा मनोरञ्जनको लागि कम्प्युटर, मोबाइल, ल्यापटप र इन्टरनेट जस्ता डिजिटल साधनहरूमा पूर्ण रूपले आश्रित हुनु।
0: धेरै राम्रो कुरा बताइदिनु भयो। र यो जुन चाहिँ डिजिटल निर्भरता छ, यो डिजिटल निर्भरताका मुख्य विशेषताहरू चाहिँ के हुन सक्छ होला त?
1: डिजिटल निर्भरताका मुख्य विशेषताहरू यस्तो प्रकारले हामी छुट्याउन सक्छौँ। मोबाइल र इन्टरनेटमा जोड, भन्नुको मतलब हरेक

0: राज्यमा काम गर्नको लागि मोबाइल फोन वा कम्प्युटर ल्यापटप इत्यादि चाहिने गर्नु र यी वस्तुहरू बिना केही काम गर्न नसक्नु हो। अर्को हुन्छ दैनिक जीवनमा यसको असर, कुनै पनि प्रविधि बिना सामान्य काम पनि गाह्रो हुनु। अर्को हुनसक्छ मानसिक बानी, सधैँ अनलाइन वा स्क्रिनमा मात्रै झुन्डिरहने बानी।
1: यो जुन चाहिँ डिजिटल लत वा डिजिटल निर्भरता छ, यसको मुख्य लक्षणहरू चाहिँ के कस्तो हुन्छ त राजीज्यू?
0: यसका लक्षणहरू भन्नुपर्दा जम्मा चार प्रकारले विभक्त गर्न सक्छौ। एक, अति प्रयोग, फोन वा इन्टरनेट बिना बस्नै नसक्ने अवस्था हुनु। अर्को, समयको ठेगाना नहुनु, काम वा पढाइ छोडेर घन्टौँ स्क्रिनमा समय बिताउनु। अर्को हुन्छ मानसिक असर, प्रयोग गर्न नपाउँदा छटपटी हुनु, रिस उठ्नु वा तनाव बढ्नु। अर्को छ दैनिक कार्यमा बाधा, जस्तै परिवार, साथी, समाज वा अन्य महत्त्वपूर्ण कामहरूलाई बेवास्ता गर्नु। लक्षण,
1: यो डिजिटल निर्भरता वा लत जुन छ, यो लतबाट बाँच्ने उपायहरू पनि त होला राजीज्यू?
0: र डिजिटल प्रविधिकै कुरा गर्दा यसको बेफाइदा विषय मात्रै नलिएर यसको फाइदाहरू पनि छन्। तर यस्ता लतबाट बाँच्ने उपायहरू धेरै छन्। जस्तै एक, समय टोक्नुपर्छ, मोबाइल वा अन्य ग्याजेट चलाउने निश्चित समय मात्र हुनुपर्छ। अफलाइन रहने बानी गर्नुपर्छ, फुर्सदको समयमा पुस्तक पढ्ने वा शारीरिक खेलकुद इत्यादिमा संलग्न रहने यस्ता बानी हामीले गर्नुपर्छ। आफ्नो फोन को अधिसूचना वा नोटिफिकेसन बन्द गर्ने बानी हामीले राख्नुपर्छ। काम नभएको समय फोन वा अनावश्यक नोटिफिकेसनहरू बन्द राख्ने गर्नुपर्छ। सुत्ने बेला हामी यस्ता प्रविधिहरूको रातको समयमा सुत्ने कक्षामा फोन नलाग्ने बानीहरू गर्नुपर्छ। यी सब पालन गरे डिजिटल लतबाट आफूलाई धेरै मात्रामा बचाउन सकिन्छ।
1: राम्रो कुरा गर्नुभयो तपाईँले। यो डिजिटल निर्भरता वा लत छ, यो डिजिटल लतले स्वास्थ्यमा अधिक असर गर्छन् भनेर भनिन्छ नि, यस विषयमा केही भन्नुहुन्छ कि?
0: डिजिटल निर्भरताको अर्थ दैनिक जीवनका साना ठुला कामहरूका लागि प्रविधि, इन्टरनेट र डिजिटल उपकरणहरूमा पूर्ण रूपमा भर पर्नु हो। यसले हाम्रो शारीरिक र मानसिक स्वास्थ्यमा गम्भीर असर पार्छ। स्वास्थ्यमा पार्ने नकारात्मक असरहरू यस प्रकारले हामी भन्न सक्छौँ। शारीरिक स्वास्थ्यमा असर अथवा फिजिकल हेल्थ इस्युजहरू के हुन सक्छ? एक, हुनसक्छ आँखाको समस्या, लामो समय स्क्रिन हेर्दा आँखा सुक्खा हुने, धमिलो देखिने र टाउको दुख्ने हुन्छ। मानिसमा मोटोपन र अल्छीपन देखा पर्छ। एकै ठाउँमा लामो समय बस्दा शारीरिक व्यायाम कम हुन्छ र मोटोपन बढ्दछ। ढाड र गर्दनको दुखाइ हुन सक्छ। गलत तरिकाले बसेर फोन वा ल्यापटप चलाउँदा मेरुदण्डमा समस्या आउँदछ। अनिन्द्रा, यो अर्को एउटा कारण, स्क्रिनबाट निस्कने निलो प्रकाश ब्लू लाइटले निन्द्रा लाग्ने हर्मोन मेलाटोनिनलाई कम गर्छ र निन्द्रा नलाग्ने गर्छ। मानसिक र मनोवैज्ञानिक असरको कुरा गर्न पर्दा तनाव र चिन्ता बढ्दछ। सामाजिक सञ्जालमा अरूको जीवन देखेर आफ्नो जीवनसँग तुलना गर्दा हीनता बोध र तनाव बढ्दछ। एकाग्रतामा कमी आउँदछ। छिटो छिटो सूचना परिवर्तन भइरहने हुँदा कुनै पनि काम वा पढाइमा ध्यान केन्द्रित गर्न हामीलाई गाह्रो हुँदछ। अर्को हो एक्लोपन। डिजिटल माध्यममा व्यस्त हुँदा मानिसहरू वास्तविक समाज र परिवारबाट टाढिने गर्छन्।
1: डिजिटल निर्भरतादेखि चाहिँ स्वास्थ्यलाई सुधार्ने उपायहरू केही छ राजीज्यू?
0: हामीले कतिपय नियमहरू अपनाएर यस्तो निर्भरतादेखि हाम्रो स्वास्थ्यलाई सुधार्न सक्छौँ। जस्तै डिजिटल डिटक्स। डिजिटल डिटक्स जस्तै हामीले हप्तामा एक दिन वा दिनको केही घण्टा प्रविधिबाट पूर्ण रूपमा टाढो बस्ने बानी राखे हाम्रो स्वास्थ्यमा अलिक सुधार आउन सक्छ। एक प्रकारले नियम बनाउने जरुरत पर्छ। खाना खाँदा वा सुत्न भन्दा एक घण्टा अगाडि मोबाइलको प्रयोग नगर्ने बानीले स्वास्थ्यमा सुधार आउन सक्छ। शारीरिक सक्रियता, जस्तै स्क्रिन हेर्नुको साटो हिँडडुल गर्ने, खेलकुदमा भाग लिने वा योग गर्ने, यस्ता बानीहरूले हाम्रो स्वास्थ्यमा सुधार ल्याउँदछ। अर्को छ 20-20-20 को नियम भन्नुको मतलब प्रत्येक 20 मिनट स्क्रिन हेरेपछि 20 सेकेन्डको लागि 20 फिट टाढो रहेको वस्तुलाई हेर्ने गर्यौँ भने हाम्रो स्वास्थ्यमा धेर सुधार आउन सक्छ।
1: धेरै राम्रो कुरा अहिले तपाईँले साझा गरिदिनु भयो राजीज्यू। र यो डिजिटल निर्भरतादेखि चाहिँ डिजिटल लत बन्नलाई के कारण हुन सक्छ र यसको उदाहरणहरू चाहिँ के हुन सक्छ त राजीज्यू?
0: यसको विषय भन्न पर्दा आजको आधुनिक युगमा मोबाइल फोन, इन्टरनेट, सामाजिक सञ्जाल, कम्प्युटर तथा विभिन्न डिजिटल उपकरणहरू हाम्रो दैनिक जीवनमा महत्त्वपूर्ण भाग बनेको छ। डिजिटल प्रविधिले शिक्षा, संचार, मनोरञ्जन र कामलाई धेरै सजिलो बनाएको छ, तर यसको अत्याधिक र अनियन्त्रित प्रयोगले मानिसमा डिजिटल लत अथवा डिजिटल एडिक्सन को समस्यालाई निम्त्याउन सक्छ। डिजिटल लत भन्नाले मोबाइल गेम, सामाजिक सञ्जाल, इन्टरनेट वा अन्य डिजिटल माध्यमको प्रयोगलाई नियन्त्रण गर्न नसक्ने अवस्था हो। आवश्यक काम नभए पनि बारम्बार मोबाइल हेर्ने, लामो समयसम्म गेम खेल्ने, सामाजिक सञ्जालमा व्यस्त रहने तथा मोबाइल नहुँदा बेचैनी महसुस गर्ने जस्ता व्यवहार यसका उदाहरणहरू हुन सक्छ।
1: यो डिजिटल लत जुन छ, यो डिजिटल लतले चाहिँ स्वास्थ्यमा, आजको मुख्य विषय है, स्वास्थ्यमा चाहिँ के कस्तो नकारात्मक प्रभाव पार्न सक्छ त?
0: अघि भने चाहिँ डिजिटल लतले स्वास्थ्यमा विभिन्न नकारात्मक प्रभाव पार्न सक्छ। लामो समयसम्म स्क्रिन हेर्दा आँखामा थकान, टाउको दुख्ने, निन्द्रामा समस्या, यस्ता लक्षणहरू देखा पर्न सक्छ। लगातार एउटै अवस्थामा बसेर मोबाइल वा कम्प्युटर चलाउँदा घाँटी, ढाड तथा शरीरका अन्य भागहरूमा असहजता उत्पन्न हुन सक्छ। राति लामो समय मोबाइल पर्याप्त हेर्नाले पर्याप्त निन्द्रा नपुग्ने समस्या पनि हुन सक्छ। डिजिटल लतले मानसिक र सामाजिक स्वास्थ्यमा सम्म असर पार्न सक्छ। अत्याधिक सामाजिक सञ्जाल प्रयोगले एकाग्रता घटाउन, पढाइ वा काममा बाधा पुर्याउन तथा परिवार र साथीभाइसँग प्रत्यक्ष कुराकानी गर्ने समय कम हुन सक्छ। विशेष गरी बालबालिका तथा किशोर किशोरीमा डिजिटल उपकरणको अत्याधिक प्रयोगले दैनिक दिन कार्य र अध्ययनमा पनि असर पार्न सक्छ। डिजिटल प्रविधिबाट पूर्ण रूपमा टाढो रहन आवश्यक छैन, यसको सत्ता सन्तुलित र जिम्मेवार प्रयोग आवश्यक छ। मोबाइल तथा कम्प्युटर प्रयोगको लागि निश्चित समय निर्धारण गर्ने, नियमित रूपमा विश्राम लिने, पर्याप्त निन्द्रा लिने, बाहिरी खेलकुद तथा शारीरिक गतिविधिमा सहभागी रहने इत्यादिले यो लतबाट छुटकारा पनि पाउन सकिन्छ।
1: र यो डिजिटल लतको रोकथाम तथा नियन्त्रणका उपायहरू बारे पनि केही थाहा छ भने हाम्रा श्रोताहरू समक्ष साझा गरिदिनुहोस् न।
0: डिजिटल लतको रोकथाम तथा नियन्त्रणका उपायहरू भन्नुपर्दा यस प्रकारले हुन सक्छ। डिजिटल उपकरणहरू जस्तै मोबाइल फोन, कम्प्युटर, ट्याब्लेट, भिडियो गेम तथा सामाजिक सञ्जालको अत्याधिक प्रयोगले डिजिटल लतको समस्या निम्त्याउन सक्छ। यसले पढाइ, निन्द्रा, स्वास्थ्य, पारिवारिक सम्बन्ध तथा दैनिक जीवनमा असर पार्न सक्छ। त्यसैले डिजिटल लतबाट बाँच्न र यसको नियन्त्रण गर्न यस्ता उपायहरू अपनाउन सकिन्छ। जस्तै डिजिटल उपकरण प्रयोग गर्ने समय निर्धारण गर्ने, मोबाइल कम्प्युटर तथा गेम खेल्ने समय निश्चित गर्न पर्ने, आवश्यक काम सकिएपछि मात्र मनोरञ्जनको लागि डिजिटल उपकरण प्रयोग गर्ने बानी बसाल्नु पर्ने, अनावश्यक मोबाइल प्रयोग घटाउने, जस्तै काम नहुँदा पनि बारम्बार मोबाइल हेर्ने बानीलाई क्रमशः कम गर्नु पर्दछ, अनावश्यक नोटिफिकेसन र सामाजिक सञ्जालको प्रयोग सीमित राख्नुपर्छ, पढाइ तथा कामको बेला मोबाइलबाट टाढा रहन असल हो, पढाइ, गृहकार्य वा अन्य महत्त्वपूर्ण काम गर्दा मोबाइललाई केही समयको लागि अलग राख्दा एकाग्रता बढाउनमा मद्दत पुग्दछ, पर्याप्त निन्द्रा र आराम गर्ने, सुत्न अघि लामो समयसम्म मोबाइल वा अन्य स्क्रिन प्रयोग गर्नु हुँदैन, नियमित र पर्याप्त निन्द्रालाई प्राथमिकता दिनपर्छ, शारीरिक गतिविधिमा सहभागी हुने, खेलकुद, हिँडडुल, व्यायाम तथा अन्य मनोरञ्जनात्मक गतिविधिहरूमा समय बिताउँदा डिजिटल उपकरणमा निर्भरता कम गर्नमा मद्दत हुँदछ। परिवार र साथीहरूसँग समय बिताउने, परिवारका सदस्य तथा साथीहरूसँग प्रत्यक्ष कुराकानी गर्ने, सँगै खाना खाने र सामाजिक गतिविधिमा सहभागिता हुने बानीले डिजिटल उपकरणको अत्याधिक प्रयोग घटाउन सकिन्छ। स्वास्थ्य मनोरञ्जनका विकल्प खोज्ने, पुस्तक पढ्ने, चित्र बनाउने, संगीत सुन्ने, बगैँचामा काम गर्ने वा अन्य सृजनात्मक गतिविधिहरूमा सहभागिता हुने जस्ता विकल्प अपनाउन सकिन्छ।
1: यी विषयको साथसाथ हराजीज्यू, डिजिटल उपकरणको फाइदा अनि बेफाइदाहरू पनि छ।

0: है त यसबारे जानकारी लिन हामीलाई धेरै आवश्यक हुन्छ र के हुन सक्छ यसबारेमा पनि कुरा गरिदिनुहोस् न।
1: डिजिटल उपकरणको कुरा गर्दा यसले हानि मात्रै नगरेर फाइदाका विषयहरू पनि अघि ल्याउन सक्छ। डिजिटल उपकरणका फाइदाहरू कस्ता हुन्छन् भने ज्ञान र जानकारी प्राप्त गर्न सजिलो, इन्टरनेटबाट विभिन्न विषयको जानकारी छिट्टो प्राप्त गर्न सकिन्छ। शिक्षामा यसले सहयोग पुर्याउँछ। अनलाइन कक्षा, भिडियो तथा डिजिटल सामग्रीबाट पढाइलाई सहज बनाउन सकिन्छ। संचारमा सहजता, जस्तै टाढा रहेका परिवार तथा साथीहरूसँग सजिलै हामी सम्पर्क गर्न सकिन्छ। समय र श्रमको पनि बचत, जस्तै अनलाइन ब्याङ्किङ, किनमेल तथा अन्य सेवाले दैनिक कामलाई सरल बनाउँदछ। मनोरञ्जन, गीत, चलचित्र, खेल तथा विभिन्न सृजनात्मक सामग्रीबाट मनोरञ्जन लिन हामी सक्छौँ। यसको साथै बेफाइदाको कुरा गर्न पर्दा यसले स्वास्थ्यमा त असर पार्छ नै। धेरै समय स्क्रिन हेर्दा आँखा, टाउको, शरीर सबैहरूमा यसको लामो प्रयोगले गर्दा केही न केही असर पारेकै हुन्छ। आँखामा समस्या देखा पर्न सक्छ, टाउको दुख्ने तथा निन्द्रामा असर पार्न सक्छ। लामो समय मोबाइल र कम्प्युटर प्रयोग गर्दा खेलकुद तथा व्यायामका लागि समय हाम्रोमा कम हुन सक्छ। पढाइमा पनि यसले असर पार्दछ। सामाजिक सञ्जाल, गेम तथा मनोरञ्जनमा धेरै समय बिताउँदा अध्ययनमा ध्यान कम हुन सक्छ। सामाजिक सम्बन्धमा असर पार्न सक्छ। परिवार र साथीहरूसँग प्रत्यक्ष कुराकानी तथा समय बिताउने बानी हाम्रो कम भएर जान्छ। समयको पनि यसको दुरुपयोग, जस्तै आवश्यकता भन्दा बढी डिजिटल उपकरण प्रयोग गर्दा महत्वपूर्ण कामहरू पनि पछि पर्न सक्छ। साथसाथै मानसिक तनाव बढ्न सक्छ। सामाजिक सञ्जालको अत्याधिक प्रयोग तथा निरन्तर अनलाइन रहने बानी तनाव र बेचैनी यसले बढाउन सक्छ। यसैले डिजिटल प्रविधि सही र सीमित रूपमा प्रयोग गर्दा धेरै उपयोगी हुन्छ, तर यसको अत्याधिक प्रयोगले स्वास्थ्य, पढाई, समय व्यवस्थापन र सामाजिक जीवनमा नकारात्मक असर यसले पार्न सक्छ। यसैले डिजिटल उपकरणको सन्तुलित र जिम्मेवार प्रयोग गर्न आवश्यक छ र हामी यी कुराहरूमा ध्यान दिएर अघि बढ्यौँ भने हामी स्वस्थ रहन्छौँ।
0: डिजिटल लत एवं हाम्रो स्वास्थ्य, आदरणीय श्रोता, अहिले हामीले यस विषयबारे राजु शर्माज्यूबाट धेरै जानकारी लियौँ र राजुज्यू यसरी स्टुडियोमा आइदिनुभयो र हाम्रा श्रोताहरूलाई यस विषयमाथि धेरै राम्रोसँगले जानकारी प्रदान गर्नुभयो। यसको निम्ति तपाईँलाई धेरै धेरै धन्यवाद।
1: धन्यवाद।

पर्यावरण भनेको हाम्रो वरिपरिको सम्पूर्ण प्राकृतिक तथा सामाजिक वातावरण हो, जसमा हावा, पानी, माटो, वनस्पति, जनावर तथा मानव समाज समावेश हुन्छन्। जब वातावरणमा हानिकारक पदार्थहरूको मात्रा बढेर प्राकृतिक सन्तुलन बिग्रिन्छ, त्यस अवस्थालाई पर्यावरण प्रदूषण भनिन्छ। आजको आधुनिक युगमा पर्यावरण प्रदूषण विश्वव्यापी समस्याको रूपमा देखा परेको छ। पर्यावरण प्रदूषणका मुख्य कारणहरूमा तीव्र जनसङ्ख्या वृद्धि, औद्योगिकरण, वन विनाश, सवारी साधनको अत्याधिक प्रयोग, प्लास्टिक जन्य फोहोर तथा रासायनिक पदार्थहरूको अनियन्त्रित प्रयोग पर्दछन्। उद्योगहरूबाट निस्कने धुवा र विषालु ग्यासले वायु प्रदूषण बढाउँछन्। त्यसै गरी नदी, खोला तथा तलाउहरूमा फोहोर र रासायनिक पदार्थहरू फाल्दा जल प्रदूषण हुन्छ। कृषि क्षेत्रमा अत्याधिक रासायनिक मल र विषादीको प्रयोगले माटोको उर्वरा शक्ति घटाउने मात्र होइन, माटो प्रदूषण पनि बनाउँछ। पर्यावरण प्रदूषणका कारण मानव स्वास्थ्यमा गम्भीर असर पनि पर्न सक्छ। प्रदूषित हावाका कारण दम, फुक्सोको रोग, एलर्जी तथा मुटु सम्बन्धी समस्याहरू बढ्न सक्छ भन्छन्। प्रदूषित पानी पिउँदा झाडा पखाला, हैजा, टाइफाइड लगायतका रोगहरू फैलन सक्छ भन्छन् विशेषज्ञहरू। साथै प्रदूषणका कारण जलवायु परिवर्तन, ग्लोबल वार्मिङ, अनियमित वर्षा, बाढी, पहिरो तथा खडेरी जस्ता प्राकृतिक विपत्तिहरू पनि बढिरहेका छन्। पर्यावरण प्रदूषणका पनि प्रकार हुन्छन्। वायु प्रदूषण, जल प्रदूषण, माटो प्रदूषण, ध्वनि प्रदूषण, तापीय वा रेडियोधर्मी प्रदूषण। पर्यावरण प्रदूषणका विभिन्न कारणहरू छन्, जसमध्ये मुख्य कारणहरू धेरै प्रकारका छन्। जस्तै तीव्र जनसङ्ख्या वृद्धि, अव्यवस्थित सहरीकरण, उद्योग तथा कल कारखानाको विस्तार, वन विनाश तथा डढेलो, सवारी साधनको अत्याधिक प्रयोग, प्लास्टिक जन्य वस्तुको बढ्दो प्रयोग, रासायनिक मल तथा विषादीको अत्याधिक प्रयोग, फोहोर व्यवस्थापनको कमी, प्राकृतिक स्रोतहरूको अनियन्त्रित दोहन, साथै जनचेतनाको अभाव। पर्यावरण प्रदूषणका प्रभावहरू कस्तो रहन्छ भन्दा, मानव स्वास्थ्यमा असर। पर्यावरण वातावरणका कारणहरू विभिन्न रोगहरू फैलिरहेका छन्। वायु प्रदूषणले दम, फुक्सोको रोग, एलर्जी तथा मुटु सम्बन्धी समस्या निम्त्याउँछ भने प्रदूषित पानीको कारण झाडा पखाला, हैजा, टाइफाइड, हेपाटाइटिस जस्ता रोगहरू फैलन सक्छन् भन्छन् विशेषज्ञहरू। त्यस्तै गरी प्रदूषणका कारण पृथ्वीको तापमान बढ्दै गएको छ, जसलाई ग्लोबल वार्मिङ भनिन्छ, जसको परिणाम स्वरूप हिम नदीहरू पग्लिरहेका छन्, समुद्री सतह बढिरहेको छ र मौसममा असन्तुलन उत्पन्न भइरहेको छ। वन विनाश, जल तथा वायु प्रदूषणका कारण धेरै वनस्पति तथा जनावरका प्रजातिहरू लोप हुने अवस्थामा पुगेका छन्। जैविक विविधताको ह्रासले प्राकृतिक सन्तुलन पनि बिग्रन्छ। माटो प्रदूषण, जलवायु परिवर्तनका कारण कृषि उत्पादनमा कमी आउँछ। खडेरी, बाढी तथा अनियमित वर्षाका कारण किसानहरू समस्यामा परिरहेका छन्। प्रदूषण तथा वन विनाशका कारण बाढी, पहिरो, खडेरी, डढेलो तथा अन्य प्राकृतिक विपत्तिहरू बढिरहेका छन्। यसले मानव जीवन र सम्पत्तिमा ठूलो क्षति पुर्याइरहेको छ। पर्यावरण प्रदूषण नियन्त्रण गर्न विभिन्न प्रकारले उपायहरू अप्नाउन सकिन्छ। वृक्षरोपण तथा वन संरक्षण गर्नुपर्छ। प्लास्टिकको प्रयोग घटाउनुपर्छ। फोहोरलाई वर्गीकरण गरी उचित व्यवस्थापन गर्नुपर्छ। सार्वजनिक यातायात तथा वातावरण मैत्री सवारी साधनहरू प्रयोग गर्नुपर्छ। उद्योग तथा कल कारखानाबाट निस्केका फोहोरको उचित व्यवस्थापन गर्नुपर्छ। नवीकरणीय ऊर्जाको प्रयोग बढाउनुपर्छ। रासायनिक मल तथा विषादीको प्रयोग कम गर्नुपर्छ। त्यसरी नै वातावरण संरक्षण सम्बन्धी जनचेतना अभिवृद्धि गर्नुपर्छ। वातावरणीय कानूनको प्रभावकारी कार्यान्वयन गर्नुपर्छ। विद्यालय तथा समुदाय स्तरमा वातावरण संरक्षण कार्यक्रम सञ्चालन गर्नुपर्छ। अन्तमा भन्नुपर्दा, पर्यावरण प्रदूषण मानव सभ्यताको सामु उभिएको गम्भीर चुनौती हो। यसको असर केवल वर्तमान पुस्तामा मात्र सीमित छैन, यसले भविष्यका पुस्ताहरूको जीवनलाई

समेत प्रभावित पार्नेछ। स्वच्छ वातावरण बिना स्वस्थ जीवनको कल्पना गर्न सकिँदैन। त्यसैले वातावरण संरक्षणलाई व्यक्तिगत, सामाजिक तथा राष्ट्रिय दायित्वको रूपमा लिन आवश्यक छ। यदि हामीले आजैदेखि प्रदूषण नियन्त्रणका प्रभावकारी उपायहरू अवलम्बन गर्यौं भने मात्र पृथ्वीलाई हराभरा, स्वच्छ र जीवनयोग्य बनाउन सकिनेछ। प्रकृतिको संरक्षण नै मानव अस्तित्वको संरक्षण हो। त्यसैले स्वच्छ वातावरण, स्वस्थ जीवन भन्ने नारालाई व्यवहारमा उतार्नु आजको प्रमुख आवश्यकता हो। पर्यावरण प्रदूषण। आदरणीय श्रोता, यस विषयबारे अहिले मैले यहाँहरूलाई जानकारी प्रदान गरिरहेको थिएँ।

यो गीत सुन्दा सुन्दै आदरणीय श्रोता, आजलाई हाम्रो साप्ताहिक विज्ञान दर्पण कार्यक्रमको समय सिद्धिसकेको छ। अर्को सोमबार यसै दिन यसै समय विज्ञानको अर्को अङ्कको साथ यहाँ समक्ष फेरि उपस्थित हुने नै छौ। त्यतिन्जेलसम्मको निम्ति म सञ्चालिका लगायत प्रस्तुता लेखनाथ राईलाई पनि बिदा दिनुहोस्। नमस्ते।

श्रोताहरूले यतिन्जेल सुन्दै हुनुहुन्थ्यो साप्ताहिक कार्यक्रम विज्ञान दर्पण। अब प्रस्तुत गर्न लागिरहेछौँ शैक्षिक कार्यक्रम शिक्षा ज्योति।

नमस्कार आदरणीय श्रोताहरू, म नयन खाती तपाईँहरू सबैलाई शिक्षा ज्योति कार्यक्रममा हार्दिक स्वागत गर्दछु। आजको यस कार्यक्रममा विशेष हामी एउटा अत्यन्त महत्त्वपूर्ण विषय जलवायु परिवर्तन र हिमालय क्लाइमेट एन्ड द हिमालयज को बारेमा छलफल गर्नेछौँ। हिमालय केवल अग्ला हिमालहरूको श्रृङ्खला मात्र होइन, यो दक्षिण एसियाका परलौ मानिसहरूको जीवन, संस्कृति, कृषि, जलस्रोत र जैविक विविधताको आधार हो। तर आज यही हिमालय जलवायु परिवर्तनको कारण गम्भीर सङ्कटको सामना गरिरहेका छ। आजको यस कार्यक्रममा हामी जलवायु परिवर्तन के हो, यसले हिमालयमा परेको प्रभावहरू, यसको असर हाम्रो दैनिक जीवनमा कसरी पर्दैछ र हामीले गर्न सक्ने समाधानहरूका उपायबारे जानकारी दिनेछौँ। र भाग एकमा जलवायु परिवर्तन भनेको के हो? प्रिय श्रोताहरू, जलवायु भनेको कुनै स्थानको लामो समयसम्मको मौसमको औसत अवस्था हो। तापक्रम, वर्षा, हावाको बहाव, आर्द्रता आदि मिलेर जलवायु निर्धारण हुन्छ। जब पृथ्वीको औसत तापक्रम लगातार बढ्न थाल्छ र वर्षा, हिमपात तथा मौसमको नियमित चक्रमा परिवर्तन आउँछ, त्यसलाई जलवायु परिवर्तन भनिन्छ। जलवायु परिवर्तन भन्नाले पृथ्वी वा कुनै क्षेत्रको दीर्घकालीन जलवायु प्रणालीमा आउने परिवर्तनलाई जनाउँछ। सामान्यतया 30 वर्ष वा सोभन्दा बढी अवधिमा तापक्रम, वर्षा, हावाको बहाव, आर्द्रता तथा अन्य मौसमी तत्त्वहरूको औसत अवस्थामा हुने उल्लेखनीय परिवर्तनलाई जलवायु परिवर्तन भनिन्छ। आजको समयमा जलवायु परिवर्तन विश्वकै सबैभन्दा गम्भीर वातावरणीय समस्यामध्ये एक हो। जलवायु परिवर्तनका दुई मुख्य कारणहरू छन्, प्राकृतिक कारण र मानवजन्य कारण। प्राकृतिक कारणहरूमा ज्वालामुखी विस्फोट, सूर्यबाट प्राप्त हुने ऊर्जामा हुने परिवर्तन तथा पृथ्वीको कक्ष वा अक्षमा हुने परिवर्तन पर्दछ। तर वर्तमान समयमा जलवायु परिवर्तनको मुख्य कारण मानव गतिविधि हो। उद्योग, सवारी साधन, कोइला, पेट्रोलियम र प्राकृतिक ग्यास जस्ता जीवांश इन्धनको अत्याधिक प्रयोग, वन फाँडिनु तथा प्रदूषणका कारण वातावरणमा कार्बन डाइअक्साइड, मिथेन र नाइट्राइड अक्साइड जस्ता हरितगृह ग्यासहरूको मात्रा बढेको छ। यी ग्यासहरूले पृथ्वीको तापक्रमलाई वातावरणमा रोक्न भएकोले पृथ्वीको औसत तापक्रम बढिरहेको छ। जलवायु परिवर्तनका प्रभावहरू विश्वभरि स्पष्ट रूपमा देखिन थालेका छन्। पृथ्वीको तापक्रम बढ्दै जाँदा

नदीहरू तीव्र रूपमा पग्लिरहेका छन्। समुद्री सतह बढिरहेको छ। वर्षाको ढाँचा परिवर्तन भइरहेको छ। अत्याधिक गर्मी, खडेरी लाग्नु, बाढी, पहिरो, आँधीबेहरी र डढेलो जस्ता प्राकृतिक विपदाहरूको सङ्ख्या र तीव्रता बढ्दै गइरहेको छ। यसले मानव जीवन, कृषि, जलस्रोत, वन, जैविक विविधता तथा अर्थतन्त्रमा गम्भीर असर पुर्याइरहेको छ। र त श्रोताहरू, अब हामी हिमालयको महत्त्वबारे केही जानकारी दिनेछु। हिमालय विश्वकै सबैभन्दा अग्लो पर्वत श्रृङ्खला हो। यो नेपाल, भारत, भुटान, चीन र पाकिस्तानसम्म फैलिएको छ। हिमालय प्राकृतिक, आर्थिक, सामाजिक, सांस्कृतिक तथा वातावरणीय दृष्टिले अत्यन्त महत्त्वपूर्ण मानिन्छ। यसलाई एसियाको जल टावर तथा तेस्रो ध्रुव पनि भनिन्छ, किनकि ध्रुवीय क्षेत्रपछि सबैभन्दा बढी हिम अथवा बरफ यही क्षेत्रमा पाइन्छन्। हिमालयको सबैभन्दा ठुलो महत्त्व जलस्रोतको संरक्षणमा रहेको छ। गङ्गा, ब्रह्मपुत्र, सिन्धु, यमुना, कोशी, गण्डकी र कर्णाली जस्ता प्रमुख नदीहरूको उद्गम स्थल हिमालय नै हो। यी नदीहरूले करोडौँ मानिसहरूलाई खानेपानी, सिँचाइ, जलविद्युत उत्पादन तथा औद्योगिक कार्यका लागि पानी उपलब्ध गराउँछन्। त्यसैले हिमालयलाई जीवनदायी जलको मुख्य स्रोत मानिन्छ। हिमालय जैविक विविधताको दृष्टिले पनि अत्यन्त समृद्ध छ। यहाँ विभिन्न प्रकारका वनस्पति, जडीबुटी, दुर्लभ वन्य जन्तुहरू तथा चराचुरुङ्गी पाइन्छन्। रेड पान्डा, हिउँ चितुवा, कस्तुरी मृग जस्ता दुर्लभ जीवहरू हिमालय क्षेत्रमा बसोबासो गर्छन्। यसले प्राकृतिक सम्पदाको संरक्षणमा महत्त्वपूर्ण भूमिका खेल्छ। हिमालयले दक्षिण एसियाको जलवायुलाई सन्तुलित राख्न पनि ठुलो योगदान पुर्याउँछ। यसले चिसो हावालाई रोक्ने, मनसुन प्रणालीलाई प्रभाव पार्ने तथा वर्षा वितावरणमा सहयोग गर्ने काम गर्छ। यसका कारण कृषि उत्पादन र जनजीवनमा सकारात्मक प्रभाव पार्छ। पर्यटन र अर्थतन्त्रका दृष्टिले पनि हिमालयको विशेष महत्त्व छ। सगरमाथा लगायत विश्व प्रसिद्ध हिम शिखरहरूले हेर्न तथा परिवहन, पदयात्रा र प्राकृतिक सौन्दर्यको आनन्द लिन प्रत्येक वर्ष लाखौँ पर्यटक नेपाल आउँछन्, भारत देशमा पनि आउँछन्। यसबाट रोजगारी सृजना हुनुमा साथै राष्ट्रिय आमदनी पनि बढ्छ। साथै हिमालय हिन्दू, बौद्ध तथा अन्य धर्मावलम्बीहरूको आस्थाको केन्द्र भएकाले यसको धार्मिक र सांस्कृतिक महत्त्व पनि अत्यन्त ठुलो छ। हिमालय केवल हिमालहरूको श्रृङ्खला मात्र नभई मानव जीवन, वातावरण, जलस्रोत, जैविक विविधता, कृषि, पर्यटन र सांस्कृतिक संरक्षणको आधार हो। यसैले हिमालयको संरक्षण गर्नु वर्तमान र भावी पुस्ताहरूप्रतिको हाम्रो साझा जिम्मेवारी हो। प्रिय श्रोताहरू, अब कार्यक्रमको यस महत्त्वपूर्ण खण्डमा हामी जलवायु परिवर्तनले हिमालयमा परेका प्रभावहरूबारे विस्तृत रूपमा चर्चा गर्नेछौँ। हिमालयलाई संसारको तेस्रो ध्रुव पनि भनिन्छ, किनभने ध्रुवीय क्षेत्रपछि सबैभन्दा हिउँ र बरफ यही क्षेत्रमा पाइन्छन्। तर पछिल्ला केही दशकता बढ्दो तापक्रममा कारण हिमालयको प्राकृतिक स्वरूप तीव्र रूपमा परिवर्तन भइरहेको छ। सबैभन्दा पहिले हिम नदीहरू तीव्र गतिमा पग्लिरहेका छन्। तापक्रम बढ्दै जाँदा हजारौँ वर्षदेखि जमेर बसेका हिम नदीहरू क्रमश बढ्दै गएका छन्। हिम नदीहरू पग्लिँदा सुरुमा नदीहरूमा पानीको मात्रा बढे पनि भविष्यमा पानीको स्रोत घट्ने खतरा बढ्दै गएको छ। त्यसैले खानेपानी,

सिँचाइ र जल विद्युत उत्पादनमा प्रत्यक्ष असर पर्न सक्छ। दोस्रो, हिमताल विस्फोटको जोखिम बढेको छ। हिमनदी पग्लिएपछि बनेका हिमतालहरू विस्तार हुँदै गएका छन्। यदि यस्ता तालका बाँध फुटे भने केही घण्टामै ठुलो बाढी आउन सक्छ, जसले गाउँघर, पुल, सडक, खेती योग्य जमिन र जल विद्युत आयोजना नष्ट गर्न सक्छ। तेस्रो, वर्षाको ढाँचा परिवर्तन भएको छ। पहिले नियमित हुने मनसुनी वर्षा अहिले अनियमित भएको छ। कतै अत्याधिक वर्षा हुने, कतै लामो समयसम्म खडेरी पर्ने अवस्था देखिएको छ। यसले कृषि उत्पादनमा नकारात्मक प्रभाव परेको छ। चौथो, बाढी, पहिरो र भूक्षयका घटनाहरू बढेका छन्। अत्याधिक वर्षा र हिम प्रगलाइका कारण हिमालय तथा पहाडी क्षेत्रमा पहिरो र बाढीको जोखिम बढेको छ। यसले जनधनको क्षति गर्नुका साथै सडक, पुल र अन्य पूर्वाधारमा ठुलो नोक्सानी पुर्याएको छ। पाँचौँ, जैविक विविधतामा गम्भीर असर पडेको छ। हिमालयमा पाइने रेड पान्डा, हिउँ चितुवा, कस्तुरी मृग जस्ता दुर्लभ वन्यजन्तु तथा बहुमूल्य जडीबुटीहरूको प्राकृतिक बासस्थान परिवर्तन भइरहेको छ। केही प्रजातिहरू उच्च उचाइबाट सर्न बाध्य भएका छन् भने कोही लुप्त हुने जोखिममा छन्। छैटौँ, कृषि प्रणाली प्रभावित भएको छ। तापक्रम वृद्धि, अनियमित वर्षा र पानीका अभावका कारण खेतीपातीको समय परिवर्तन भएको छ। उत्पादन घट्नुका साथै किसानहरूले नयाँ चुनौतीहरूको सामना गर्नु परेको छ। यसरी नै सातौँ, पर्यटन क्षेत्रमा असर परेको छ। हिमालको सौन्दर्यमा परिवर्तन आउनु, हिमपात घट्नु र प्राकृतिक विपत्तिका घटनाहरू बढ्नाले परिवहन तथा पदयात्रामा असर परेको छ। यसले स्थानीय बासिन्दाहरूको आम्दानीमा पनि ठुलो प्रभाव पारेको छ। आठौँ, मानव जीवन र जीविकापार्जनमा प्रत्यक्ष असर परेको छ। खानेपानीको अभाव, प्राकृतिक विपद, स्वास्थ्य समस्या, जीविकापार्जनका अवसरमा कमी तथा बसाई सराईका घटनाहरू बढ्दै गएका छन्। प्रिय श्रोताहरू, यी सबै प्रभावहरूले हिमालय मात्र होइन, हिमालयमा निर्भर सम्पूर्ण दक्षिण एसियाली क्षेत्रको भविष्यलाई चुनौती भइरहेका छन्। त्यसैले हिमालयको संरक्षण गर्नु भनेको जलस्रोत, जैविक विविधता, कृषि, पर्यटन र मानव जीवनको संरक्षण गर्नु हो। भाग चारमा अब हामी हाम्रो जीवनमा जलवायु परिवर्तनको असरबारे केही चर्चा गर्नेछौँ। धेरै मानिसहरूलाई लाग्न सक्छ कि जलवायु परिवर्तनको असर हिमाल वा हिमाली क्षेत्रमा मात्र सीमित छ, तर वास्तवमा यसको प्रभाव हामी सबैको दैनिक जीवनमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा परेको छ। सबैभन्दा पहिले खानेपानीको समस्या बढ्दै गएको छ। हिमनदीहरू पग्लिनु, वर्षाको ढाँचा परिवर्तन हुनु र पानीका स्रोतहरू सुक्दै जानुले भविष्यमा स्वच्छ खानेपानीको अभाव हुन सक्छ। यसले गाउँदेखि सहरसम्म सबैलाई असर पुर्याउन सक्छ। दोस्रो, कृषिमा नकारात्मक प्रभाव परेको छ। अनियमित वर्षा, अत्याधिक गर्मी, खडेरी तथा बाढीका कारण खेतीपातीको समय परिवर्तन भएको छ। धान, मकै, गहुँ, आलु जस्ता बालीको उत्पादन घट्न थालेको छ। यसले किसानको आम्दानीमा कमी आउनका साथै खाद्य सुरक्षामा पनि चुनौती सृजना गरेको छ। तेस्रो, प्राकृतिक विपत्तिको जोखिम बढेको छ। बाढी, पहिरो, डढेरो, आँधीबेहरी र हिमपात विस्फोट जस्ता घटनाहरूले जनधनको ठुलो क्षति गरिरहेका छन्। घर, विद्यालय, सडक, पुल र अन्य पूर्वाधारहरू नष्ट हुँदा जनजीवन प्रभावित हुन्छ। चौथो,

मानव स्वास्थ्यमा असर परेको छ। अत्याधिक गर्मी, प्रदूषण र मौसमको परिवर्तनका कारण विभिन्न सरुवा तथा रोगहरू बढ्न थालेका छन्। लामखुट्टेबाट सर्ने रोगहरू नयाँ क्षेत्रमा फैलिने सम्भावना पनि बढेको छ। पाँचौँ, आर्थिक क्षेत्रमा प्रभाव देखेको छ। कृषि, पर्यटन, जलविद्युत र अन्य प्राकृतिक स्रोतमा निर्भर व्यवसायहरू प्रभावित हुँदा रोजगारी र आम्दानीमा पनि कमी आउँछ। यसले देशको समग्र अर्थतन्त्रमा पनि असर पर्छ। प्रिय श्रोताहरू, जलवायु परिवर्तन केवल वातावरणीय समस्या मात्र होइन, यो हाम्रो स्वास्थ्य, शिक्षा, अर्थतन्त्र, खाद, सुरक्षा र भविष्यसँग जोडिएको विषय हो। त्यसैले प्रकृतिको संरक्षण गर्नु भनेको आफ्नो जीवन र भावी पुस्ताको सुरक्षा गर्नु हो। र प्रिय श्रोताहरू, अब हामी कार्यक्रमको अन्तिम तथा सबैभन्दा महत्त्वपूर्ण खण्डमा आइपुगेको छौँ। अहिलेसम्म हामीले जलवायु परिवर्तन के हो, हिमालयमा यसले पारेका प्रभावहरू र हाम्रो दैनिक जीवनमा यसको असरबारे चर्चा गऱ्यौँ। अब प्रश्न उठ्छ, यसको समाधान के हो? के हामी जलवायु परिवर्तनको प्रभावलाई कम गर्न सक्छौँ? यसको उत्तर हो, अवश्य सक्छौँ, यदि सरकार, समुदाय र प्रत्येक नागरिकले आफ्नो जिम्मेवारी पुरा गरे भने जलवायु परिवर्तनको प्रभावलाई धेरै हदसम्म न्यूनीकरण गर्न सकिन्छ। सबैभन्दा पहिले वन संरक्षण र वृक्षारोपण आवश्यक छ। वनलाई पृथ्वीको फोक्सो पनि भनिन्छ। रुखहरूले वातावरणबाट कार्बन डाइअक्साइड सोचेर अक्सिजन उत्सर्जन गर्छ। त्यसैले वन फाँडिनु र नयाँ बिरुवा रोप्नु सबैभन्दा प्रभावकारी उपाय हो। विद्यालय, स्थानीय समुदाय र सामाजिक संस्थाहरूले नियमित वृक्षारोपण अभियान सञ्चालन गर्नुपर्छ। प्रत्येक नागरिकले आफ्नो जीवनमा कम्तीमा एक बिरुवा रोपेर त्यसको संरक्षण गर्ने बानी बसाल्नु पर्छ। दोस्रो, हरित गृह ग्यासहरूको उत्सर्जन कम गर्नुपर्छ। उद्योग, सवारी साधन र जीवांश इन्धनको अत्याधिक प्रयोगले वातावरणमा कार्बन डाइअक्साइड बढिरहेको छ। त्यसले सकेसम्म सर्वसार्वजनिक यातायात प्रयोग गर्ने, साइकल चढाउने, पैदल हिँड्ने र विद्युतीय सवारी साधनको प्रयोग बढाउने बानी बसाल्नु पर्छ। यसले वायु प्रदूषण पनि कम हुन्छ। तेस्रो, स्वच्छ तथा नवीकरणीय ऊर्जाको प्रयोग बढाउनु पर्छ। सौर्य ऊर्जा, जल विद्युत, पवन ऊर्जा र बायोग्यास जस्ता ऊर्जाका स्रोतहरू वातावरण मैत्री हुन्छन्। यी ऊर्जाको प्रयोगले जीवांश इन्धनमाथिको निर्भरता घटाउँछ र हरित गृह ग्यासको उत्सर्जन कम गर्छ। चौथो, ऊर्जा बचत गर्ने बानी बसाल्नुपर्छ। आवश्यकता नभएको बेला बत्ती, पङ्खा, टेलिभिजन, कम्प्युटर र अन्य विद्युतीय उपकरण बन्द गर्ने, ऊर्जा दक्ष उपकरण प्रयोग गर्ने तथा अनावश्यक ऊर्जा खपत नगर्ने बानीले पनि जलवायु परिवर्तन न्यूनीकरणमा योगदान पुर्याउँछ। पाँचौँ, पानीको संरक्षण गर्नुपर्छ। पानी जीवनको आधार हो। वर्षाको पानी सङ्कलन गर्ने, पानीको मितव्यापी प्रयोग गर्ने, मुहान, नदी, ताल र पोखरीहरूको संरक्षण गर्ने तथा पानी प्रदूषित हुन नदिने जिम्मेवारी हामी सबैको हो। फोहोर व्यवस्थापनमा विशेष ध्यान दिनुपर्छ। प्लास्टिकको अत्याधिक प्रयोग वातावरणका लागि हानिकारक छ। त्यसैले प्लास्टिकको प्रयोग कम गर्ने, कपडाको झोला प्रयोग गर्ने, फोहोरलाई छुट्टा छुट्टै सङ्कलन गर्ने तथा पुन प्रयोग र पुन चक्रण गर्ने बानी बसाल्नु पर्छ। कृषिमा वातावरण मैत्री प्रविधि अपनाउनु पर्छ। रासायनिक मल र विषादीको अत्याधिक प्रयोग कम गरी जैविक खेतीलाई प्रोत्साहन दिनुपर्छ। माटो संरक्षण, वर्षाको पानीको सदुपयोग तथा स्थानीय बालीको उत्पादन बढाउने उपाय

हुनु पर्छ। जैविक विविधताको संरक्षण गर्नुपर्छ। वनस्पति वन्य जन्तु र प्राकृतिक वासस्थानको संरक्षणले वातावरणीय सन्तुलन कायम राख्न मद्दत गर्छ। दुर्लभ प्रजातिहरूको संरक्षण समुदायको सक्रिय सहभागितामा आवश्यक छ। जनचेतना अभिवृद्धि बढाउनु पर्छ। विद्यालय महाविद्यालय सञ्चार माध्यम सामाजिक संस्था र स्थानीय समुदाय मार्फत जलवायु परिवर्तन बारे सही जानकारी फैलाउनु पर्छ। सचेत नागरिक नै वातावरण संरक्षणका सबैभन्दा ठूलो शक्ति हुन्। सरकार र स्थानीय निकायको भूमिका अत्यन्त महत्त्वपूर्ण हुन्छ। वातावरण संरक्षण सम्बन्धी कानुनको प्रभावकारी, वन संरक्षण, प्रदूषण नियन्त्रण, स्वच्छ ऊर्जा प्रबन्धन, विपद जोखिम न्यूनीकरण तथा विकासका कार्यक्रमहरूलाई प्राथमिकता दिनुपर्छ। वैज्ञानिक अनुसन्धान र आधुनिक प्रविधिको प्रयोगलाई पनि प्रोत्साहन गर्न आवश्यक छ। प्रिय श्रोताहरू, विद्यार्थीहरू र युवाहरूको भूमिका पनि उत्ति नै महत्त्वपूर्ण छ। विद्यालयमा वातावरण क्लब गठन गर्ने, वृक्षरोपण अभियान सञ्चालन गर्ने, प्लास्टिक मुक्त विद्यालय बनाउने, पानी र बिजुली बचत गर्ने तथा परिवार र समुदायका वातावरण संरक्षणको सन्देश फैलाउने कार्यबाट ठूलो परिवर्तन ल्याउन सकिन्छ। हामीले आजैबाट वातावरण मैत्री जीवनशैली अपनाऊ भने हिमालयलाई सुरक्षित राख्न सकिन्छ। प्रकृतिलाई जोगाउनु भनेको आफ्नै भविष्यलाई जोगाउनु हो। र त श्रोताहरू, आजको कार्यक्रम जलवायु परिवर्तन अनि हिमालय सुनेर बस्नुभएको सम्पूर्ण श्रोतागणलाई हार्दिक धन्यवाद दिँदै फेरि अर्को उपयोगी विषयका साथ भेट्नेछौँ भन्ने वाचा गर्दै आजको कार्यक्रम यहीँ समाप्त गर्दछु। धन्यवाद।

जय जवान कार्यक्रमको पहिलो कोशीले स्वीकार्नुहोस् फिल्म साजन बिना स्वागनबाट यशोदास र अनुराधाको आवाजलाई।

चितचोर यस फिल्मबाट अब सुन्नुहोस् यशुदास र हेमलताको युगल आवाजमा शब्द अनि सङ्गीत छ रविन्द्र जैनको।

0: दीवाना।
1: एक दीवाना शहर में।
0: एक दीवाना नहीं, एक दीवानी भी।

अहिले सुन्नुभयो फिल्म घरन्दाबाट रुना लैला र भूपेन्द्रको युगल आवाजमा शब्द गुलजारको संगीत रुना लैलाको यस गीतको अन्तसाथै आजलाई पूरा हुन्छ कार्यक्रम जय जवान।

यतिन्जेल सुन्दै हुनुहुन्थ्यो कार्यक्रम जय जवान। हामी आकाशवाणी खरसाङबाट बोलिरहेछौँ। अब प्रस्तुत छ पाश्चात्य सङ्गीतको कार्यक्रम इभनिङ मेलोडिज।

यो आकाशवाणी हो। मुख्य समाचार मानिक लामाबाट सुन्नुहोस्। आन्ध्र प्रदेशको विजयनगरम जिल्लाको अल्लोरी सीताराम राजु अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि व्यावसायिक उडान सञ्चालन सुरु भएको छ। उत्तरी आन्ध्र प्रदेशभरि हवाई सम्पर्क विस्तार गर्ने सन्दर्भमा यसलाई महत्त्वपूर्ण उपलब्धिको रूपमा मानिलिएको छ। राष्ट्रपति द्रौपदी मुर्मूले आज उत्तराखण्डको कुमाऊ क्षेत्रका सीमावर्ती गाउँका विद्यार्थीहरूको समूहसँग भेट गर्नुभयो। उक्त समूह राष्ट्रिय एकता यात्राको अन्तर्गत राष्ट्रपति भवनको दौरामा थिए। वाशिङटन स्थित प्यू अनुसन्धान केन्द्रको नयाँ विश्वव्यापी सर्वेक्षण अनुसार यस वर्षको फेब्रुअरी र मई महिनाको बीचमा 36 देशका 42,000 भन्दा बढी मानिसहरू माझ गरिएको सर्वेक्षणले भारतको विश्वव्यापी छविलाई अत्यन्तै सकारात्मक रूपमा उजागर गरेको छ। विश्व ब्याङ्कले पाकिस्तानमा बाढी प्रभावित मानिसहरूका लागि आवास कार्यक्रमका लागि छुट्याइएको रकम अन्यत्र स्थानान्तरित गरिने पाकिस्तान सरकारको निर्णयप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ। केन्द्रीय सडक यातायात तथा राजमार्ग मन्त्री नितिन गडकरीले घोषणा गर्नुभएको छ, पुणे र वरपर लगभग 60,000 करोड रुपियाँको सडक सञ्जाल विकास गरिनेछ। भाजपाका वरिष्ठ नेता तथा प्रधानमन्त्री नरेन्द्र मोदीले पार्टीका नवनियुक्त राष्ट्रिय पदाधिकारीहरूलाई उनीहरूको नयाँ जिम्मेवारीको लागि बधाई दिनुभएको छ। नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले आज काठमाडौँको शीतल निवासमा आयोजित एक समारोहमा भारतीय सेना प्रमुख जनरल धीरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्नुभयो। आज विदेशी मुद्रा बजारमा अमेरिकी डलरको तुलनामा रुपियाँ 18 पैसाले घटेर 95.61 बन्द भयो। बीडब्ल्युएफ ब्याडमिन्टन विश्व च्याम्पियनसिपमा भारतीय जोडी ट्रिसा जोली र गायत्री गोपीचन्द र स्पेनी जोडी पाउला लोपेज र लुसिया रोड्रिगेज बीचको महिला युगल खेल हाल नयाँ दिल्लीको इन्दिरा गान्धी इन्डोर स्टेडियममा भइरहेको छ। आकाशवाणीबाट समाचार पूरा भयो।

अहिले सुन्नुभयो दुरिया फिल्मबाट भूपेन्द्र र अनुराधाको युगल आवाजमा. अब सुनाइरहेछौँ फिल्म मन्जिल मन्जिलबाट आशा भोसले अनि शैलेन्द्र सिंहको युगल आवाजलाई.

अहिले सुन्दै हुनुहुन्थ्यो फिल्म सङ्गीत। समय साँझको 6 बजेर 10 मिनट भइरहेछ। अब अघिल्लो कार्यक्रम गाउँले सभा।

0: नमस्ते कान्छी माया दिदी आइपुगे म पनि
1: एहे नमस्ते छ बिरे भाइ नमस्ते छ सम्झिँदै थिएँ आज सभामा को पो आउनुहुन्छ होला भनेर तपाईँ आइपुग्नु भयो चाहिँ एकदमै खुसी लाग्यो हो बिरे भाइ सजिलो गरेर बस्नुहोस् न यता आएर
0: हुन्छ नि कान्छी माया दिदी भन्दा पनि अब हामी हाम्रो सभामा सधैँ विभिन्न विषयहरूमा कुराकानी गर्छौँ
1: हजुर हजुर
0: अनि आज चाहिँ हामी आफै कुराकानी नगरेर नि
1: ज्यू
0: सभामा हामीलाई केही कुरा बताइदिनुहोस् भनेर मैले अतिथि निम्ताको थिएँ
1: ए अस्ति तपाईँले भन्नु हुँदै थियो नि अतिथि निम्ताको छु भनेर आइपुग्नु भएको छैन उहाँ
0: आउनु हुँदै होला
1: अवश्य
0: आउँछु त भनेर भन्नुहुँदै थियो तर उहाँ नाइन्जल चाहिँ हामी यसो गरौँ न उहाँलाई पर्खिँदै एउटा गीत सुनेर आनन्द लिउँ न
1: ए हुन्छ हुन्छ लु मनेको कुरा गर्नुभएको छ सुनौ न त लु

0: आहा वीर भाई रमाइलो भयो यसरी गीत त सुन्नु पर्छ हो यसरी गीत सुनेपछि मानसिक आनन्द हुन्छ काम कुरोको मेलो सर्छ आफूमा जोश जागर पनि आउँछ गीत सुन्दै काम गर्नुको मजा नै अर्को हुन्छ
1: हो नि अनि यहाँ गीत सुन्दै गर्दाखेरि मैले अघि तपाईँलाई भनेको थिएँ नि
0: अतिथि
1: उहाँ आइसक्नु भएको छ नि
0: ए हे साह्रै राम्रो उहाँ पनि आइपुग्नु भएछ

0: यहाँको परिचय गराउनुहोस् न हौ बिरे भाइ।
1: हुन्छ हुन्छ, यहाँ हुनुहुन्छ राम प्रसाद प्रधानज्यू।
0: ए यहाँलाई नमस्ते सर।
2: नमस्ते नमस्ते, तपाईँहरू दुवैजनाले एकदम धेरै धेरै
0: हजुर हजुर।
1: भन्दा पनि यहाँ चाहिँ खरसाङ निवासी हुनुहुन्छ
0: है,
1: सायद तपाईँले चिन्नु पनि हुन्छ होला, यहाँ बेला बेलामा हाम्रो सभामा आउनुहुन्छ नि।
0: हजुर हजुर।
1: अनि यहाँ चाहिँ सन्त अल्फन्सस स्कुलका भूतपूर्व शिक्षक पनि हुनुहुन्छ, अनि यहाँले चाहिँ धेरै वर्षदेखि फुल खेती गर्दै हुनुहुन्छ है। खरसाङमा एउटा संस्था पनि छ, उहाँहरूले चलाउनुहुन्छ के कान्छी माया दिदी।
0: राम्रो भएछ त, फुल खेती भन्दा त मलाई पनि फुलको साह्रै सोख छ हौ बिरे भाइ।
1: हजुर। अनि यो दसैँ तिहारमा फुल्ने गदावरी फुल्छ नि
0: ज्यू,
1: यो चाहिँ अब धेरैजनाले रुचाउँछ अनि खेती पनि गर्छ है।
0: हजुर हजुर।
1: अनि आज चाहिँ यो गदावरी फुलको हेरचाह कसरी गर्ने, खेती गर्दाखेरि के कुरामा ध्यान दिनुपर्छ भन्ने कुरामा चाहिँ यहाँलाई सोध्नुपर्छ भन्ने चाहिँ निन्ताको।
0: राम्रो गर्नुभएछ,
1: त्यसो भए अब यही विषयमा कुराकानी अघि बढाउँ।
0: हुन्छ हुन्छ, लु सोध्नुहोस् न तपाईँले नै केही प्रश्न।
1: अनि प्रधानज्यू, यो गदावरी फुलको खेती गर्दा हुँदी के कुरामा चाहिँ विशेष ध्यान दिनुपर्छ होला?
2: गदावरीमा चाहिँ कस्तो हुन्छ भने, विशेष गरेर पानीमा चाहिँ अलिक पानीको अलिक ध्यान दिनु पऱ्यो है।
1: हजुर।
2: ज्यादा पानी पनि हाल्नु भएन, चिसो चाहिँ राख्नु पऱ्यो, तर जलतल हुने गरी चाहिँ हाल्नु भएन, तर त्यसलाई कहिले पनि सुक्खा चाहिँ हुनु भएन क्या। त्यो एउटा कुरा भयो। अर्को कुरा चाहिँ के हो भने, यसको अब यो माटो चाहिँ एकदमै त्यो पानी चाहिँ सल्लल्ल बग्ने हुनु पऱ्यो, पानी बस्नु भएन त्यसमा। र धेरैले अब प्रायःले चाहिँ त्यसमा बलुवा मिसाउँछ क्या, बलुवा अलिक खस्रो खालको बलुवा मिसाउँ, त्यसले चाहिँ पानी सल्लल्ल त्यो क्या अब त्यो जहाँ हुन्छ राम्रोसँगले ड्रेन हुनसक्छ त्यसले त्यो चाहिँ। अनि मल पनि अब राम्रो हुनु पऱ्यो है, यसमा चाहिँ एकदमै पाकेको मल हुनु पऱ्यो कि,
1: गाईको मलको,
2: गाईको मल या बाख्राको पनि एकदमै पाकेको छ भने एकदम राम्रो
0: हो। पाकेको
2: हजुर, त्यसमा किन हरियो छ भने चाहिँ त्यसमा खुम्लेहरू लाग्ने, अरू किराहरू लाग्ने धेरै सम्भावना हुन्छ। र त्यसमा अझै जङ्गली मलहरू यस्तो पात पतिङ्गरहरू अघि त्यस्तो छ भने चाहिँ एकदमै राम्रो। झन् राम्रो चाहिँ के हुन्छ भने, हाम्रो यो बगैँचाको माटो हुन्छ नि अघि रातो माटो, त्यो मिसाउनु पायो भने चाहिँ झनै राम्रो हुन्छ, त्यो चाहिँ एकदम मलमा मात्रै भन्दा चाहिँ त्यो माटो पनि मिसाएको छ भने चाहिँ एकदमै राम्रो हुन्छ त्यसमा चाहिँ।
1: हजुर हजुर। तपाईँले जुन मल माटोको यो हाल्नुपर्छ भन्नु भने है, यसलाई अब सठिक तरिकाले तयार पार्नु पर्दाखेरि
2: हजुर
1: कति गाईको मल हाल्नुपर्ने, कति माटो हाल्नुपर्ने, कति बलुवा हाल्नुपर्ने, अलिकति बताइदिनु।
0: अनुपात त जान्नु पर्यो।
2: हजुर हजुर। तपाईँले अब चार भाग चाहिँ तपाईँले मल हाल्नुभयो अघि, एक भाग जस्तो बलुवा हाल्नुहोस्, दुई भाग जस्तो चाहिँ माटो हाल्नुहोस्। त्यसो गर्नु, जस्तो तपाईँले चार भागमा चार भाग चाहिँ तपाईँले गाईको या बाख्राको मल हाल्नुभयो अघि, चार भाग जस्तो पात पतिङ्गर यताउता जङ्गली मल भन्छौँ हामी त्यो हाल्नुहोस्, अनि दुई भाग जस्तो चाहिँ माटो हाल्नुहोस् तपाईँले बगैँचाको माटो, र एक भाग चाहिँ बलुवा हाल्नुहोस्। त्यसलाई चाहिँ राम्रोसँगले मिसाउनुहोस् अघि। त्यसमा अझै तपाईँले थप्नु सक्नु भने चाहिँ यो बोन मिलहरू पाउँछ अघि,
1: त्यो
2: हड्डीको मलहरू पाउडर हुनु पऱ्यो, त्यो गर्नु भने झन् राम्रो हुन्छ।
0: प्रधानज्यू, यहाँ तपाईँले भन्नुभयो नि जस्तो बाख्राको मल भन्यो, अब बाख्राको मल हाल्दा त्यो गदावरीलाई कुनै असरहरू त पर्छ कि पर्दैन होला?
2: एकदमै पाकेको छ भने चाहिँ पर्दैन, तर काँचो काँचो छ भने चाहिँ त्यसले चाहिँ राम्रो बिगार्छ, काँचो काँचो छ भने।
0: त्यो पनि कति अनुपातमा हाल्नु पऱ्यो, गाईको मल जति,
2: गाईको मल जतिको चाहिँ हाल्नु भएन, अलिकति कम्ती,
0: एकदम खरो हुन्छ,
2: हजुर खरो हुन्छ, त्यो चाहिँ निकै कडा नै हुँदो रहेछ। त्यो चाहिँ मैले अब दुई वर्ष जस्तो बचालाएको कि, पहिला त मलाई पनि थाहा भएन, र अहिले चाहिँ अब त्यो चाल पाएँ मैले चाहिँ। गाईको मल जतिको चाहिँ हाल्नु भएन, जस्तो गाईको मल तपाईँले अब चार केजी हाल्नु भने त्यो चाहिँ दुई केजी जस्तो मात्रै हाल्नु पर्ने,
1: त्यस्तो अनुपात घटाएर
2: अनुपात घटाउनु पर्यो त्यसको चाहिँ।
1: अनि तपाईँले भन्नुभयो वर्षायाममा पानीदेखि जोगाउनु पर्छ भनेर भन्नुभयो नि यो गदावरी फुललाई,
2: हजुर
1: त्यसको निम्ति चाहिँ के गर्नुपर्छ? हामीले सेट बनाउनु,
2: सेट बनाएको चाहिँ राम्रो सेट, तर वरिपरि चाहिँ तपाईँहरूले अब नबार्नुहोस् अघि, माथि मात्रै पानीदेखि चाहिँ जोगाउनु पर्यो,
0: माथि आकाशको पानी,
2: आकाशको पानी चाहिँ जोगाउनु पर्यो। अनि किनभने गदावरीलाई चाहिँ के हुन्छ, यसलाई चाहिँ एकदम उज्यालो चाहिन्छ क्या, अँध्यारोमा चाहिँ राम्रो हुँदैन, दिनको अब उज्यालो चाहिँ एकदमै चाहिन्छ यसलाई चाहिँ। सिधा घाममा पनि राख्नु भएन अघि, डढिहाल्छ, र तपाईँले सेड माथि लगाउनु भयो भने चाहिँ अब उज्यालो एकदमै उज्यालो आइहाल्छ, र वरिपरि बार्नु भने त्यो गुम्सिन्छ क्या, गुम्सिएर चाहिँ त्यसमा अरू बिमारीहरू लाग्ने डर हुन्छ, त्यसमा त्यसै किराहरू लाग्छ।
1: अनि तपाईँले यो पानी पनि कम्ती मात्रामा हाल्नुपर्छ गदावरी फुललाई भन्नुभयो नि,
2: हजुर
1: कस्तो प्रकारले चाहिँ व्यवस्था मिलाउनु पर्ने पानीको व्यवस्था चाहिँ, हप्तामा एकपल्ट हो कि दिनै पछि हाल्नुपर्ने हो कि कस्तो प्रकारले चाहिँ?
2: होइन तपाईँले अब हेर्नु पऱ्यो, माथिको त्यो जुन चाहिँ माटो हुन्छ नि सबभन्दा माथि माथिको त्यो चाहिँ अलिक सुक्खा सुक्खा भने चाहिँ पानी हाल्नु, त्यति बेला चाहिँ पानी हाल्नु पऱ्यो,
0: त्यति बेला नत्र भने माथि गरेर कोटार हेर्दाखेरि
2: चाल पाइहाल्छ, त्यो चाल पाइहाल्छ,
1: पानीको व्यवस्था चाहिँ त्यस्तो प्रकारले मिलाउनु पर्यो,
2: किनभने एकदमै गरम छ भने चाहिँ छिटो सुकिहाल्छ, त्यति बेला हाल्नु पऱ्यो डेली जस्तै अघि। दिनहुँ हाल्नु पऱ्यो, हामी एकदम बेसी चर्को लाग्यो भने त सुकिहाल्छ त्यो, होइन लागेको छैन भने चाहिँ अब यसो हेर्दा चिसै छ अब माने क्या, अब सुक्खा सुक्खा भएको छैन भने चाहिँ नहाले पनि हुन्छ त्यस्तोमा चाहिँ।
1: अनि हिजोआज अब यो गदावरी फुलको खेतीमा हेर्नु हो भने प्रधानज्यू धेरै परिवर्तन आयो भनौँ न है, पहिलेको जुन हामी एउटा मात्र फुल्ने लाउँथ्यौँ है त्यो सँगसँगै पम्पनहरू प्रजातिको हुन्थ्यौँ है, तर हिजोआज आएर यो मल्टिफ्लोरा मल्टिनोभा भन्ने नयाँ नयाँ जातहरू छ नि त्यो चाहिँ खेती गर्नु हो भने यसमा चाहिँ के छ हामीले ध्यान दिनुपर्ने कुराहरू?
2: यो चाहिँ विशेष गरेर अब बाहिरबाट आएको फुलहरू यिनीहरू चाहिँ सबै हो कि, र यसमा त हामीले विशेष अहिले ध्यान दिनुपर्ने कुरा यही हो, अब साधारण यो गदावरी गरेको जस्तै हो कि, तर यसमा चाहिँ के हुन्छ भने पहिला पहिला चाहिँ हामीले चाहिँ अब सिङ्गल बर्ड राख्थ्यौँ हो कि, र वरिपरि सबै छुट्टाइहाल्थ्यौँ, अन्तखेरि अहिले यसमा यो मल्टिफ्लोरा भन्नेहरू मल्टिनोभा भन्नेहरू चाहिँ के हुन्छ, यो सानैदेखिको अब भनौँ न 3-4 इन्च हुँदादेखि यिनीहरूको पिन्चिङ भन्छ क्या, माथिको टुप्पो चाहिँ छुट्टाउनु पऱ्यो, त्यसमा चाहिँ छुट्टाउँदै जानु पऱ्यो हगि, र अब भनौँ न अहिले अब अगस्त महिना होइन अहिलेसम्म छुट्टाउनु भयो भने चाहिँ ठिक्क तपाईँले अब अक्टोबरतिर राम्रोसँगले फुल्ने हुन्छ यो चाहिँ,
1: अगस्त महिनाभित्र चाहिँ
2: छुट्टाइसक्नु भयो, त्यहाँदेखि उता चाहिँ छुट्टाउनु भएन, त्यहाँदेखि चाहिँ फुल माने क्या ढिलो हुन्छ,
0: छोडिदिनु
2: पऱ्यो ढिलो हुन्छ,
0: याद गर्नुपर्ने चाहिँ
1: यहाँले भनेको कुराहरू त हामी बुझ्दैछौँ नि,
0: बुझ्दैछौँ किनभने हामीले गदावरी फुलको खेती गर्छु भनेपछि धेरै कुरो जान्नु पर्यो बुझ्नु पर्यो होइन बिरे भाइ।
1: अनि यो जुन राम्रो राम्रो जातको जुन गदावरी लाउँछौ नि यो चाहिँ कहाँबाट सङ्ग्रह गर्यो भने चाहिँ राम्रो हुन्छ होला प्रन्तनज्यू?
2: यो चाहिँ अब ठुलो ठुलो नर्सरीबाट गर्नु पायो भने त राम्रो हो, अहिले त धेरैले बाहिरबाटै मगाउँदैछ कि, बाहिरबाटै मगाउँछ, अहिले त अब यो अनलाइनको जमाना छ कि, अनलाइन हेरेर त्यहाँबाटै मगाइहाल्छ अहिले चाहिँ,
1: भनेपछि यो बिजनहरू खोज्नु पनि त्यति असुविधा चाहिँ छैन,
2: असुविधा छैन अहिले चाहिँ
1: घरमै
2: आइहाल्छ अहिले चाहिँ।
1: ए हजुर,
2: अहिले त धेरैले त्यसरी मगाउँदैछ हगि, झन् नयाँ नयाँ किसिमकोहरू अहिले त आउँदैछ, अब यो साल झन् अब नयाँ नयाँहरू आउँदैछ अब हगि अहिले चाहिँ।
0: ज्यू अब भनेपछि हामीले जुन चाहिँ मगाउँछौँ त्यो अब पम्पम के भन्नुभयो अहिले है, नयाँ किसिमको फुलहरू यो गदावरीमा पनि एकदम नयाँ नयाँ भेराइटीहरू आएको छ भनेर भन्नुभयो, अब त्यसलाई हामीले भोलि पछि राखेर त्यसको कटिङहरू पनि राख्न सक्छौँ?
2: हजुर एकदम राख्न सक्छौँ हामीले, राख्छ। यो चाहिँ के गर्नुपर्छ भने अब अक्टोबर नोभेम्बरमा अब फुलिसकेपछि चाहिँ त्यसलाई के गर्नुपर्छ भने नि एक दुई इन्च जस्तो राखेर सबै काट्नुहोस् अघि, काटेर त्यसको मल फेरिदिनुहोस्, त्यहाँदेखि चाहिँ फेब्रुअरीतिर त मजाले झरेर आइहाल्छ, त्यहाँदेखि तपाईँलाई कटिङ राख्न सुरु गर्नुभयो नि हुन्छ, तर त्यो चाहिँ कटिङ राख्दाखेरि चाहिँ कम्ती कम त्यो 4 इन्चसम्मको चाहिँ भइसकेको हुनु पऱ्यो।
1: अनि जुन पुरानो प्रजातिको गदावरीको हेरचाह र यो नयाँ प्रजातिको जुन हेरचाह छ नि, यसमा केही फरकहरू पाइन्छ होला प्रधानज्यू?
2: पहिला चाहिँ हामीले अब अग्लो अग्लो राख्थ्यौँ,
1: हजुर,
2: अहिलेकोहरू जस्तो मल्टिफ्लोराहरू भयो नि त्यो चाहिँ होचोमै हुन्छ, अब त्यो चाहिँ थुप्रै डल्डम्मै पात पनि देख्दैन अहिले त अब फुललाई हजुर।
1: तपाईँहरूले गदावरी फुल खेती गर्दाखेरि कुनै रासायनिक मलहरू हाल्नुहुन्छ या हाल्नु पर्दैन, के भन्नुहुन्छ यसमा चाहिँ?
2: मेरो अनुभव पहिला मैले हाल्थेँ कि, तर त्यसले धेरै बिगार्दो रहेछ हौ माने फुललाई त होइन तर अरू चिजहरू क्या, जस्तो अब पुतलीहरू आउनु छोड्ने, मौरीहरू आउनु छोड्ने, त्यस्तो भयो, त्यहाँदेखि मल चाहिँ चलाउनु छोड्यो, म चाहिँ अहिले आफ्नै गर्दैछु क्या,
1: जैव तरिकाले नि गर्नु,
2: हजुर जैविक तरिकाले नि गर्छु। के गर्छु भने अहिले चाहिँ अब मैले अहिले अनुभव गरेको यो चामल पखालेको हुन्छ नि अब चौले नि
0: भन्छ,
2: हजुर त्यो राख्यो, अनि वनमारा त जहीँ त्यहीँ पाइहाल्छ हगि,
0: त्यसलाई
2: त्यसलाई चाहिँ 4-5 दिन राखेर अलिक कुहाउनु पर्यो, कुहाएर अनि यो चौलेनी पनि तपाईँले अब 1-2 दिन राख्नु पर्यो त्यसलाई हगि, त्यहाँदेखिको चाहिँ त्यसलाई जस्तो अब झाँड जस्तो बनाउने एक प्रकारको हुन्छ क्या त्यो गन्ध आएपछि, त्यहाँदेखि त्यो यो वनमाराको झोल र त्यो अब त्यो यो चौलेनी तपाईँले 4 भाग हाल्नु भने या 5 भाग हाल्नु भने त्यो चाहिँ 1 भाग हाल्नुहोस्
1: हजुर
2: है, त्यहाँ फिटेर हालिदिनुहोस्, त्यसले चाहिँ 15-15 दिनमा हाल्नुहोस् त्यसको चाहिँ मैले निकै राम्रो परिणाम देखेँ, त्यसको चाहिँ
0: रिजल्ट राम्रो,
2: हजुर त्यसले चाहिँ अब केही पनि बिगार्दैन।
1: अनि कतिजनाले त यो पिना र गोबरलाई कुमाएर पनि मलको रूपमा व्यवहार गर्छ नि, यो तपाईँले गर्नुभएको छ?
2: मैले गरेको छु, त्यो पनि राम्रै हुन्छ,
1: ए हजुर
2: एकदमै राम्रो हुन्छ, पिनाको चाहिँ अलिकति त्यसको नरम नमिठो दुर्गन्ध आउनेले गर्दा मैले त्यो चलाउनु छोडेँ, त्यो
0: चाहिँ
2: नत्र त्यसको पनि राम्रै छ, त्यसको पनि राम्रै हुन्छ।
0: यदि पिनालाई नै चलाउनु हो भने चाहिँ कति कति अनुपातमा हाल्नु पर्यो, हामीले जस्तो पिना कुहनुको लागि समय त लाग्छ, कसरी कुहाउनु पर्ने के गर्नुपर्ने त्यो पनि बताइदिनुहोस् न।
2: तपाईँले अब 1 केजी पिनामा तपाईँले 5 लिटर जस्तो पानी हाल्नुहोस् अघि, त्यहाँदेखि तपाईँले 5 दिन जस्तो राख्नुहोस्, त्यहाँदेखि त्यो कुहेर फिटेपछि त्यहाँदेखि त्यो पानी चाहिँ 1 लिटर त्यो पिनाको पानी चाहिँ 5 लिटर पानीमा फेरि

0: पिसाउनुहोस् फेरि।
1: ए एक लिटरलाई चाहिँ पाँच लिटर पानी हालेर चाहिँ गरेर घोलेर चाहिँ हालिदिनु
0: हालिदिनु पर्यो हजुर। पन्ध्र पन्ध्र दिनमा हाल्नु पनि राम्रो, एक हप्ता या पन्ध्र दिन।
2: अनि कान्छीमाया दिदी, आज हाम्रो सभामा यहाँ रामप्रसाद प्रधानज्यू आउनु भएर हामीलाई गदावरी फुलको खेती अनि यसको हेरचाह सम्बन्धी जानकारी गराउनु हुँदैछ।
1: मलाई त एकदम खुसी लाग्यो, अब यसो खुसी भएको बेलामा यहाँलाई पनि गीत पो सुनाइदिउँ भनेको। बिरे भाइ, के गर्नुपर्ने?
0: पुरानो पुरानो गीतहरू सुनौ।
1: हुन्छ हुन्छ, यहाँ पनि गीत सुन्नु एकदम उत्सुक हुनुहुन्छ। लु सुनाउन त बिरे भाइ।

0: लौ त अहिले हामीले विश्राम गरेर यो गीत पनि सुन्यौँ
1: हजुर, यहाँलाई पो कस्तो लाग्यो?
2: एकदम मजा लाग्यो, उहिलेको याद आयो क्या, पहिलाको याद आयो।
1: गीत त जति सुन्यो त्यति सुन्न मन लाग्छ होइन प्रधानज्यू? अब अहिले समय भयो नि फेरि तपाईँलाई हामी गीत सुनाउला, तर एकदम आतुरी भयो यो गदरी फुलको विषयमा सोध्नुको लागि बिरे भाइ मलाई त।
0: हजुर, के सोध्ने लाग्नुभयो?
1: मैले चाहिँ के सम्झेको छु भने अब अलिअलि त गरिदिँदैछ, तर योपालि चाहिँ अलिक बृहत रूपमा गरे निकै यसो पैसा कमाऊ भन्ने विचार पनि सोचिरहेको छु प्रधानज्यू।
2: हजुर, एकदमै राम्रो विचार, राम्रो।
1: अन्त यसो जोस जाँगर हुँदा घरमा नाता नातिनी हुँदाखेरि अब अहिले बेकारी समस्या त्यस्तै छ, अब यो फुल खेती गरेर पनि हामीले केही जीविका त आर्जन गर्नु सक्छौँ नि त,
2: त्यसले
1: गर्दा हजुर हजुर त्यसले गर्दा चाहिँ बृहत रूपमा गर्नु पर्यो भने चाहिँ के कुरोमा ध्यान दिनुपर्ने होला भनेर मनमा कुरा पो खेलिराख्छ मेरो।
2: यसमा चाहिँ अब पहिला सुरु चाहिँ तपाईँले अब चाहिँ अब के हो भने तपाईँले सेड बनाउनु पर्यो हो कि, सेडमा पनि अहिले चाहिँ के छ भने अब तपाईँले बाँसको पनि बनाउनु भयो भने हुन्छ
0: हजुर
2: हो कि, कम्ती खर्चमा बनाउनु सक्छ, तर कतिले चाहिँ अब अहिले चाहिँ अलिक लागत लगाएरै बनाउँछ है, त्यसमा चाहिँ अलिक खर्च गरेरै बनाउँछ, त्यस्तो नगरे पनि हुन्छ, तपाईँले खालि माथिको मात्रै त लगाउनु पर्यो यसमा, त बाँसकै वरिपरि गर्नुभयो भने हुन्छ हगि, तपाईँले अब यो बिरुवाहरू चाहिँ अब जोगाड गर्नु पर्यो राम्रै ठाउँबाट, कति चाहिँ अब अहिले बजारतिर पाउँछौँ है, कति चाहिँ बिमारी लागेकोहरू हुन्छ, त्यो चाहिँ हामीले एकदमै याद गर्नुपर्छ। तपाईँले अब बृहत रूपमा गर्नुहुँदैछ हगि भने त हेर्दा चाहिँ त्यो उयो चाहिँ बिरुवा चाहिँ राम्रो हुनु पर्यो,
1: किनभने
2: तपाईँले बिमारी भएको ल्याउनु भयो भने चाहिँ सबैमा सरिहाल्छ,
1: त्यो चाहिँ एकदम
2: ध्यान गर्नु। बिरुवा बजारमा किन्नु जाँदा
1: यो त यत्रो यत्रो एकदम पम्पमो राम्रो हुन्छ भन्छ, फेरि लगेर रोपे स्याप्राक यत्रो यत्रो हुन्छ, त्यसले गर्दा बिरुवा चाहिँ राम्रो छान्नु पर्यो,
2: बिरुवा चाहिँ राम्रो छान्नु पर्यो, हजुर बिरुवा राम्रो छान्नु पर्यो, अनि सबै मलजल राम्रो पुगेको हुनु पर्यो है त्यसमा।
0: अनि यो मलजलकै कुरामा अर्को कुरा के थप्न मन लाग्यो भने, एउटा मात्र फुल्ने जायन्ट भेराइटीको जुन गदावरी हुन्छ है, त्यसलाई अब गाईको मल बेसी हाल्नु हुँदैन, हौसिन्छ अल्गो हुन्छ भन्ने कुरा छ नि है, किनभने जुन एउटा मात्र फुल्ने त

0: त्यो नै राम्रो हुन्छ नि प्रधानज्यू। यसको निम्ति चाहिँ के छ तपाईँको सुझाव?
1: यसमा गाईको मल हालेर हाउसिन्छ भन्ने त होइन, तपाईँले अब कहाँनिर राख्नु भएको छ त्यो पनि हो, अलिक अँध्यारो अँध्यारो राख्नु भएको छ त्यो चाहिँ हाउसिन्छ नि, त्यो चाहिँ उज्यालो एकदम उज्यालो गदावरीले त एकदम उज्यालो माग्छ क्या, उज्यालो ठाउँमा राख्नु पऱ्यो यसलाई चाहिँ। त्यसो गर्नुभयो भने चाहिँ तपाईँको बोट पनि एकदम राम्रो हेल्दी हुन्छ अघि, र त्यति अग्लो भएर पनि जाँदैन यो। तर अहिले त कस्तो छ भने अहिले गदावरीको नि अब धेरै प्रकारको छ नि है, कट फ्लावरहरू छ नि त अब गदावरी, तिनीहरू त अलिक अग्लै चाहियो, धेरै किसिमको बजारमा हामी देख्छौँ कट फ्लावरमा एकदमै राम्रो छ नि यसको अब उयो त व्यापारिक अब त्यो उसमा हेर्नु पर्यो भने त एकदमै राम्रो छ कट फ्लावरमा गदावरीको।
0: प्रधानज्यू अब यो गदावरी फुल खेती गर्दाखेरि हामीले देखिरहेको समस्याहरूमा चाहिँ के छ भन्दाखेरि कतिवटा बोट चाहिँ सुक्छ नि माथिबाटै
2: सुक्छ
0: ओइलिन्छ भनौँ न, यो चाहिँ के कारणले गर्दा हुन्छ होला हौ?
1: एउटा कारण त पानी बेसी भएर पनि हुन्छ अघि,
0: हजुर
1: अघि मैले भनिहालेँ पानी चाहिँ त्यहाँनिर जम्मिनु भएन, एउटा कारण त्यो हुन्छ। अर्को त किरा लागेको पनि हुनसक्छ मुनि खुम्ले जुम्ले यताउता त्यो केही लागेको
2: खुम्ले पनि साह्रै सताउँछ। खुम्लेको लागि के गर्नुपर्ने होला?
1: खुम्लेको लागि चाहिँ तपाईँले एक्का भन्ने पाउँछ बजारमा अघि, त्यो हालिदिनु भयो पनि भयो, त्यो स्प्रे गर्नुभयो भने त्यो पानीमा फिटेर हाल्नु भयो पनि भयो। अर्को चाहिँ तपाईँले निम ओइल हाल्नु भयो पनि हुन्छ, निमको तेल पनि पाउँछ हो त्यो, त्यो निमको तेलले चाहिँ अब अरू चिजहरूमा पनि काम गर्छ, त्यसले चाहिँ अब अरू किराहरू लाग्छ अघि, जस्तो हाम्रो ल्याइ किराहरू लाग्छ नि, ल्याइ किराहरूमा पनि एकदम र अब गदावरीमा चाहिँ विशेष गरेर मुन्य पत्ताको मुन्यलो भागमा लाग्छ किराहरू, त्यहाँ बसेको हुन्छ, कोही चाहिँ एकदम हज देख्दैन आँखाले, हामी चाहिँ माथि माथि हेर्छौँ राम्रै छ तर पात त सुकिरहेको जस्तो देख्छौँ, तर मुनि पल्टाएर हेऱ्यौँ भने त्यहाँनिर चाहिँ एउटा खैरो खालके अघि त्यस्तो खालको किरा मुनि बसेको हुन्छ, त्यस्तो एकदम मसिनो, कोही चाहिँ मसिनो सेतो सेतो किराहरू उड्दै गरेकोहरू त्यसहरू पनि देख्छौँ क्या, तिनीहरू सबै त पातको मुनिलपट्टि बस्छ। त्यसमा चाहिँ तपाईँले निम ओइल चाहिँ यो निमको तेल चाहिँ 5 ml चाहिँ 1 liter पानीमा फिट्नुहोस्, फिटेर चाहिँ तपाईँले स्प्रे गर्नुहोस्, तर मुनिबाट गर्नु पऱ्यो, पातको मुनिलपट्टि गर्नु,
0: मुनिलो भाग भिज्ने गरी चाहिँ
1: लगाउनु, भिज्ने गरी लगाउनु पऱ्यो। तपाईँले त्यो चाहिँ 10-10 दिनमा गर्नुभयो भने त्यसले 3-4 गर्नुभयो त्यो हराइहाल्छ।
0: अनि हाम्रो पहाडी क्षेत्रमा हेर्नु हो भने अब पानी परेपछि कोही बेला दिनहरू धुम्मिन्छ होइन, अनि यस्तो अवस्थामा चाहिँ हामीले ढुँडीनाशक औषधिहरू पनि दिनुपर्छ यो गदावरीको बोटमा भन्छ नि, यो चाहिँ कस्तो प्रकारले होला यसो बताइदिनुहोस् न प्रधानज्यू।
1: यसमा चाहिँ जस्तो तपाईँले अब तपाईँको खुल्ला छ भने त्यति त्यो ढुँडी लाग्ने त्यो हो कि, त्यो फङ्गस लाग्ने उयो हुँदैन, तपाईँ तपाईँले डामडुम बन्द गर्नु भएको छ त्यसमा चाहिँ धेरै हुन्छ क्या,
0: हजुर हजुर,
1: र त्यसमा चाहिँ अब बेबिस्टिन भन्ने दबाई पाउँछ, हजुर त्यो पनि पाउँछ, निम ओइलै हाल्नुभयो भने पनि हुन्छ, त्यसले पनि काम गर्छ, त्यसले पनि काम गर्छ।
0: कति चाहिँ हाल्नुपर्ने होला 1 liter पानीमा कति हाल्दा चाहिँ राम्रो हुन्छ? त्यो
1: बेबिस्टिन चाहिँ तपाईँले 1 liter पानीमा 5 gram भने हामीले सानो त्यो चिया चलाउने चम्ची हुन्छ नि होइन, त्यसको 1 चम्ची तपाईँले हाल्नुभयो भने भयो 1 liter पानीमा। अनि यो उयो चाहिँ अघि भनेको जस्तो निम ओइल चाहिँ 1 liter पानीमा 3 ml लिएर 5 ml चाहिँ तपाईँले पानीमा 1 litermा फिट्नुहोस् अनि स्प्रे गर्नुहोस्, त्यसो गर्यो भने चाहिँ त्यसले एकदमै राम्रो गर्छ।
0: अनि गदावरी फुलको हेरचाहको कुरामा जब चाहिँ अब बढ्दै जान्छ फुल्ने अवस्थामा हुन्छ त्यति बेला चाहिँ यसलाई बाँसहरू थाङ्रा दिएको जस्तो क्या, त्यो दिएको राम्रो हो,
1: त्यो चाहिँ एकदमै राम्रो हजुर, नत्र दिनुभयो भने चाहिँ कता यता लड्छ उता लड्छ अघि बाङ्गियो बाङ्गो हुन्छ, राम्रो हजुर हावाहरू आउँदा भाँचिनु पनि सक्छ, तपाईँले त्यो दिएर चाहिँ सानोदेखि नै दिनुभयो भने चाहिँ राम्रो, सानोदेखि बाँध्दै बाँध्दै त्यो सिधा हुन्छ क्या, त्यो
0: सानो जब चाहिँ सानो अवस्था हुन्छ त्यति बेला
1: लामो पारेर गर्नु पर्यो त्यसलाई। तर कतिले चाहिँ के गर्छ भने अब राम्रो राम्रो ठुलो ठुलो नर्सरीले त्यो थाङ्रा नदिएर डोरीले नै बाँधेर लान्छ क्या, माथि उनीहरूले लामो लामो यस्तो राखेको हुन्छ त्यसमा डोरीले बाँध्छ क्या, त्यसो गरे पनि गरेको देखेको छु मैले
0: हजुर। अनि यो गदावरी फुलको खेतीमा यो रस्ट भन्ने एउटा बिमारी पनि लाग्दो रहेछ नि, खैरो पत्ताहरू हुने
1: हजुर,
0: यसो हुँदा चाहिँ के गर्नुपर्छ होला नि प्रधानज्यू?
1: त्यो अघि मैले भने जस्तै त्यसको मुनिलपट्टि हेर्नुहोस् कि पातु मुनि, त्यहाँनिर त्यो एकदम त्यो खैरो खालको त्यो उयो हुन्छ, त्यहाँ बसेको हुन्छ मुनि किरा बस्यो, त्यो कोही त्यो किरा हो
0: हजुर,
1: त्यसमा तपाईँले निम ओइल नै हाल्नुपर्छ, त्यो गरे पछि जाती हुन्छ
2: हजुर। कति त त्यो हरियो हरियो जस्तो पनि हुन्छ पत्ता जस्तो पनि मसिनो,
1: पछि त्यही गएर फेरि खैरो हुन्छ त्यो,
2: पहिला चाहिँ हरियो त्यहाँदेखि पछि चाहिँ खैरो
1: खैरो हुन्छ, त्यस्तो हुन्छ। घरेलु तरिका हुन्छ, चिनी पानीमा फिटेर हाल्नुभयो भने पनि हुन्छ, त्यसले पनि जाती हुन्छ, लाइ किरामा क्या त्यो कलिलो त्यो मुनामा लागेको हुन्छ नि त्यो पुरा हरियो किरा
2: तपाईँले
1: टाँसी हुन्छ, त्यसमा तपाईँले चिनीको पानी हाल्नुभयो भने हुन्छ, त्यसमा जान्छ त्यसले।
0: अनि एउटा बिजनलाई फुल्नुको निम्ति चाहिँ कति समय लाग्छ होला यो गदावरी फुलको चाहिँ?
1: गदावरी फुलको अब बिजनदेखिको तपाईँले सानो अब कटिङ राख्नुभयो सपोज अघि, अब उदाहरण दिउँ न, तपाईँले अब 3 inch कटिङ राख्नुभयो त्यसलाई फुल्नुको

0: ठिक्कै हुने रहेछ त्यति
1: बेला। हजुर हजुर। अनि जब चाहिँ फुलहरू फुल्न लागेको हुन्छ है, त्यति बेला फुलहरू भाँचिदिन्छ नि, यो फटेङ्ग्रा हो कि अन्य किराहरू, यसो हुँदा चाहिँ हामीले के औषधिहरू व्यवहार गर्नुपर्ने हुन्छ प्रधानज्यू?
2: विशेष फटेङ्ग्राले पनि बिगार्छ अघि, अर्को चाहिँ चिप्ले किरा हुन्छ, चिप्ले किराले पनि बिगार्छ। चिप्ले किरालाई चाहिँ अब दबाईले पनि काम गरे जस्तो त लागेन, र म चाहिँ के गर्छु भने चिप्ले किराको लागि चाहिँ अब कुनै अब फलहरू क्या अलिक मिठो बास्ना हुने फल चाहिँ काटेर वरिपरि राखिदियो भने तपाईँ ठाउँ ठाउँमा त्यो त्यसमा आकर्षण हुन्छ र त्यो तपाईँ जान्छ। त्यसो गरेर अन्तखेरि विशेष चाहिँ यो चाहिँ बेलुका लाग्छ, साँझ परेपछि यो किरा लाग्छ। अन्त तपाईँले त्यहाँ गएर हेर, बेलुका तपाईँ 8-9 बजीतिर गयो, निकै अँध्यारै भएर गएपछि तपाईँले देख्नुहुन्छ त्यहाँनिर क्या
0: देखिन्छ।
2: हजुर,
1: जति पनि यो गदावरी फुल रुचाउने मानिसहरू हुनुहुन्छ है, उहाँहरूलाई यो गदावरी फुल सम्बन्धी तपाईँको आफ्नो पक्षबाट सुझावहरू राख्नुपर्दा के राख्नुहुन्छ?
2: अहिले त अब कुनै पनि फुलको एकदम राम्रो बजारमा यसको निकै माग छ हो कि, र गदावरीको झन् यो दसैँ दिवालीमा त एकदमै बेसी माग हुन्छ। हजुर, र त्यो गरेको त एकदमै राम्रो अहिले अब हो कि, अब काम कुरो हेर्दाखेरि है कति अब सरकारी सबैले सरकारी काम पाउँछ भन्छ, नोकरी पाउँछ भन्ने छैन, र आफैले पनि गर्न सकिन्छ क्या। यो चाहिँ अब अलिकति पहिला पहिला अलिकति दुःख चाहिँ हुन्छ, अलिक खट्नु चाहिँ पर्यो, अन्त जे पनि गर्दा खट्नै पर्छ, अब
0: जान्नु पर्यो,
2: आफ्नो ठाउँ छ भने चाहिँ आफ्नो अलिकति जग्गा छ भने चाहिँ एकदम गरेको राम्रो। यो चाहिँ अहिले चाहिँ अब भन् ठुलो ठुलो नर्सरीहरूमा उनीहरूले त अब एक एकरमा उनीहरूले 5 लाखदेखि लिएर 25 लाखसम्म कमाउनेहरू पनि छ, गदावरीको मात्रै गरेर त्यत्रो पनि छ अहिले एक एकरमा त्यत्रो कमाउनेहरू पनि छ, र हाम्रो पनि अलिकति अब त्यता जस्तो त नहोला तर आफ्नो जीविका चलाउनु सक्ने चाहिँ हुन्छ।
0: हजुर हजुर, यहाँ प्रधानजीको कुरा सुन्दा जोस र जाँगर हुनु पर्यो, एकदम जोस र जाँगर र आफूले केही विधि सिकेको छ अनि जान्ने मान्छेलाई यसरी नै हामीले जस्तो सभामा बोलाएर उहाँबाट धेरै कुरा जान्नु पायो भने चाहिँ यो गदावरी फुलको खेती गर्न चाहिँ कुनै असुविधा चाहिँ छ जस्तो चाहिँ लागेन मलाई।
1: हजुर, असुविधा सँगसँगै यसमा अब नाफा चाहिँ छ, नोक्सान चाहिँ
2: नोक्सान चाहिँ धेरै कम्ती छ, भइहाल्यो भने अब त्यही बिरुवा मर्छ भन्ने डर त्यो हो कि, त्यो उयोहरू
0: अब पैसा कमाउँछु भनेर गदवरीको बिजन ल्याएर त्यही बिजनले हेरिरहेर बसेर त भएन, त्यसलाई बढाउनु पर्यो, आफूले खट्नु पर्यो, 10 नङ्ग्रा नख्याइ त केही पनि हुँदैन।
2: नानीहरूले स्याहारेको जस्तै हो नि,
0: पक्का
1: हो नि। ठिकै भन्नुभयो प्रधानज्यू। लौ त, आज हाम्रो सभामा यहाँ रामप्रसाद प्रधानज्यू आउनुभयो र गदावरी फुलको खेती अनि यसको हेरचाह सम्बन्धी हामीलाई साह्रै राम्रो जानकारी गराउनु भयो, अनि यहाँले भने जस्तै हामीले पनि गदावरी फुलको खेती गर्न सक्यौँ भने चाहिँ अवश्य नै यसबाट पनि हामीले आर्थिक आय चाहिँ अर्जन गर्नु सक्ने रहेछौँ। अनि यसरी कुराकानी गर्दा गर्दै समय निकै भएकोले यहाँ रामप्रसाद प्रधानज्यू सँगसँगै हामी पनि घरतिर लागौँ हौ कान्छी माया दिदी।
0: ए, लाग्नुपर्छ, लु लट्ठी ल्याउनुहोस् त बिरे भाइ, त्यो मेरो
2: नमस्कार।
3: वर्क फ्रॉम होम, हाई सैलरी, कसे क्लिक पे, अरे वाह।
4: अनजान लिंक्स पर क्लिक मत कीजिए, RBI कहता है
5: जानकार बनिए, सतर्क रहिए।
6: मौसमको कृषि विज्ञप्ति प्राप्त अनुसार पश्चिम बङ्गाल निम्न हिमालय अञ्चल लगायत सिक्किमको प्राय स्थानहरूमा गर्जन साथ भारी वर्षा हुने जानकारी यस विज्ञप्ति मार्फत दिइन्छ।

हामी आकाशवाणी खरसाङबाट बोलिरहेछौँ। अब आकाशवाणीको गान्तोक केन्द्रबाट समप्रसारण गरी सुनाउनेछौँ प्रादेशिक समाचार।

0: सिक्किमको छाङ्गुमा आधुनिक ढल प्रशोधन केन्द्र सञ्चालनमा ल्याएको छ। यस केन्द्रमा भाभा परमाणु अनुसन्धान केन्द्रद्वारा विकसित स्वदेशी प्रविधि समावेश गरिएको छ र कठिन जलवायु तथा भूभागको अवस्थाहरूमा प्रभावकारी रूपमा सञ्चालन गर्न तयार पारिएको छ। यो केन्द्रले प्रभावकारी ढल प्रशोधनलाई सक्षम बनाएर महत्वपूर्ण जलस्रोतहरूको सुरक्षा गर्न मदत गर्नेछ। घरेलु प्रविधि अपनाउनले यसले आत्मनिर्भर भारतको भावनालाई प्रतिबिम्बित गर्दछ र कठिन भूभागमा वातावरणीय चुनौतीहरूलाई सम्बोधन गर्न भारतीय वैज्ञानिक नवप्रवर्तनको व्यवहारिक प्रयोग प्रदर्शन गर्दछ। यो परियोजनाले ताल वरपरको कमजोर पारिस्थितिक प्रणालीको संरक्षणमा योगदान पुर्याउँदै यसको प्राकृतिक र आध्यात्मिक सम्पदाको सम्मान गर्नेछ। भारतको सर्वोच्च अदालतले सिक्किममा मतदाता नामावलीको विशेष गहन संशोधन एसआईआरका लागि 2002 निर्धारित वर्ष सीमाको रूपमा प्रयोग गर्ने भारतीय निर्वाचन आयोगको निर्णयमा हस्तक्षेप गर्न अस्वीकार गरेको छ। अदालतले सिक्किमेली मूल निवासी सुरक्षा संघको निवेदनको सुनवाई गरिरहेको थियो, जसमा 1993 आधार वर्षको रूपमा मान्न माग गरिँदै 2002 संशोधनले अप्रवासी जनसंख्यालाई मतदाता नामावलीमा समावेश गरेको दावी गरिएको थियो। भारतका प्रधान न्यायाधीश सूर्यकान्त र न्यायाधीशहरू जोय माल्या बाग्ची र वी मोहनको इजलासले उल्लेख गर्यो कि सिक्किमका कुनै पनि राजनैतिक दल वा अन्य सरोकारवालाहरूले 2002 निर्धारित वर्ष सीमाको रूपमा प्रयोग गर्ने विरूद्ध अदालतमा निवेदन दिएका थिएनन्। भारत सरकारले 23 अगस्त 2023 चन्द्रमाको दक्षिण ध्रुव नजिक चन्द्रयान 3 र प्रज्ञान रोवरको ऐतिहासिक अवतरणको अवसरमा 2024 राष्ट्रिय अन्तरिक्ष दिवस मनाउँदै आएको छ। यस सन्दर्भमा सिक्किम सरकारको विज्ञान तथा प्रविधि विभाग अन्तर्गत सिक्किम राज्य विज्ञान तथा प्रविधि परिषदले पूर्वोत्तर अन्तरिक्ष अनुप्रयोग केन्द्र र भारतीय अन्तरिक्ष अनुसन्धान संगठन संघको समन्वयमा तेस्रो राष्ट्रिय अन्तरिक्ष दिवस गत 12 अगस्त 2026 सिक्किमको नाम्चीस्थित पीएम श्री बालिका वरिष्ठ माध्यमिक विद्यालयमा आयोजना गर्यो। कार्यक्रममा नाम्ची र गेजिङ जिल्लाका 15 विद्यालयका लगभग 250 विद्यार्थी र शिक्षकहरूको उपस्थिति थियो। केन्द्रीय संचार ब्यूरो सीबीसी तथा पत्र सूचना कार्यालय पीआईबी गान्तोकले भोलि वार्तालाप नाम भएको मीडिया कार्यशाला आयोजना गर्दैछ। सिक्किम पुलिस महानिरीक्षक प्रताप प्रधान प्रमुख अतिथिको रूपमा उपस्थित हुने कार्यक्रम छ। सिक्किम सरकारको सूचना तथा जनसम्पर्क विभागका निर्देशक सुनिल कुमार मोथे र सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङका प्रेस सचिव विकास बस्नेत पनि कार्यक्रममा उपस्थित हुनेछन्। पहिलो सत्रमा सिक्किम पुलिसकी दीपा शर्माले नशामुक्त भारत र सिक्किममा यसको प्रभाव बारे बोल्ने छिन् भने दोस्रो सत्रमा सिक्किम सरकारको ग्रामीण विकास विभागका सहसचिव दीपक राईले विकसित भारत रोजगार र आजीविका मिशन ग्रामीणका लागि ग्यारेन्टीको बारेमा छलफल गर्नेछन् र त्यसपछि प्रश्नोत्तर सत्र हुनेछ। जिल्ला निर्वाचन अधिकारी सह जिल्लापाल मंगन अनन्त जैनले आज आफ्नो कार्यालयमा मतदाता नामावली 2026 चलिरहेको विशेष गहन संशोधन एसआईआर सम्बन्धी मान्यता प्राप्त राजनैतिक दलका प्रतिनिधिहरूसँग 5 साप्ताहिक बैठकको अध्यक्षता गर्नुभयो। यस क्रममा श्री जैनले जिल्लामा चलिरहेको एसआईआर अभ्यासको प्रगतिको समीक्षा गर्दै संशोधन प्रक्रियासँग सम्बन्धित विषयमा राजनैतिक दलका प्रतिनिधिहरूसँग विस्तृत छलफल गर्नुभयो। बैठकले प्रतिनिधिहरूलाई एसआईआर को सञ्चालन सम्बन्धी प्रश्नहरू उठाउने, स्पष्टीकरण खोज्ने र सुझावहरू साझा गर्ने अवसर पनि प्रदान गर्यो। सिक्किम राइफल एसोसिएशनले आज सिक्किम सरकारको राज्य खेलकुद विकास बोर्डको अध्यक्षको कार्यालयमा एक प्रेस ब्रिफिङ र विदाई कार्यक्रम आयोजना गर्यो, जसमा 25 देखि 30 अगस्तसम्म असमको गुवाहाटीमा आयोजना हुने 13 पूर्वोत्तर क्षेत्रीय शूटिङ च्याम्पियनशीपमा सिक्किमको प्रतिनिधित्व गर्ने छनौट भएका खेलाड़ीहरूलाई औपचारिक रूपमा विदाई गरिएको थियो। खेलकुद बोर्डका अध्यक्ष रिन्जिङ छोपेलले सिक्किम राइफल एसोसिएशनको प्रयासको प्रशंसा गर्नुभयो र संघलाई राज्यमा शूटिङ खेलको विकासमा निरन्तर काम गर्न प्रोत्साहित गर्नुभयो। आकाशवाणी गान्तोकबाट प्रादेशिक समाचार पूरा भयो।
1: हामी आकाशवाणी खरसाङबाट बोलिरहेछौं। अब सुन्नुहोस् आज राति अनि

भोलि प्रसारण गरिने कार्यक्रमको संक्षिप्त जानकारी। अहिले 7 बजे लोक भाकाको सङ्गालो कार्यक्रम लोकलहरी, 7:15 सुरसङ्गम कलाकार दिवाकर मोथे, 7:45 भुटानी कार्यक्रम, राति 8 बजे युवावाणी जसमा प्रयास प्रधानबाट सुन्नुहुनेछ एक वार्ता विषय विविधतामा एकता, 8:30 चर्चा चौतारी। यसबाहेक आकाशवाणीको दिल्ली केन्द्रबाट समय प्रसारण गरी सुनाउनेछौँ 9:15 स्पोटलाइट, 9:30 अखिल भारतीय कार्यक्रम पब्लिक स्पिक र सभाको अन्तमा राति 10 बजे कार्यक्रम आजका फनकार। भोलिको हाम्रो बिहानी सभा आरम्भ हुनेछ 6:20 थालनीमा भक्ति सङ्गीतको कार्यक्रम अर्चना, 7:05 बिहानी सूचनामा सुन्नुहुनेछ खेतीपातीबारे सल्लाह र आधुनिक गीत, 7:15 सुन्नुहुनेछ भजन, 7:35 कार्यक्रम सङ्गीत प्रवाह, 7:55 सामयिक समीक्षा, 8:30 रङ बिरङको संसार, 8:45 योजना, भोलिको विषय रहनेछ पिएम सुरक्षा बिमा योजना, 7:00 फिल्म सङ्गीत, 9:30 कार्यक्रम स्वर्णिम भेष, 10:02 हेलो कर्सङ, 10:30 हाम्रो सरकार, भोलिको विषय रहनेछ विपद व्यवस्थापन अनि बचाउ कार्य, पूर्वाह्न 11:05 कार्यक्रम स्वर माधुरी, 11:30 बङ्गल सङ्गीतको कार्यक्रम चिरोदिनेर गान, मध्याह बाह्र:05 श्रोताहरूको अनुरोधमा लोक अनि आधुनिक गीत सुन्नुहुनेछ, 12:30 पाश्चात्य सङ्गीतको कार्यक्रम मेलोडी टाइम, 1:02 तिब्बती कार्यक्रम, 2:30 लोक तथा आधुनिक गीत, 2:55 सामयिक समीक्षा, अपराह्न 3 बजे फिल्म सङ्गीत, 3:20 गीत सङ्गीत, 3:55 देश वन्दना, 4 बजे सुन्नुहुनेछ घर संसार, 4:30 शैक्षिक कार्यक्रम शिक्षा ज्योति। सन्ध्याकालीन अधिवेशनको थालनी 5:05 जय जवान कार्यक्रमबाट हुनेछ, 5:30 अङ्ग्रेजी वार्ताको कार्यक्रम, 6:10 सुन्नुहुनेछ कृषि तथा विज्ञान कल्याण मन्त्रालयको प्रायोजित कार्यक्रम किसान वाणी, 7 बजे लोकलहरी, 7:15 सुरसङ्गम, 7:45 सुन्नुहुनेछ भुटानी कार्यक्रम, 8 बजे युवावाणी, 8:30 चर्चा चौतारी। यसबाहेक आकाशवाणीको दिल्ली केन्द्रबाट समय प्रसारण गरी सुनाउनेछौँ 9:15 स्पोटलाइट, 9:30 अखिल भारतीय कार्यक्रम मनिटक, त्यसपछि मन्थन र त्यस सभाको अन्तमा राति 10 बजे आजका फनकार कार्यक्रम। यस अतिरिक्त आकाशवाणीको नेपाली समाचारको समय यस प्रकारले छ, बिहान 7:25, दिउँसो 2:40, 3:15, 3:45 अनि राति 7:50। यस्तै गरी प्रमुख समाचारको समय यस प्रकारले छ, बिहान 10 बजे, दिउँसो 1 बजे अनि साँझ 6 बजे। यसरी नै प्रादेशिक समाचार 6:50 अनि बिहान 9:25 सुन्न सक्नुहुनेछ। यतिन्जेल सुन्दै हुनुहुन्थ्यो आज राति अनि भोलि प्रसारण गरिने कार्यक्रमको संक्षिप्त जानकारी। अब सुन्नुहोस् मौसमको साधारण विज्ञप्ति। पश्चिम बङ्गाल निम्न हिमालय अञ्चल लगायत सिक्किमको प्राय स्थानमा वर्षा भयो। जलपाइगुडीमा 7 सेन्टिमिटर, अलिपुरद्वारमा 6 सेन्टिमिटर, फालाकाटामा 5 सेन्टिमिटर, सिवक अनि चेपनमा 2-2 सेन्टिमिटर वृष्टि रेकर्ड गरियो। पश्चिम बङ्गाल निम्न हिमालय अञ्चल लगायत सिक्किमको स्थानहरूमा गर्जनसाथ 30-40 किलोमिटरको दरमा हावा चल्ने साथै 7-11 सेन्टिमिटरको दरमा पानी पर्ने सम्भावना यस विज्ञप्ति मार्फत दिइन्छ। मौसमको साधारण विज्ञप्ति यहीँ पुरा भयो। हामी आकाशवाणी खरसाङबाट बोलिरहेछौँ। अबको केही क्षणमा नै सुन्नुहुनेछ प्रादेशिक समाचार।

यो आकाशवाणी खरसाङ हो। प्रादेशिक समाचार मनिषा छेत्रीबाट सुन्नुहोस्। मुख्य समाचार। मुख्यमन्त्री शुभेन्दु अधिकारीले भर्चुअल माध्यमले कालेबुङ जिल्लाको गोरुबथान खण्ड अन्तर्गत झोलुङमा WBSEDCL को सामाजिक जिम्मेवारी सहयोग CSR का विभिन्न परियोजनाहरूको भर्चुअल माध्यमद्वारा उद्घाटन गर्नुभयो। पश्चिम बंगाल भाजपा अध्यक्ष समीक भट्टाचार्यले धेरै वर्षको संघर्ष त्याग अनि बलिदानपछि राज्यमा भाजपा सरकार आएको बताउनु भएको छ। अलिपुरद्वारका सांसद मनोज तिग्गालाई भारतीय

0: पार्टीको राष्ट्रिय सचिवको पदमा नियुक्त गरिएको छ। वीरभूम जिल्लाको तारापीठमा रहेको एक होटलमा आज भएको भीषण आगलागीमा 8 जना तीर्थयात्रीको मृत्यु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदी अनि मुख्यमन्त्री शुभेन्दु अधिकारीले घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ र दार्जीलिङ नगरपालिका कर्मचारी युनियनले आज मासिक वेतन बढोत्तरीको माग गर्दै नगरपालिका परिसरमा धरना प्रदर्शन गरेको छ। अब समाचार विस्तारमा। मुख्यमन्त्री शुभेन्दु अधिकारीले भर्चुअल माध्यमले कालेबुङ जिल्लाको गोरुबथान खण्ड अन्तर्गत झोलुङमा पश्चिम बंगाल राज्य विद्युत वितरण निगम लिमिटेड WBSEDCLको सामाजिक जिम्मेवारी सहयोग CSRका विभिन्न परियोजनाहरूको उद्घाटन गर्नुभयो। सुन्नुहोस् हाम्रा संवाददाताको एक रिपोर्ट।
1: सीएसआर सहयोग योजना बमोजिम जलढाकाका उच्चतर माध्यमिक विद्यालयलाई एउटा बस प्रदान गरियो। यसरी नै जलढाकाका बुनियादी विद्यालयलाई विकासका लागि मासिक 15,000 रुपियाँ प्रदान गरिनेछ। यस उपरान्त इलाकामा 100 सौर्य सडक बत्तीहरू लगाइँदैछ। यस अतिरिक्त माने भन्ज्याङ गोर्खे समान्देनलाई जोड्ने सडक विकास सामेल छ। यस सडकले वरिपरिका 27 गाउँहरूको सम्पर्क सञ्जाललाई सुधार्नेछ। यसका साथै 2.13 किलोमिटरको चिउरे बोटेको सडक सुधार गरिनेछ। साथै रेली बजारदेखि दाङ्गिया इन्टेकसम्मको 3.80 किलोमिटर लामो सडकको मरम्मती कार्य सामेल गरिएको छ। रहल पैसा आशा र ICDS का लागि पनि खर्च गरिनेछ। अशोक चर्सिया, आकाशवाणी समाचार, खरसाङ।
0: पश्चिम बंगाल भाजपा अध्यक्ष समीक भट्टाचार्यले भन्नुभयो, धेरै वर्षको संघर्ष, त्याग अनि बलिदानपछि राज्यमा भाजपा सरकार आएको छ। उहाँले विजयी विधायकहरूलाई स्मरण गराउँदै भन्नुभयो, कुनै पनि विधायक वा सांसद पार्टीभन्दा माथि छैनन्। कोलकातामा आयोजित एक कार्यक्रमलाई सम्बोधित गर्नुहुँदै उहाँले यो पनि भन्नुभयो, कुनै पनि विधायक सांसदले आफ्नै बलमा जितेको ठान्छन् भने त्यो भूल हो। सांसद विधायकले पार्टीलाई मानेर नै चल्नुपर्छ, पार्टीका लागि जवाफदेही हुनुपर्छ। उहाँले पार्टी कार्यकर्ताहरूका साथ तालमेल राखेर जनहितैषी काम गर्नुपर्ने बताउनुभयो। उहाँले थप भन्नुभयो, राज्यमा सत्ता परिवर्तनको लडाईँमा जनताले साथ दिएका छन्, यसैले जनभावनाको कदर गर्नुपर्छ। उहाँले भाजपा एउटा यस्तो दल हो जसमा कार्यकर्ता, पार्टी र विचारधारा सर्वोच्च स्थान राख्छ पनि भन्नुभयो। अलिपुरद्वारका सांसद मनोज तिग्गालाई भारतीय जनता पार्टीको राष्ट्रिय सचिवको पदमा नियुक्त गरिएको छ। आज भाजपाले पार्टीका नयाँ पदाधिकारीहरूको सूची जारी गर्दै उहाँलाई राष्ट्रिय सचिवको रूपमा नियुक्त गरेको घोषणा गरेको छ। पार्टीले जारी गरेको नयाँ सूचीमा 13 जनालाई राष्ट्रिय उपाध्यक्ष, 16 जनालाई राष्ट्रिय सचिवहरू तथा अन्य पदाधिकारीगणको घोषणा गरिएको छ। श्री तिग्गा अलिपुरद्वारका वर्तमान भाजपा सांसद हुन् भने यो भन्दा अघि उहाँ 2 पल्ट मदारीहाटका विधानसभा क्षेत्रका विधायक समेत रहिसकेका छन्। यसैबीच श्री तिग्गाले पार्टीले आफूलाई नयाँ जिम्मेवारी सुम्पिएकोमा खुशी व्यक्त गर्नुहुँदै यति ठूलो दायित्व सुम्पिएकोमा पार्टीप्रति आभार प्रकट गर्नुभयो। यसैबीच दार्जीलिङका सांसद राजु विष्टले पार्टीका सम्पूर्ण नवनियुक्त पदाधिकारीगणलाई बधाई दिनुभएको छ। वीरभूम जिल्लाको तारापीठमा रहेको एक होटलमा आज भएको भीषण आगलागीमा 8 जना तीर्थयात्रीको मृत्यु भएको छ। आधिकारिक मृत्यु सूची अनुसार मृतक मध्ये 5 जना मेघालयको दक्षिण गारो हिल्सका र 3 जना पश्चिम बंगालको अलिपुरद्वार जिल्ला निवासी रहेका छन्। सुन्नुहोस् एक रिपोर्ट।
2: घटनाको सम्बन्धमा पुलिसले होटल मालिक कल्याण पाललाई पक्राउ गरेको छ। पुलिसले होटलको अग्नि नियन्त्रक प्रणाली, सुरक्षा मापदण्ड र नियमहरूको पालनाको जाँच गरिरहेको छ। आज बिहान 4:30 तारापीठ पुलिस चौकी नजिकै रहेको होटलमा आगलागी भएको थियो। दमकल विभागको प्रारम्भिक जाँचले सर्ट सर्किटका कारण आगलागी भएको देखाएको छ। आगो होटलको पहिलो र दोस्रो तलामा पुग्यो भने धुवा 5 तलामा फैलिएको थियो। पुलिस र अग्नि नियन्त्रकहरूले होटलबाट 22 जनालाई सुरक्षित रूपमा उद्धार गरे, जसमध्ये 9 जना बेहोश अवस्थामा फेला परे। घाइते सबैलाई रामपुर हाट मेडिकल कलेज तथा अस्पताल लगिएको थियो। धेरैलाई प्राथमिक उपचारपछि डिस्चार्ज गरिएको थियो भने 2 जना अझै उपचाराधीन छन्। दुर्घटनापछि होटलमा बसिरहेका मानिसहरूले पछाडिको ढोका बन्द भएको आरोप लगाएका थिए, जसले गर्दा उनीहरूलाई बाहिर निस्कन गाह्रो भएको थियो। होटलमा भएका अग्नि नियन्त्रक उपकरण र आपतकालीन निकास

0: व्यवस्था तोकिएको नियम अनुसार थियो वा थिएन भन्ने कुराको पनि जाँच भइरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले पश्चिम बंगालको वीरभूममा भएको आगलागी दुर्घटनामा ज्यान गुमाएकामा गहिरो दुःख व्यक्त गर्नुभएको छ। सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै श्री मोदीले मृतकका परिवारप्रति संवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ। मानिक लामा, आकाशवाणी खरसाङ।
1: समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशल मिडिया ह्यान्डल एक्समा @AIR न्यूज कर्स्योङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। दार्जीलिङ नगरपालिका कर्मचारी युनियनले आज मासिक वेतन बढोत्तरीको माग गर्दै नगरपालिका परिसरमा धरना प्रदर्शन गरेको छ। प्रदर्शनका क्रममा कर्मचारी युनियनका प्रतिनिधिहरूले आफ्ना विभिन्न माग तथा समस्याहरू नगरपालिका प्रशासन समक्ष राखेका थिए। यसैबीच नगरपालिका नगर अध्यक्ष दिपेन ठकुरी, ईओ अनि एफओले प्रदर्शनकारी प्रतिनिधि टोलीसँग बैठक गरी उनीहरूका समस्याबारे छलफल गरेका छन्। बैठकपछि नगरपालिका पक्षले प्रदर्शनकारी कर्मचारीहरूको मागलाई सकारात्मक रूपमा लिँदै भोलि बिहान 11 बजीसम्म सकारात्मक निर्णय लिने आश्वासन दिएको बताइएको छ। दार्जीलिङका सांसद राजु विष्टले आज गोरुबथान खण्ड अन्तर्गत जलढका झोलुङमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नुभयो। आफ्नो सम्बोधनमा श्री विष्टले भन्नुभयो, वर्षौंदेखि यस क्षेत्रले सरकारी राजस्वमा उल्लेखनीय योगदान पुर्याएको छ, तैपनि विकासले हाम्रा जनताको आवश्यकता अनुरूप गति लिन सकेको छैन। 80 वर्ष बितिसक्दा पनि यस क्षेत्रका धेरै गाउँहरूमा उचित सड़क, विद्यालय र अन्य आवश्यक पूर्वाधारको अभाव छ। उहाँले भन्नुभयो, मुख्यमन्त्री शुभेन्दु अधिकारीको नेतृत्वमा भाजपा सरकारले यसलाई परिवर्तन गर्न अथक प्रयास गरिरहेको छ। सिलगढी कस्टम्स आयुक्तालयको निरोधी तथा गुप्तचर शाखाले विदेशी सुपारी तस्करी विरूद्ध लगातार अभियान चलाइराखेको छ। यसै अभियानमा उत्तर बंगाल सहित बिहारमा 1 दर्जनभन्दा ज्यादा सुपारीले लादिएका ट्रकहरू पक्रिएको छ, जसको मूल्य लाखौं करोड़ रूपियाँ रहेको बताइएको छ। जफत गरिएको सुपारीलाई ल्याबमा जाँच गर्दा यो सुपारी खाने लायक नै नरहेको अनि यसमा क्यान्सर जस्तो प्राणघातक रोग हुने तत्वहरू रहेको भेटाइएको छ। क्षेत्रीय पर्यटन र स्वतन्त्रता दिवस समारोहलाई मध्यनजर गर्दै सार्वजनिक उत्साहलाई बढावा दिन दार्जीलिङ हिमालयन रेलवेले स्वतन्त्रता दिवसको पूर्व सन्ध्यामा 15 वटा सेवा सवारी सञ्चालन गरेको थियो। प्रत्येक निर्धारित सेवामा उच्च यात्रुहरूको उपस्थिति देखियो, जसले प्रतिष्ठित न्यारो गेज पर्वतीय रेलवेको अनुभव गर्न उत्सुक घरेलु र अन्तर्राष्ट्रिय पर्यटकहरूको ठूलो आगमनलाई प्रतिबिम्बित गर्दछ। गीताञ्जली साहित्य संस्थान सेल्पुले 35औं नेपाली भाषा मान्यता दिवसको अवसरमा कालेबुङ जिल्ला गीत कोलबुङ गीत खोलाका साहित्यकार अर्जुन शर्मा निरौलालाई दोस्रो धर्मवीर रूम्बा साहित्य भूषण स्मृति पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ। यो समाचार युट्युबमा @AIR कर्स्योङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा पुनः एकचोटि मुख्य समाचार। मुख्यमन्त्री शुभेन्दु अधिकारीले भर्चुअल माध्यमले कालेबुङ जिल्लाको गोरुबथान खण्ड अन्तर्गत झोलुङमा WBSEDCLको सामाजिक जिम्मेवारी सहयोग CSRका विभिन्न परियोजनाहरूको भर्चुअल माध्यमद्वारा उद्घाटन गर्नुभयो। पश्चिम बंगाल भाजपा अध्यक्ष समीक भट्टाचार्यले धेरै वर्षको संघर्ष, त्याग अनि बलिदानपछि राज्यमा भाजपा सरकार आएको बताउनु भएको छ। अलिपुरद्वारका सांसद मनोज तिग्गालाई भारतीय जनता पार्टीको राष्ट्रिय सचिवको पदमा नियुक्त गरिएको छ। वीरभूम जिल्लाको तारापीठमा रहेको एक होटलमा आज भएको भीषण आगलागीमा 8 जना तीर्थयात्रीको मृत्यु भएको छ र दार्जीलिङ नगरपालिका कर्मचारी युनियनले आज मासिक वेतन बढोत्तरीको माग गर्दै नगरपालिका परिसरमा धरना प्रदर्शन गरेको छ। आकाशवाणीबाट प्रादेशिक समाचार पूरा भयो।
2: समय बेलुकीको 7 बज्यो। श्रोतालाई अब सुनाइरहेछौ लोक भाकाको संगालो कार्यक्रम लोकलहरी। गुन्जने आवाज छ चन्द्रदीप वाइबाको।

अहिले सुन्दैनुहुन्छ चन्द्रदीप वाइबाको आवाजमा लोकगीत, साँझमा संगति दिने कलाकारहरू पदम बराइली बाँसुरीमा, आद्यन राई सारङ्गी, प्रेम गन्धर्व मचुङ्गा र विकास सिंह मादल।

यस गीतको अन्त साथै आजलाई पूरा हुन्छ कार्यक्रम सुरसंगम। हामी आकाशवाणी खरसाङबाट बोलिरहेछौं। अबको केही क्षणमा आकाशवाणीको समाचार हामी सुनाउनेछौं। प्रतीक्षा साँच्नुहोला।

यो आकाशवाणी हो, राष्ट्रिय समाचार रक्षा राईबाट सुन्नुहोस्। सुरुमा मुख्य समाचार। सरकारले बैंकिङ सम्बन्धी उच्च स्तरीय समिति चाँडै गठन गर्ने, केन्द्रीय

0: शिक्षा मन्त्रीले परीक्षा प्रोटोकलहरूको कडाइका साथ पालना गर्न दिनुभयो निर्देशन। बिहारमा अशोक धाम मन्दिर बाहिर भक्तजनहरू माझ भएको भागदौडमा 7 मृत्यु र 10 भन्दा बढी घाइते। र पिभी सिन्धु बिडब्ल्युएफ विश्व च्याम्पियनसिपमा महिला एकल स्पर्धाको 2 चरणमा प्रवेश। अब समाचार विस्तारमा। केन्द्रीय वित्त मन्त्री निर्मला सीतारमणले आज नयाँ दिल्लीमा 2 सार्वजनिक क्षेत्र ब्याङ्क सम्मेलनको उद्घाटन गर्दै सरकारले विकसित भारतको दृष्टिकोण हासिल गर्न ब्याङ्किङ सम्बन्धी उच्च स्तरीय समिति चाँडै गठन गर्ने बताउनुभयो। समितिले मुद्दा र सिफारिसहरू लिएर ब्याङ्किङ सुधारको भविष्यको मार्ग तय गर्नेछ। वित्त मन्त्रीले छलफलको नतिजाले समितिलाई ब्याङ्कहरूको भविष्यको भूमिकामा आफ्ना सिफारिसहरू तयार गर्दा बहुमूल्य ठोस जानकारी प्रदान गर्ने आशा व्यक्त गर्नुभयो। उहाँले थप सुधारहरूको लागि बलियो आधार प्रदान गर्न भारतीय ब्याङ्कहरू बलियो स्थितिमा भएको र गैर कार्यकारी सम्पत्तिहरू सबैभन्दा कम स्तरमा भएको उल्लेख गर्नुभयो।
1: On the basis of a well researched
2: पहले से उपलब्ध शोध दस्तावेजों से समिति को चर्चा के लिए जरूरी ठोस जानकारी प्राप्त होंगे। समिति के विचारों और सुझावों से स्पष्ट होगा कि यह देश को विकसित भारत की दिशा में किस तरह आगे बढ़ाना चाहती है और इसमें बैंकों की क्या भूमिका होगी।
1: And in that, the role of banks.
0: केन्द्रीय शिक्षा मन्त्री प्रह्लाद जोशीले आज नयाँ दिल्लीमा उच्च शिक्षा विभागका सचिव, राष्ट्रिय परीक्षण एजेन्सीका महानिर्देशक र अन्य वरिष्ठ अधिकारीहरूसँग बैठक गर्नुभयो। मन्त्रीले बैठकको क्रममा स्थापित परीक्षा प्रोटोकलहरूको कडाइका साथ पालना सुनिश्चित गर्न निर्देशन दिनुभयो। उहाँले गोप्य सञ्चालन वास्तुकला, एकान्त कोठा, एयर ग्याप प्रणाली, उपकरण निक्षेप प्रोटोकलहरूको पुनः संरचना युद्ध स्तरमा लागू गर्न पनि निर्देशन दिनुभयो। एजेन्सीलाई सबै परीक्षा प्रक्रियाहरूको गहन लेखा परीक्षण गर्न र गरिएका सुधारात्मक कारवाहीहरूको प्रतिवेदन पेश गर्न पनि निर्देशन दिएको छ। सरकारले इलेक्ट्रोनिक्स कम्पोनेन्ट म्यानुफ्याक्चरिङ स्किम अन्तर्गत करिब 7,800 करोड रुपियाँको अनुमानित लगानीसहित 31 थप आवेदनहरूलाई स्वीकृत गरेको छ। यी स्वीकृतिहरूले 9,500 भन्दा बढी रोजगारीका अवसरहरू सिर्जना गर्ने अपेक्षा गरिएको छ। केन्द्रीय इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्री अश्विनी वैष्णवले यी 31 स्वीकृतिसँगै कम्पनीहरूको कुल 106 आवेदनहरूले योजना अन्तर्गत स्वीकृति पाएका र सरकारले 59,000 करोड रुपियाँको लगानी आकर्षित गर्ने लक्ष्य राखेको तर अहिले लक्ष्य पार गरेर 69,000 करोड रुपियाँ प्राप्त गरेको जानकारी दिनुभयो। कर्मचारी सार्वजनिक गुनासो तथा पेन्सन राज्य मन्त्री डाक्टर जितेन्द्र सिंहले आज नयाँ दिल्लीमा 15 विजेताहरूलाई राष्ट्रिय अनुभव पुरस्कार 2026 प्रदान गर्नुभयो। पुरस्कार विजेताहरूले राष्ट्र निर्माणमा योगदान पुर्याउनुका साथै राहदानी सेवा केन्द्र, पुराना नियमहरू खारेज र नयाँ नियमहरूको निर्माण, प्रशासन र लेखामा प्राविधिक अनुकूलन जस्ता विभिन्न सरकारी परियोजनाहरूमा योगदान दिएका थिए। युपिआईद्वारा सञ्चालित पोस्ट ट्रान्सफरमा आधारित कतार भारत रेमिटेन्स सेवा अब उपलब्ध भएको छ। यसले कतारका ग्राहकहरूलाई कतार पोस्ट आउटलेटहरू मार्फत भारतमा युपिआई सक्षम ब्याङ्क खाताहरूमा सिधै रकम पठाउन सक्षम बनाउनेछ। सञ्चार मन्त्रालयले यस सेवाले सीमापार रेमिटेन्सको लागि तत्काल, सुरक्षित, सुविधाजनक र पहुँचयोग्य माध्यम प्रदान गर्ने र विशेष गरी कतारमा रहेको ठूलो भारतीय समुदाय र भारतमा रहेका उनीहरूका परिवारहरूलाई फाइदा पुर्याउने जानकारी दिएको छ। भारतको ब्रिक्स अध्यक्षतामा देशका सहरहरूमा 350 भन्दा बढी बैठकहरू सम्पन्न भएका छन्, जसले गर्दा विभिन्न क्षेत्रहरूमा ठोस परिणामहरू सिर्जना गरिएको छ। यी संलग्नताहरूले ब्रिक्सका 3 आधार स्तम्भहरू, राजनीतिक र सुरक्षा सहयोग, वित्तीय सहयोग र जनता जनता साझेदारी बीचको सहकार्यलाई बलियो बनाएको छ। यसका साथै वातावरण, वन तथा जलवायु परिवर्तन मन्त्रालयका सचिव तन्मय कुमारले विगत 2 ब्रिक्स गठबन्धनले बढ्दो प्रदूषण, जैविक विविधताको क्षति र विश्वव्यापी तापक्रम वृद्धि जस्ता विश्वव्यापी मुद्दाहरूलाई दबाब दिने र वातावरणले सामना गरिरहेका महत्त्वपूर्ण चुनौतीहरूको समाधानका लागि आफ्नो दृष्टिकोण परिभाषित गर्न आर्थिक संवादबाट प्रभावशाली प्लेटफर्ममा विस्तार भएको बताउनु भएको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। बिहारको लखीसराय जिल्लाको

0: अशोक धाम मन्दिर बाहिर भक्तजनहरूमाझ भएको भागदौडमा 7 महिलाको मृत्यु भएको छ। घटनामा 10 जना भन्दा बढी भक्तजन गम्भीर घाइते भएका छन्। एक रिपोर्ट।
1: लखीसराय के अशोक धाम मंदिर पर जलाभिषेक के लिए उमड़ी श्रद्धालुओं की कतार में भगदड़ से ये हादसा हुआ। हादसे में गंभीर रूप से घायलों को बेहतर इलाज के लिए पटना मेडिकल कॉलेज अस्पताल रेफर किया गया है। जिलाधिकारी शैलेंद्र कुमार के अनुसार आज सुबह श्रद्धालुओं के अशोक धाम स्टेशन हॉल्ट से मंदिर जाने वाले रास्ते में बिजली के गिरे खम्भे में करंट दौड़ने की अफवाह के बीच भगदड़ मचने से ये हादसा हुआ। इधर मुख्यमंत्री सम्राट चौधरी ने इस घटना पर गहरा शोक व्यक्त किया है। उन्होंने के निकटतम परिजन को 4-4 लाख रुपए अनुग्रह देने और घायलों को समुचित चिकित्सा सुविधा उपलब्ध कराने के निर्देश दिए हैं। सविता पारीक, आकाशवाणी समाचार, पटना।
0: राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति सीपी राधाकृष्णन, प्रधानमन्त्री नरेन्द्र मोदी र रक्षा मन्त्री राजनाथ सिंहले भागदौड़ दुर्घटनामा श्रद्धालुहरूको मृत्यु भएकोमा शोक व्यक्त गर्नुभएको छ। राष्ट्रपतिले शोकमा परेका परिवारहरूप्रति गहिरो संवेदना व्यक्त गर्नुका साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको लागि पनि प्रार्थना गर्नुभयो। उपराष्ट्रपति र प्रधानमन्त्रीले पनि घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको प्रार्थना गर्नुभयो। प्रधानमन्त्रीले स्थानीय प्रशासनले प्रभावितहरूलाई सहयोग गरिरहेको आश्वासन दिनुभयो। पश्चिम बंगालको वीरभूम जिल्लाको तारापीठ प्रहरी चौकी नजिकैको एक होटलमा आज बिहान सबेरै आग लागि हुँदा कम्तीमा 5 जनाको मृत्यु भएको छ भने धेरैजना घाइते भएका छन्। रिपोर्ट अनुसार आगो पहिले होटलको रिसेप्सनमा लागेको थियो र चाँडै 4 तल्ले भवनमा फैलिएको थियो। आगो लाग्दा धेरैजसो पाहुनाहरू सुतिरहेका थिए। हिमाचल प्रदेशको चम्बा जिल्लाको आदिवासी भरमौर क्षेत्रमा बादल फाटेपछि आएको ठूलो बाढीले फलामको पुल बगाएको छ। तीव्र धाराले मा भगवती खुण्डी वाली मन्दिरको दर्शन गर्न जाने तीर्थयात्रीहरूले प्रयोग गर्ने पैदल मार्गलाई पनि गम्भीर क्षति पुर्याएको छ। अहिलेसम्म कसैले पनि ज्यान गुमाएको रिपोर्ट गरिएको छैन। भारतीय मौसम विज्ञान विभागले पश्चिम बङ्गाल र ओडिसामा आज भारीभन्दा भारी वर्षाको चेतावनी जारी गरेको छ। जम्मू कश्मीर, हिमाचल प्रदेश, पूर्वी उत्तर प्रदेश, झारखण्ड र सिक्किममा भोलिसम्म धेरै भारी वर्षाको चेतावनी जारी गरिएको छ। हरियाणा, चण्डीगढ, पन्जाब, उत्तराखण्ड, मध्य प्रदेश, छत्तिसगढ र उत्तर पूर्वी भारतका केही भागहरूमा पनि भोलिसम्म भारी वर्षा हुने अनुमान गरिएको छ। इन्डोनेसियाको फ्लोरेस क्षेत्रमा आज बिहान 5.9 परिमाणको भूकम्प गएको छ। पूर्वी इन्डोनेसियामा 7.7 परिमाणको शक्तिशाली भूकम्प गएको केही दिनपछि यो भूकम्प आएको हो। देशको राष्ट्रिय विपद व्यवस्थापन एजेन्सीले श्रृङ्खलाबद्ध भूकम्पका कारण मृत्यु हुनेको संख्या 54 पुगेको बताएको छ। भारतकी स्टार सटलर पीभी सिन्धु नयाँ दिल्लीमा जारी बीडब्ल्युएफ विश्व च्याम्पियनसिपमा महिला एकल स्पर्धाको दोस्रो चरणमा प्रवेश गरेकी छिन्। यसैबीच महिला युगलमा भारतकी त्रिसा जोली र गायत्री गोपीचन्द पनि दोस्रो चरणमा प्रवेश गरेका छन्। यसअघि एमआर अर्जुन र हरिहरन अम्साकारुननको जोडी पुरुष युगल वर्गको दोस्रो चरणमा प्रवेश गरेका थिए। अन्त्यमा मुख्य समाचार पुनः एकपल्ट। सरकारले ब्याङ्किङ सम्बन्धी उच्च स्तरीय समिति चाँडै गठन गर्ने, केन्द्रीय शिक्षा मन्त्रीले परीक्षा प्रोटोकलहरूको कडाइका साथ पालना गर्न दिनुभयो निर्देशन, बिहारमा अशोक धाम मन्दिर बाहिर भक्तजनहरूमाझ भएको भागदौडमा 7 को मृत्यु र 10 जना भन्दा बढी घाइते, र पीभी सिन्धु पीडब्ल्युएफ विश्व च्याम्पियनसिपमा महिला एकल स्पर्धाको दोस्रो चरणमा प्रवेश। आकाशवाणीबाट समाचार पूरा भयो।

0: अहिले सुन्दै हुनुहुन्थ्यो भुटानी कार्यक्रम। हामी आकाशवाणी खरसाङबाट बोलिरहेछौँ। अघिल्लो चरणमा सुन्नुहोस् समाचार।
1: यो आकाशवाणी हो, समाचार मानिक लामाबाट सुन्नुहोस्। मुख्य समाचार। गृहमन्त्री अमित शाहले सरकारले स्वतन्त्रता दिवस अघि आईएसआई समर्थित शाहजाद भट्टी नेटवर्कलाई ध्वस्त पार्दै 200 भन्दा बढीलाई पक्राउ गरेको बताउनु भएको छ। सरकारले इलेक्ट्रोनिक्स कम्पोनेन्ट्स म्यानुफ्याक्चरिङ स्किम अन्तर्गत थप 31 आवेदनहरूलाई स्वीकृत गरेको छ। भारतीय जनता पार्टीका राष्ट्रिय अध्यक्ष नितिन नवीनले पार्टीका नयाँ राष्ट्रिय पदाधिकारीको घोषणा गर्नुभएको छ। नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले आज काठमाडौँको शीतल निवासमा आयोजित अलङ्करण समारोहमा भारतीय सेना प्रमुख जनरल धीरज सेठलाई नेपाली सेनाको अवैतनिक जनरल र्याङ्क प्रदान गर्नुभयो। अनि पीवी सिन्धु बीडब्ल्यूएफ विश्व च्याम्पियनसिपमा महिला सिङ्गल्स स्पर्धाको दोस्रो चरणमा प्रवेश गरेकी छन्। गृहमन्त्री अमित शाहले भन्नुभएको छ, प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा सरकारले स्वतन्त्रता दिवस अघि आईएसआई समर्थित शाहजाद भट्टी नेटवर्कलाई ध्वस्त पारेको छ। 200 भन्दा बढी सञ्चालकहरूलाई पक्राउ गरेको छ र उनीहरूको हमलाको योजनालाई विफल पारेको छ। सुरक्षा बलहरूले 14 राज्यहरूमा समन्वित अभियान चलाएर कारवाही गरेको छ, जसले आतंकवादप्रति भारतको शून्य सहनशीलता नीतिलाई दर्शाउँदछ। श्री शाहले भन्नुभयो, आईएसआई समर्थित नेटवर्कबाट आईईडी, ग्रेनेड, पेस्तोल, जीवित कारतुस र जासुसीका लागि प्रयोग हुने सीसीटीभी क्यामेराहरू बरामद गरिएको छ। स्वतन्त्रता दिवस अगाडि आईएसआई समर्थित शाहजाद भट्टी नेटवर्क विरुद्ध सुरक्षा एजेन्सीहरूले 12 अगस्तमा 14 राज्यहरूमा समन्वित अभियान चलाएर 253 जनालाई हिरासतमा लियो र आतंकी नेटवर्कको भण्डाफोड गरेका छन्। एजेन्सीहरूले देशमा सम्भावित हमलाको षड्यन्त्रलाई विफल पार्न राज्य पुलिससित रियल टाइम खुफिया जानकारी साझा गरे। यस कारवाहीको उद्देश्य सीमापार आतंकवाद विरुद्ध केन्द्र सरकारको कडा नीति अन्तर्गत आतंकवादी गतिविधिहरूमा रोक लगाउनु थियो। सरकारले इलेक्ट्रोनिक्स कम्पोनेन्ट्स म्यानुफ्याक्चरिङ स्किम अन्तर्गत थप 31 आवेदनहरूलाई स्वीकृत गरेको छ। यी परियोजनाहरूमा लगभग 7,877 करोड रुपियाँको प्रस्तावित लगानी समावेश छ र यसबाट 9,500 भन्दा बढी रोजगारी सिर्जना हुने अपेक्षा गरिएको छ। यी आवेदनहरू 10 राज्यहरूबाट प्राप्त भएका छन्, जसमा तमिलनाडु 7, महाराष्ट्र र हरियाणाबाट 6 आवेदन सामेल छन्। इलेक्ट्रोनिक्स तथा सूचना प्राद्योगिकी मन्त्री अश्विनी वैष्णवले नयाँ दिल्लीमा आयोजित एक कार्यक्रममा आवेदकहरूलाई स्वीकृति पत्र हस्तान्तरण गर्नुभयो।
2: इलेक्ट्रॉनिक्स कंपोनेंट मैन्युफैक्चरिंग स्कीम में 106 प्रोजेक्ट्स अप्रूव हो चुके हैं। इन एक प्रोजेक्ट्स में 69,548 करोड़ इन्वेस्टमेंट आ रहा है और 2.5 लाख लोगों को टोटल डायरेक्ट और इनडायरेक्ट मिला के इन फैक्ट्रीज में एम्प्लॉयमेंट मिलेगा। जिस स्कीम में 31 प्रोजेक्ट्स अप्रूव हुए हैं, बहुत तेजी से इंडस्ट्री ने अपना इन्वेस्टमेंट लगाकर 38 प्रोजेक्ट्स में मैन्युफैक्चरिंग और चालू कर दी है और 16 प्रोजेक्ट्स अभी अंडर कंस्ट्रक्शन चल रहे हैं।
1: शिक्षा मंत्री प्रहलाद जोशीले आज नयाँ दिल्लीमा उच्च शिक्षा विभागका सचिव, राष्ट्रिय परीक्षा एजेन्सी एनटीए का महानिदेशक र अन्य वरिष्ठ अधिकारीहरूसित बैठक गर्नुभयो। बैठकको क्रममा श्री जोशीले स्थापित परीक्षा प्रोटोकल अनुशासित रूपमा पालना सुनिश्चित गर्न र गोपनीय सञ्चालन व्यवस्था, सुरक्षित कक्षा, एयर ग्याड सिस्टम तथा इलेक्ट्रोनिक उपकरणहरू जम्मा गर्ने सम्बन्धी प्रोटोकलहरूमा युद्ध स्तरमा व्यापक सुधारहरू लागू गर्न निर्देश दिनुभयो। उहाँले एजेन्सीलाई सबै परीक्षा प्रक्रियाहरूको व्यापक अडिट गराउन र गरिएका सुधारात्मक कारवाहीहरूको रिपोर्ट प्रस्तुत गर्न पनि आग्रह गर्नुभयो। जम्मू काश्मीरमा सुरक्षा बलहरूले दुईजना अज्ञात व्यक्तिहरूको शंकास्पद गतिविधिको सूचना पाएपछि आज उधमपुर जिल्लाको रामनगर वन क्षेत्रमा व्यापक संयुक्त घेराबन्दी र खोजी अभियान सुरु गरे। हाम्रा संवाददाताले बताए अनुसार जम्मू काश्मीर पुलिसको विशेष अभियान समूह एसओजी सेना र अन्य सुरक्षा एजेन्सीहरूको एक संयुक्त दलले जोफर क्षेत्रलाई घेरा हालेर संदिग्धहरूको पत्तो लगाउन र कुनै पनि सम्भावित खतराको सामना गर्न व्यापक खोजी अभियान सुरु गरेको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIR News Karsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। भारतीय जनता पार्टीका राष्ट्रिय अध्यक्ष नितिन नवीनले आज पार्टीका नयाँ राष्ट्रिय पदाधिकारीको घोषणा गर्नुभएको छ। श्री नवीनले वसुन्धरा राजे सिन्धिया, तीर्थ सिंह रावत, राम माधव वैजन्त्य, जय पाण्डा, सरदार मनप्रीत सिंह बादल र रेखा वर्मा सहित 13 राष्ट्रिय उपाध्यक्षहरूको नियुक्ति गर्नुभयो।
3: केन्द्रीय मंत्री और भाजपा नेता पीयूष गोयल को पार्टी का राष्ट्रीय कोषाध्यक्ष नियुक्त किया गया है। श्री बीएल संतोष को संगठनात्मक राष्ट्रीय महासचिव बनाया गया है। श्री नवीन ने विनोद तावड़े, सुनील बंसल, स्मृति ईरानी और बिप्लब कुमार देव सहित 8 पार्टी नेताओं को राष्ट्रीय महासचिव भी नियुक्त किया है। पार्टी ने अपने विभिन्न मोर्चों के नए प्रमुखों के नाम भी घोषित कर दिए हैं, जिनमें डॉक्टर हेमांग जोशी युवा मोर्चा अध्यक्ष, रूप कुमार चौधरी महिला मोर्चा अध्यक्ष और बंसीलाल गुर्जर किसान मोर्चा के अध्यक्ष हैं। दीपेंद्र की रिपोर्ट के साथ समाचार कक्ष से निखिल कुमार।
1: भाजपाका वरिष्ठ नेता तथा प्रधानमन्त्री नरेन्द्र मोदीले पार्टीका नवनियुक्त राष्ट्रिय पदाधिकारीहरूलाई उनीहरूको विभिन्न जिम्मेवारीहरूको लागि बधाई दिनुभएको छ। नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले आज काठमाडौँको शीतल निवासमा आयोजित अलङ्करण समारोहमा भारतीय सेना प्रमुख जनरल धीरज सेठलाई नेपाली सेनाको अवैतनिक जनरल र्याङ्क प्रदान गर्नुभयो। राष्ट्रपतिको सचिवालयले एक विज्ञप्तिमा भनेको छ, समारोहमा नेपालका उपराष्ट्रपति राम साया प्रसाद यादव, विदेश मन्त्री शिशिर खनाल, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र नेपाली सेना तथा नेपाल

सरकारका वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो। जनरल सेठ नेपाली सेनाका प्रमुख जनरल अशोक राज सिग्देलको निमन्त्रणामा हिज नेपालको सरकारी भ्रमणमा पुग्नुभएको थियो। अवैतनिक ऱ्याङ्क प्रदान गर्ने परम्परा वर्ष 1950 सुरु भएको थियो र यो परम्परा अहिले पनि जारी छ। स्मरण रहोस्, भारत र नेपालले एक अर्काको सेना प्रमुखलाई अवैतनिक जनरल ऱ्याङ्क प्रदान गर्दै आएका छन्। युपिआईद्वारा कतरबाट भारतमा पैसा पठाउनका लागि सञ्चालित पोस्ट ट्रान्सफर सेवा सुरु गरिएको छ। यस सेवा मार्फत कतरमा रहेका भारतीय समुदायका सदस्यहरूले कतर पोस्ट आउटलेट्सको माध्यमले भारतमा युपिआई सक्षम ब्याङ्क खाताहरूमा सिधै धनराशि पठाउन सक्नेछन्। सञ्चार मन्त्रालयले यो सेवाले सीमापार धन पठाउनका लागि एक त्वरित, सुरक्षित, सुविधाजनक र पहुँचयोग्य माध्यम प्रदान गर्ने बताएको छ। स्टार भारतीय सटलर पीवी सिन्धु नयाँ दिल्लीमा जारी बीडब्ल्युएफ विश्व च्याम्पियनसिपमा महिला सिङ्गल्स स्पर्धाको दोस्रो चरणमा प्रवेश गरेकी छिन्। सिन्धुले आयरल्यान्डकी सोफिया नोबेललाई 27-21-11 पराजित गरिन्। यसैबीच महिला डबल्समा भारतकी ट्रिजा जोली र गायत्री गोपीचन्द पनि दोस्रो चरणमा पुगेकी छन्। भारतीय जोडीले स्पेनकी पाउला लोपेज र लुसिया रोड्रिगेजलाई 21-9-21-13 पराजित गरेका छन्। इरानले हर्मुजको जल डमरू मध्ये हुँदै जहाजहरूको आवागमनलाई व्यवस्थित गर्ने योजना ओमानसित सहमति भएको बताएको छ। दुई देश अब अन्तिम संयुक्त बयानको तयारीमा छन्। तेहरानमा पत्रकारहरूसित कुरा गर्दै इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बागी जहाजहरूको आवागमन मार्गको नक्सामा सम्झौता भएको बताउनुभयो। हर्मुज जलडमरू मध्यलाई वाणिज्यिक जहाजहरूका लागि पूर्ण रूपमा पुनः खोल्नु अमेरिकाको प्रमुख माग रहेको छ। यद्यपि यो सम्झौताले अमेरिका अपेक्षाहरू पूरा गर्नेछ कि गर्ने छैन भन्ने कुरा स्पष्ट छैन। यो घोषणा अमेरिका र इरानबीच शान्ति सम्झौताका लागि 60 दिने वार्ता अवधि समाप्त हुँदै गर्दा आएको हो। यो समाचार युट्युबमा @AIR खरसाङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा मुख्य समाचार। गृहमन्त्री अमित शाहले सरकारले स्वतन्त्रता दिवस अघि आइएसआई समर्थित साजाद भट्टी नेटवर्कलाई ध्वस्त पार्दै 200 भन्दा बढीलाई पक्राउ गरेको बताउनु भएको छ। सरकारले इलेक्ट्रोनिक्स कम्पोनेन्ट्स म्यानुफ्याक्चरिङ स्किम अन्तर्गत थप 31 आवेदनहरूलाई स्वीकृत गरेको छ। भारतीय जनता पार्टीका राष्ट्रिय अध्यक्ष नितिन नवीनले पार्टीका नयाँ राष्ट्रिय पदाधिकारीको घोषणा गर्नुभएको छ। नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले आज काठमाडौँको शीतल निवासमा आयोजित अलङ्करण समारोहमा भारतीय सेना प्रमुख जनरल धीरज सेठलाई नेपाली सेनाको अवैतनिक जनरल ऱ्याङ्क प्रदान गर्नुभयो। अनि पीवी सिन्धु बीडब्ल्युएफ विश्व च्याम्पियनसिपमा महिला सिङ्गल्स स्पर्धाको दोस्रो चरणमा प्रवेश गरेकी छिन्। आकाशवाणीबाट समाचार पूरा भयो। अघिल्लो समाचार लिएर बिहानको 7:25 पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

103.5 मेगाहर्ज आकाशवाणी खरसाङको युवावाणी कार्यक्रम सुनेर बस्नुहुने सम्पूर्ण श्रोतावर्गमा म प्रयास प्रधानको न्यानो अभिवादन। श्रोता मित्र हजुरहरूलाई ज्ञात नै भएको कुरा हो, हामीहरू युवावाणीको हरेक बसाइमा विविध विषयहरूमा कुराकानीहरू गर्ने गर्छौँ र श्रोता मित्र आज पनि म यस्तै एक विषय लिएर आएको छु र आजको मेरो विषय रहेको छ विविधतामा एकता। विविधतामा एकता, भारत जस्तो बहुजातीय बहुभाषिक बहुधार्मिक र बहुसांस्कृतिक देशका लागि अत्यन्तै महत्वपूर्ण विषय हो। भारत भौगोलिक रूपमा विशाल भएर नै यहाँ प्राकृतिक सामाजिक सांस्कृतिक भाषिक धार्मिक तथा

जातीय विविधता अत्यन्तै व्यापक छ। भारत विश्वकै सबैभन्दा विविधतायुक्त देशहरूमध्ये एक हो। यहाँ विभिन्न जात जाति, धर्म, भाषा, संस्कृति, परम्परा, रहन सहन, खानपान र भौगोलिक विशेषता भएका मानिसहरू शताब्दीहरूदेखि सँगसँगै बस्दै आएका छन्। हिमालयदेखि हिन्द महासागरसम्म फैलिएको भारतमा अनेकौँ प्रकारका मानिस र संस्कृतिहरू पाइन्छन्। यही फरकपनका बीच भारतीय जनताले आफूलाई एउटै राष्ट्रको नागरिकका रूपमा जोडेर राखेका छन्। त्यसैले विविधतामा एकता भारतको राष्ट्रिय जीवनको एउटा महत्त्वपूर्ण विशेषता हो। भारतको विशाल भौगोलिक क्षेत्रले नै यसको विविधताको परिचय दिन्छ। उत्तरमा हिमालयका अग्ला पर्वतहरू छन् भने दक्षिणमा हिन्द महासागर, अरब सागर र बङ्गालको खाडीले घेरिएको प्राय द्वीपीय भूभाग छ। पश्चिममा राजस्थानको मरुभूमि छ भने पूर्वोत्तरमा भारतमा हरियालीले भरिएका पहाड र उपत्यकाहरू छन्। गङ्गा, यमुना, ब्रह्मपुत्र, गोदावरी, कृष्ण, नर्मदा र कावेरी जस्ता नदीहरूले भारतीय सभ्यता र संस्कृतिको विकासमा महत्त्वपूर्ण योगदान दिएका छन्। भौगोलिक वातावरण फरक भएकाले मानिसहरूको जीवनशैली, पोसाक, खानपान र संस्कृतिमा पनि ठूलो विविधता देखिन्छ। भारत भाषिक दृष्टिले पनि अत्यन्तै समृद्ध देश हो। यहाँ नेपाली, हिन्दी, बङ्गाली, तेलुगु, मराठी, तमिल, उर्दू, गुजराती, कन्नड, मलयालम, ओडिया, पन्जाबी, आसमिया, मैथिली, संस्कृत लगायत अनेकौँ भाषाहरू बोलिन्छन्। संविधानको 8 अनुसूचीमा विभिन्न भाषाहरूलाई मान्यता दिएको छ। प्रत्येक भाषाले आफ्नै साहित्य, इतिहास र सांस्कृतिक परम्परा बोकेको हुन्छ। भाषाहरू फरक भए पनि भारतीय नागरिकहरूबीच राष्ट्रिय एकताको भावना कायम छ। यही भाषिक विविधता बीचको सह अस्तित्व भारतको लोकतान्त्रिक विशेषता हो। भारतमा धर्मको विविधता पनि उल्लेखनीय छ। हिन्दू धर्म भारतको प्रमुख धर्म भए पनि यहाँ इस्लाम, इसाई, सिख, बौद्ध, जैन, पारसी लगायत विभिन्न धार्मिक समुदायका मानिसहरू बसोबास गर्छन्। विभिन्न धार्मिक समुदायले आफ्ना धार्मिक विश्वास र परम्परा अनुसार जीवन बिताउँदै आएका छन्। दीपावली, होली, दशहरा, ईद, क्रिसमस, गुरु पर्व, बुद्ध जयन्ती, महावीर जयन्ती लगायत विभिन्न पर्वहरू भारतको सामाजिक जीवनमा महत्त्वपूर्ण छन्। भारतका चाड पर्वहरूले विविधतामा एकताको सुन्दर उदाहरण प्रस्तुत गर्छन्। दीपावली हिन्दू समुदायको प्रमुख पर्व भए पनि अन्य धर्मका मानिसहरूले पनि यस अवसरमा शुभकामना आदान प्रदान गर्छन्। यसरी चाडपर्वहरूले धार्मिक सीमाभन्दा माथि उठेर मानिसहरूलाई एका अर्कासँग जोड्ने काम गर्छन्। भारतको सांस्कृतिक विविधता पनि अत्यन्तै विशाल छ। देशका विभिन्न भागमा फरक फरक लोक नृत्य, शास्त्रीय नृत्य, सङ्गीत, कला, साहित्य र वास्तुकला पाइन्छ। भरतनाट्यम, कथक, कथकली, कुचिपुडी, ओडिसी, मणिपुरी र मोहिनीयट्टम जस्ता शास्त्रीय नृत्यले भारतीय संस्कृतिको समृद्धि देखाउँछन्। त्यसै गरी विभिन्न प्रदेशका लोक नृत्य र लोक सङ्गीतले स्थानीय समुदायको इतिहास र जीवनशैलीलाई अभिव्यक्त गर्छन्। यी सबै सांस्कृतिक परम्परा मिलेर भारतको साझा सांस्कृतिक पहिचान निर्माण गर्छन्। भारतीय खानपानमा पनि विविधता स्पष्ट देखिन्छ। उत्तर भारतमा रोटी, पराठा, दाल र विभिन्न प्रकारका तरकारी लोकप्रिय छन्। दक्षिण भारतमा इडली, ढोसा, साम्बर र विभिन्न चामलका परिकार प्रसिद्ध छन्। पूर्वी भारतमा माछा र भातका विभिन्न परिकार तथा मिठाईहरूको विशेष महत्त्व छ भने पश्चिम भारतमा विभिन्न प्रकारका गुजराती, राजस्थानी र मराठी परिकार लोकप्रिय छन्। भारतका प्रत्येक क्षेत्रको आफ्नै मौलिक स्वाद भए पनि भारतीय भोजनको समग्र परम्परा देश

राज्यको सांस्कृतिक विविधताको एउटा महत्त्वपूर्ण हिस्सा हो। भारतको सामाजिक संरचनामा पनि विभिन्न समुदायको योगदान रहेको छ। आदिवासी तथा जनजातीय समुदायहरूले भारतीय सभ्यता र संस्कृतिलाई समृद्ध बनाएका छन्। पूर्वोत्तर भारतका विभिन्न जनजातिदेखि मध्य भारतका आदिवासी समुदायसम्म सबैको आफ्नै भाषा, कला, परम्परा र जीवनशैलीहरू छन्। यिनीहरूको लोककला, हस्तकला, सङ्गीत, नृत्य र प्राकृतिक स्रोतसँग सम्बन्धित ज्ञान भारतीय सांस्कृतिक सम्पदाको महत्त्वपूर्ण भाग हो। यी समुदायको पहिचान र अधिकारको संरक्षण गर्नु भारतको विविधतामा एकता कायम गर्न आवश्यक छ। भारतको इतिहासले पनि विविध समुदाय बीचको सहकार्यको महत्त्व देखाउँछ। प्राचीन कालदेखि नै भारत विभिन्न सभ्यता र संस्कृतिको सम्पर्क स्थल रहँदै आएको छ। विभिन्न समयमा विभिन्न समुदाय, विचारधारा र परम्पराहरू भारतमा आए र यहाँको समाजमा मिसिए। यस प्रक्रियाले भारतीय संस्कृति अझ बहुआयामिक बनायो। विभिन्न संस्कृति र परम्पराको निरन्तर आदान प्रदानले भारतको सामाजिक संरचनालाई समृद्ध बनाएको छ। भारतको स्वतन्त्रता आन्दोलन विविधतामा एकताको सबैभन्दा महत्त्वपूर्ण उदाहरणहरूमध्ये एक हो। ब्रिटिस शासन विरुद्धको स्वतन्त्रता सङ्घर्षमा विभिन्न धर्म, जाति, भाषा, क्षेत्र र समुदायका मानिसहरूले सहभागिता जनाएका थिए। महात्मा गान्धी, जवाहरलाल नेहरू, सरदार वल्लभ भाई पटेल, मौलाना अबुल कलाम आजाद, सुभाष चन्द्र बोस, भगत सिंह लगायत अनेकौं नेताहरूले स्वतन्त्रताको आन्दोलनलाई अघि बढाए। किसान, मजदुर, विद्यार्थी, महिला र विभिन्न सामाजिक समुदायका मानिसहरू पनि स्वतन्त्रता आन्दोलनमा सहभागी भए। यस साझा सङ्घर्षले भारतीयहरूलाई एउटै राष्ट्रिय उद्देश्यमा एकजुट गर्यो। महात्मा गान्धीले सत्य, अहिंसा, सहानुभूति र सामाजिक सद्भावमा विशेष जोड दिएका थिए। उनले धर्म वा समुदायका आधारमा मानिसलाई विभाजन गर्नुको सट्टा सबै धर्मप्रति सम्मानको भावना विकास गर्न आग्रह गरे। स्वतन्त्रता आन्दोलनका क्रममा भारत सबै भारतीयहरूको साझा देश हो भन्ने भावना बलियो हुँदै गयो। भिन्नता हुँदा हुँदै पनि साझा स्वतन्त्रताको लक्ष्यले मानिसहरूलाई एकताबद्ध बनाएको थियो। भारतको संविधान पनि विविधतामा एकताको महत्त्वपूर्ण आधार हो। भारतीय संविधानले समानता, स्वतन्त्रता, न्याय र बन्धुत्व जस्ता मूल्यलाई महत्त्व दिएको छ। संविधानले नागरिकलाई धर्म, जात, लिङ्ग, जन्मस्थल आदि आधारमा भेदभाव नगर्नुपर्ने सिद्धान्तलाई स्थापित गरेको छ। सबै नागरिकलाई कानूनको दृष्टिमा सम्मान अधिकार प्राप्त हुनु लोकतान्त्रिक एकताको आधार हो। नागरिकले आफ्नो धर्म, मान, भाषा प्रयोग गर्न र सांस्कृतिक परम्पराको संरक्षण गर्न पाउने अधिकारले भारतको विविधतालाई संवैधानिक संरक्षण प्रदान गरेको छ। भारत संघीय शासन प्रणाली भएको देश हो। विभिन्न राज्य र केन्द्र शासित प्रदेशहरूलाई आफ्ना स्थानीय आवश्यकता तथा सांस्कृतिक विशेषता अनुसार शासन सञ्चालन गर्ने अधिकार प्राप्त छ। पश्चिम बङ्गाल, महाराष्ट्र, तमिलनाडू, केरला, पन्जाब, आसाम, सिक्किम, गुजरात, राजस्थान लगायत प्रत्येक राज्यको आफ्नै भाषा, संस्कृति र ऐतिहासिक पहिचान छ। सबै राज्य भारतको संघीय संरचनामा आबद्ध छन्। यसले क्षेत्रीय पहिचान र राष्ट्रिय पहिचान बीच सन्तुलन कायम गर्न सहयोग गर्छ। श्रोता मित्र, हामीहरूले सुनिरहेका छौँ आकाशवाणी खरसाङको युवावाणी कार्यक्रम मार्फत विविधतामा एकता विषयमाथि केही कुराकानी, र अहिलेलाई भने एउटा छोटो साङ्गीतिक विश्रामको पालो भएको छ। हवस् त, सुन्दै गर्नुहोस् यो मिठो गीत।

श्रोता मित्र, यो मिठो गीत पश्चात यहाँहरूलाई पुनः कार्यक्रममा स्वागत गर्दै म फेरि पनि हजुरहरूलाई विविधतामा एकता विषयमाथि नै कुराकानीहरू सुनाउनेछु। हवस् त सुन्नुहोस्। विविधतामा एकता भारतको अर्थतन्त्र र विकासका लागि पनि महत्त्वपूर्ण छ। विभिन्न क्षेत्रका मानिसहरूले विभिन्न प्रकारका ज्ञान, सिप र श्रम प्रदान गर्छन्। कुनै क्षेत्रमा कृषि महत्त्वपूर्ण छ भने अर्को क्षेत्रमा उद्योग, सूचना प्रविधि, पर्यटन वा व्यापार महत्त्वपूर्ण हुन सक्छ। देशका विभिन्न भागबाट मानिसहरू शिक्षा र रोजगारीका लागि अन्य राज्यमा जाने गर्छन्। यसले विभिन्न भाषा र संस्कृतिका मानिसबीच सम्पर्क बढाउँछ तथा राष्ट्रिय एकताको भावना बलियो बनाउँछ। भारतीय सेनामा पनि विविधतामा एकताको उदाहरण देख्न सकिन्छ। देशका विभिन्न राज्य, भाषा, धर्म र समुदायका नागरिकहरू एउटै राष्ट्रिय उद्देश्यका लागि सेनामा सेवा गर्छन्। सीमाको रक्षा गर्दा उनीहरूको पहिलो पहिचान भारतीय नागरिक र सैनिकको हुन्छ। देशको सुरक्षा र सार्वभौमिकताका लागि विभिन्न समुदायका मानिसहरूले गरेको योगदान राष्ट्रिय एकताको बलियो प्रमाण हो। खेलकुदले पनि भारतीय समाजलाई एकताबद्ध गर्ने महत्त्वपूर्ण भूमिका खेल्दछ। क्रिकेट, हकी, फुटबल, कुस्ती, ब्याडमिन्टन, एथलेटिक्स र अन्य खेलमा भारतका विभिन्न राज्यका खेलाडीहरू एउटै राष्ट्रिय टोलीबाट खेल्छन्। जब भारतीय खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगितामा सफलता हासिल गर्छन् तब भाषा, धर्म वा क्षेत्रको भिन्नता बिर्सेर करोडौँ भारतीयहरू एउटै उत्साहमा खुसी मनाउँछन्। यसले साझ राष्ट्रिय पहिचानलाई बलियो बनाउँछ। यद्यपि भारतको विविधतामा सधैँ चुनौती रहित भने छैनन्। जातीय विभेद, धार्मिक तनाव, भाषिक विविधता, क्षेत्रीयता, आर्थिक असमानता र सामाजिक भेदभाव जस्ता समस्या कहिलेकाहीँ देखिन्छन्। यस्ता समस्याले राष्ट्रिय एकतालाई कमजोर पार्न सक्छन्। त्यसैले विविधतालाई स्वीकार गर्नु मात्र पर्याप्त छैन, सबै समुदायबीच समानता, न्याय र सम्मानको व्यवहार सुनिश्चित गर्नु अति नै आवश्यक छ। धार्मिक सहिष्णुता भारतको एकताको महत्त्वपूर्ण आधार हो। प्रत्येक व्यक्तिलाई आफ्नो धर्म मान्ने स्वतन्त्रता हुनुपर्छ र अरूको धार्मिक विश्वासको पनि सम्मान गर्नुपर्छ। कुनै धर्मलाई आधार बनाएर अर्को धर्मका मानिसहरूप्रति घृणा फैलाउनु राष्ट्रिय एकताको विरुद्ध हो। धार्मिक विविधता भारतको कमजोरी नभई यसको ऐतिहासिक र सांस्कृतिक सम्पत्ति हो। त्यसैले सबै धर्मप्रति सम्मानको भावना समाजमा विकास गर्न अति नै आवश्यक छ। भाषिक विविधताका सम्बन्धमा पनि सहिष्णुता आवश्यक छ। कुनै भाषालाई ठुलो र अर्को भाषालाई सानो ठान्नु उचित होइन। हरेक भाषा आफ्नो समुदायको भावनात्मक र सांस्कृतिक सम्पदा हो। भारतमा विभिन्न भाषाको साहित्य, सङ्गीत र कलालाई संरक्षण र प्रोत्साहन गर्नु राष्ट्रिय एकताको दृष्टिले महत्त्वपूर्ण छ। मानिसले आफ्नो मातृभाषाप्रति गर्व गर्न सक्छ, साथै अन्य भाषाप्रति पनि सम्मान राख्न सक्छ। शिक्षाले भारतमा विविधतामा एकताको भावना विकास गर्न ठूलो भूमिका खेल्दछ। विद्यालय तथा विश्वविद्यालयमा विभिन्न राज्य र समुदायको इतिहास, संस्कृति, साहित्य र योगदानबारे जानकारी दिइनुपर्छ। विद्यार्थीलाई बाल्यकालदेखि नै जातीय तथा धार्मिक पूर्वग्रहबाट मुक्त भएर सोच्न सिकाउनुपर्छ। विभिन्न समुदायका विद्यार्थीहरूबीच सांस्कृतिक कार्यक्रम, शैक्षिक भ्रमण र आदान प्रदान कार्यक्रम सञ्चालन गरिएमा आपसी समझदारी बढ्दछ। युवाहरू भारतको भविष्य भएकाले उनीहरूको भूमिकालाई विशेष महत्त्व दिनुपर्छ। आजका युवाहरू सामाजिक सञ्जाल र प्रविधिका माध्यमबाट देशका विभिन्न भागका मानिससँग सजिलै सम्पर्क गर्न सक्छन्। उनीहरूले विभिन्न संस्कृति बुझ्न, नयाँ विचार सिक्न र सामाजिक सद्भावको

सन्देश फैलाउन सक्छन्। तर सामाजिक सञ्जालमा फैलिने झुठो समाचार, घृणात्मक अभिव्यक्ति र साम्प्रदायिक सामग्रीबाट सचेत रहन पनि उत्तिकै आवश्यक छ। सञ्चार माध्यमले पनि राष्ट्रिय एकता निर्माणमा सकारात्मक भूमिका खेल्न सक्छ। चलचित्र, टेलिभिजन, साहित्य, सङ्गीत र डिजिटल माध्यमले भारतका विभिन्न संस्कृतिलाई एकाअर्कासँग परिचित गराउन सक्छन्। भारतको पर्यटन उद्योगले पनि विविधतामा एकताको भावना उजागर गर्छ। एउटै देशभित्र यति धेरै भौगोलिक र सांस्कृतिक विविधता हुनु भारतको ठूलो विशेषता हो। सांस्कृतिक पर्यटनले विभिन्न समुदायबीच आर्थिक तथा सामाजिक सम्बन्धलाई अझ बलियो बनाउन सक्छ। वास्तवमा विविधतामा एकताको अर्थ सबै मानिस एउटै भाषा बोल्नु, एउटै धर्म मान्नु वा एउटै संस्कृति अपनाउनु भन्ने होइन। यसको अर्थ फरक फरक पहिचानलाई स्वीकार गर्दै साझा मूल्य र राष्ट्रिय उद्देश्यमा एकजुट हुनु भन्ने हो। अन्तत भारतको विविधतामा एकता केवल एउटा नारा होइन, भारतीय समाजको जीवन्त वास्तविकता हो। भारतमा अनेकौँ धर्म, भाषा, जाति, संस्कृति र क्षेत्रीय पहिचान भए पनि सबैलाई एउटै संविधान, राष्ट्रिय भावना र साझा भविष्यले जोडेको छ। स्वतन्त्रता आन्दोलनदेखि आधुनिक भारतको विकाससम्म विभिन्न समुदायका मानिसहरूले मिलेर देश निर्माणमा योगदान दिएका छन्। भारतलाई अझ शान्त, समृद्ध र शक्तिशाली राष्ट्र बनाउन आपसी सम्मान, सहिष्णुता, समानता र बन्धुत्वको भावना अति नै आवश्यक छ। प्रत्येक भारतीयले आफ्नो भाषा, धर्म र संस्कृतिप्रति गर्व गर्दै अरूको पहिचानलाई पनि सम्मान गर्नुपर्छ। जात, धर्म, भाषा वा क्षेत्रका आधारमा विभाजन होइन, मानवता र राष्ट्रियको आधारमा सम्बन्ध निर्माण गर्नुपर्छ। यसैले भारतका लागि साँचो राष्ट्रिय एकताको सन्देश यही हो कि फरक भाषा, फरक धर्म, फरक संस्कृति र फरक जीवनशैली भए पनि सबै भारतीय एउटै राष्ट्रका नागरिक हुन्। विविधता भारतको पहिचान हो र एकता भारतको शक्ति हो। यही भावनालाई बलियो बनाउन सकेमा भारतले आफ्नो बहु सांस्कृतिक विरासतलाई सुरक्षित राख्दै अझ समावेशी, लोकतान्त्रिक, शान्तिपूर्ण र समृद्ध राष्ट्रका रूपमा अघि बढ्न सक्छ। अनेकतामा एकता नै भारतको विशेषता हो। विविधताले भारतलाई विभाजित गर्दैन, बरु सही सम्मान र सहकार्यका साथ त्यसले भारतलाई अझ बलियो बनाउँछ। त्यसैले भारतको विविधता यसको शक्ति हो। श्रोता मित्र, हामीहरूले सुनिरहेका थियौँ आकाशवाणी खरसाङको युवावाणी कार्यक्रम मार्फत विविधतामा एकता विषयमाथि केही कुराकानी। र आजलाई भने प्रस्तुता योजना मोहरा लगायत म प्रयासलाई दिनुहोस् बिदा। हवस् त, नमस्ते।

0: एफएम 103.5 मेगाहर्जमा हामी आकाशवाणी खरसाङबाट बोलिरहेछौ। समय रातिको 8:30 भयो। अब प्रस्तुत छ कार्यक्रम चर्चा चौतारी।
1: हामीसित हुनुहुन्छ डाक्टर जीएस योञ्जन, एकजना गौरवशाली व्यक्तित्व, चर्चा चौतारी कार्यक्रममा, र म अशोक चौरसिया, आकाशवाणीको तरफबाट तपाईँलाई स्वागत र नमस्कार।
2: नमस्कार
1: सर, तपाईँको एउटा ठुलो योगदान रहेछ सिङ्गालीला र नेउरा भ्याली नेसनल पार्क निर्माणमा 1986 यो सिङ्गालीला र नेउरा भ्याली नेसनल पार्क जुन निर्माण भयो, यसको ब्रेन बिहाइन्ड भनौँ अथवा तपाईँ इन्स्ट्रुमेन्टल हुनुहुन्थ्यो, के कस्तो हो?
2: अच्छा, यो चाहिँ एकदम गच्चुलो क्वेसन। यो चाहिँ कस्तो भने चाहिँ यो चाहिँ यो क्वेसन चाहिँ यो प्रश्न चाहिँ एकदमै राष्ट्रिय तौरले पनि एकदम महत्वपूर्ण क्वेसन चाहिँ प्रश्न चाहिँ तपाईँले मलाई गर्नुभयो। त्यति बेला यो 76 जब मैले पिएचडी पाएँ, त्यति बेला फेरि यहाँ एउटा के भयो भनेदेखि चाहिँ यो फरेस्ट कर्पोरेसन भन्ने यहाँले चाहिँ एउटा संस्थाले चाहिँ हिलको यो पहाडी अञ्चलको जङ्गलहरू चाहिँ दम्मा दम फाँड्नु लागेको थियो। यसलाई नाङ्गो झार बनाउने हिसाबले चाहिँ फनाइ चाहिँ त्यहाँ भइरहेको थियो, डिफोरेस्टेसन भनिन्छ, त्यो कार्यक्रम चाहिँ यहाँ चलिरहेको थियो। अनि म त त्यहाँ हेरिरहेको छु, खबर गर्न पढिरहेको छु, साथीभाइसँग फोनमा

अप्नाइरहेको छु र 1974 सालको पछि मैले खोजी गर्दै गर्दाखेरि चाहिँ पश्चिम बङ्गाल सरकारले एउटा फरेस्ट कर्पोरेसन भन्ने चाहिँ बनाएर चाहिँ 2 तारिक नोभेम्बर 1974 सालदेखि चाहिँ यो फरेस्ट कर्पोरेसनले चाहिँ यो पहाडमा चाहिँ जङ्गल फार्नु चाहिँ सुरु गरेको रहेछ अनि 2 तारिक नोभेम्बर 1974 सालदेखि त्यो 76 सालमा जबसम्म मैले पिएचडीमा पाएको थिइनँ तबसम्म म यता आउने त कुरै भएन अनि अब त्यो पाइसकेपछि त्यहाँदेखि मलाई पेन्सन कलेज दिएको थियो तर मैले फेरि यो यहाँ यो जुन चाहिँ यो वन बचाउ अभियान पनि मैले गर्नुपर्छ रहेछ पहाडको वन बचाउ चाहिँ भन्ने मलाई मनमा लागेपछि चाहिँ मैले पेन्सन कलेजलाई चाहिँ मैले उसलाई चाहिँ हटाएर चाहिँ अन्त मैले फेरि सरकारलाई रिक्वेस्ट गरेँ मलाई त्यो गभर्मेन्ट कलेजमा दिनुहोस् भनेर दार्जिलिङ गभर्मेन्ट कलेजमा त्यहाँदेखि नभन्दै सरकारले मलाई फेरि एजुकेसन डिपार्टमेन्टले वेस्ट बङ्गालको दार्जिलिङ सरकारी कलेजमा मलाई फेरि ट्रान्सफर गरिदिए अनि गरेपछि जब म दार्जिलिङ सरकारी कलेजमा फर्केर म आएँ एकपट्टि मैले यहाँका पहाडको के भन्छ अब हाम्रो भाइ बहिनीहरूलाई एमएससी गर्नु पिएचडी गर्नु रिसर्च गर्नुमा सिकाउने मेरो ठुलो एउटा काम त्यहाँ हुन गयो अर्कोपट्टि चाहिँ कर्पोरेसनले जुन रूपले यहाँ जङ्गल चाहिँ खत्तम पारिरहेको छ त्यसलाई कसरी रोकथाम गर्ने भन्ने चाहिँ मेरो ठुलो एउटा यहाँ चुनौती त्यहाँ भएको थियो अनि मैले के गरेँ भनेदेखि चाहिँ अब यो चुनौती त एकजनाले गर्ने काम त होइन यसमा त सबैको इन्भल्भमेन्ट चाहिन्छ जनताको पनि चाहिन्छ इन्टेलेक्चुअल चाहिन्छ टिचरहरूको पनि चाहिन्छ स्टुडेन्टको पनि चाहिन्छ र भन्ने हिसाबले चाहिँ त्यहाँदेखि मैले के गरेँ भने एउटा वन संरक्षण मेरो कमिटी चाहिँ बनाएँ मैले अनि त्यसको सेक्रेटरी चाहिँ म आफै बसेँ किन म त एउटा 32 पनि थिएँ मलाई अब वनको महत्त्व के छ त्यो त मलाई याद थियो अन्त त्यसले गर्दाखेरि चाहिँ अन्त एउटा कमिटी बनाएँ वन संरक्षण समिति अङ्ग्रेजीमा फरेस्ट कन्जर्भेसन कमिटी भनिन्छ त्यो बनायो भने अन्त त्यो सेक्रेटरी म आफै बसेँ त्यहाँदेखि हामीले बिस्तारै हामीले अन्त एउटा मुभमेन्ट हामी सुरु गऱ्यौँ दार्जिलिङको वन चाहिँ कुनै हातले पनि यसलाई चाहिँ फाँड्नु चाहिँ हुँदैन यसलाई चाहिँ सुरक्षित राख्नुपर्छ किनभने मैले वैज्ञानिक हिसाबले यहाँको इकोलोजीको एङ्गलबाट यहाँको साइन्टिफिक रिसर्चको एङ्गलबाट यहाँको एग्रिकल्चरको एङ्गलबाट यहाँको जलवायुको एङ्गलबाट हेर्दाखेरि चाहिँ यो वन चाहिँ विनाश भयो भने चाहिँ पहाड चाहिँ एउटा उदर मरुभूमिमा परिणत हुन्छ त्यहाँदेखि यहाँको जम्मै पहाडको इकोनोमी चाहिँ शून्यमा आउँछ त्यति बेला चाहिँ यहाँको जलवायु चेन्ज भएर परिवर्तन भएर हामीले अहिले जुन चाहिँ ग्लोबल वार्मिङको इफेक्ट हामी सहिरहेको छौँ त्योभन्दा 10 गुणा अझ नराम्रो इफेक्ट चाहिँ त्यसको शिकार चाहिँ हामी उहाँलाई छौँ भन्ने कुरो चाहिँ मैले त्यहाँ बुझिसकेको थिएँ अन्त त्यसले गर्दाखेरि चाहिँ अन्त हामीले बिस्तारै मुभमेन्ट हामी गऱ्यौँ र यसलाई मुभमेन्ट 6 वर्ष त्यति बेला हाम्रो श्री ज्योतिवासीज्यू उहाँ हाम्रो बङ्गालको चिफ मिनिस्टर हुनुहुन्थ्यो अन्त उहाँसित झन्डै हामीले कमसेकम 10 पटक चाहिँ हामीले भेट्यौँ ज्योतिवासी उहाँ दार्जिलिङ आउनुहुँदाखेरि पनि भेट्यौँ कलकत्तामा गएर पनि भेट्यौँ अनि हामीले थुप्रै मेमोरेन्डम चढायौँ अनि अन्तमा चाहिँ जब 1984 सालमा आइपुग्दाखेरि चाहिँ 1978 सालदेखि चाहिँ हामीले यो मुभमेन्ट सुरु गरेको अनि 1974 सालमा आइपुग्दाखेरि चाहिँ त्यहाँदेखि अन्त मैले ज्योतिवासीज्यूलाई 2 प्रश्न राखेँ 2 अझ बेसी पनि मैले भने हेर्नुहोस् एउटा यसको साइन्टिफिक रिजन छ यसको इकोलोजिकल रिजन छ इकोनोमिक रिजन छ त यो वनको महत्त्व चाहिँ यति ठुलो छ कि यो वन बचायो भनेदेखि चाहिँ दार्जिलिङ पहाड मात्र होइन सम्पूर्ण पश्चिम बङ्गाल मात्र होइन तर सम्पूर्ण भारतको समृद्धिको निम्ति चाहिँ यो बङ्गाल यो वनले चाहिँ ठुलो भूमिका खेल्न सक्छ अहिले खेलिरहेको छ यसको भूमिका अझै 10 गुणा हामीले बढाउन सक्छौँ भन्ने हिसाबले उहाँलाई मैले कन्भिन्स गरेपछि चाहिँ उहाँले भन्नुभयो ए ठिक छ साइन्टिफिक एङ्गलबाट तपाईँले भन्नु त्यो पनि मैले बुझेँ अरू सबै बुझेँ ठिकै छ अब म यो पर्सनल चाहिँ कर्पोरेसनलाई चाहिँ म अब विथड्र गर्छु भनेर उहाँले त्यो खालको आश्वासन चाहिँ हामीलाई दिनुभयो त्यहाँदेखि 1984 सालदेखि चाहिँ त्यहाँनिर यो जुन चाहिँ कर्पोरेसन छ त्यो चाहिँ अब विथड्र भयो अन्त भएपछि चाहिँ त्यहाँदेखि यो पहाडको जति पनि यो वन जङ्गल छ त्यो चाहिँ हामीले बचाउनमा चाहिँ हामी सफल भयौँ तर त्यति बेला अब के भयो भनेदेखि चाहिँ गभर्मेन्ट अफ इन्डियामा जुन चाहिँ एउटा मिनिस्ट्री अफ इन्भाइरोमेन्ट फरेस्ट छ ठुलो एउटा वन विभाग छ त उनीहरूले प्रत्येक राज्यमा भारतको प्रत्येक राज्यमा चाहिँ एउटा बायोस्फियर रिजर्भ भनिन्छ बायोस्फियर रिजर्भ भने चाहिँ जति पनि यो वन जङ्गलको एउटा ठुल्ठुलो कुनै पनि राज्यमा चाहिँ सबै वन जङ्गल मास्नु हुँदैन केही अंश चाहिँ यसको चाहिँ रिजर्भ राख्नुपर्छ यसलाई चाहिँ पूर्ण रूपले सुरक्षित राख्नुपर्छ त्यहाँ एक सिङ्का दाउरा पनि काट्नु पाउँदैन एउटा सानो डाला पनि त्यहाँ घाँसको रूपमा काट्नु पाउँदैन भन्ने हिसाबले त्यो खालको नीति चाहिँ मिनिस्ट्री अफ फरेस्ट अफ इन्भाइरोमेन्टले पास गरिसकेको थियो अनि प्रत्येक राज्यमा हामी हेर्दैछौँ बायोस्फियर रिजर्भ भनेर नेसनल पार्क्सहरू धमाधम बनिएको छ तर पश्चिम दार्जिलिङ पहाडमा त यहाँ यस्तो खालको उद्भिदहरू छ त्यो उद्भिदहरू चाहिँ भारतको अरू कुनामा पाइँदैन
जस्तो कि यहाँ चाहिँ अब यो भन्नुभन्दा अघि चाहिँ के हुन्छ भने चाहिँ यहाँ हाम्रो तिन किसिमको

0: एन्ड अल्पाइन एन्जल, त्यो खालको विभिन्न प्रकारको तिनवटा जोनमा, तिनवटा एरियामा तिनवटा विभिन्न किसिमको यो उद्भिदहरू प्राणी जगत, यो चाहिँ एकदम युनिक कुरा हो, हामीलाई युनिक एकदमै भ्यालुएबल कुरा हो यो चाहिँ।
1: हजुर,
0: यो खालको चाहिँ इन्डियाको अरू ठाउँमा चाहिँ पाइँदैन, यो चाहिँ यहीँ मात्रै पाइन्छ यहाँ चाहिँ दार्जिलिङमा हो। अरू नर्थ इस्टको अरू जग्गामा पनि होला, अब त्यहाँ पनि पाइन्छ होला, तर यहाँ चाहिँ एकदम झन् विशेष गरेर पाइन्छ। यस्तो लाखौँ यस्ता चिजहरू छन् यहाँ, हामीलाई करोडपति बनाउने, हामीलाई अरबपति बनाउने चिजहरू चाहिँ वन जङ्गलभित्र लुकेर बसेको छ। त्यसै कारणले यो कर्पोरेसनलाई चाहिँ हटाएर यहाँ एउटा रुख पनि फाड्नु हुँदैन भन्ने मुभमेन्ट चाहिँ हामीले गरेको, 6 वर्ष मुभमेन्ट हामीले गर्यौँ दार्जिलिङको वन सक्छ वनलाई चाहिँ हामीले एकदमै सुरक्षित राख्नुपर्छ।
1: त्यसको लागि सरहरूले हिमालयन साइन्स एसोसिएसन,
0: हजुर, त्यति बेला चाहिँ
1: दार्जिलिङ सोसाइटी फर एजुकेसन रिसर्च एन्ड डेभलपमेन्ट,
0: हजुर हजुर, र यसको ठुलो भूमिका छ। अब यता फेरि यसको साहित्यिक महत्त्व बुझाउनको निम्ति चाहिँ विशेष गरी स्टुडेन्ट वर्गलाई चाहिँ साहित्यिक महत्त्व बनाउनको निम्ति चाहिँ हामीले एउटा हिमालयन साइन्स एसोसिएसन भन्ने संस्था बनायौँ 1981 सालमा, अनि बनाएर यसले खुब राम्रो काम गर्यो संस्थाबाट। दार्जिलिङ इतिहासमा जुन चिज हामीले गऱ्यौँ, दार्जिलिङ इतिहासमा प्रथम चोटि चाहिँ त्यो हुनुभएको छ त्यो चिज चाहिँ। तर सबैभन्दा पहिला चाहिँ नोभेम्बर 7-8-9 तारिकको दिन 1981 सालमा अन्त हामीले सेन्ट जोसेफ कलेजमा यो हिमालयन साइन्स एसोसिएसन गठन गरेपछि चाहिँ अन्त हामीले एउटा 3 दिनको साइन्स एक्जिबिसन राख्यौँ त्यहाँ, 3 दिनको साइन्स एक्जिबिसन, नाना प्रकारको साइन्स एक्जिबिसन भन्दा चाहिँ जस्तो अब अहिले जुन चाहिँ यो माइक्रोफोन छ, यो माइक्रोफोनले कस्तो प्रकारले काम गर्छ, यो भित्र के चाहिँ तत्त्व लुकेको छ, जस्तो यो मोबाइल फोन छ त्यो भित्र यो चिप्सहरू भनिन्छ, विभिन्न चिप्सहरू मिलाएर चाहिँ मोबाइल फोनमा आवाज पनि आएको आवाज पनि त्यहाँ रिसिभ गर्ने, फेरि हामीले प्रसारण पनि गर्न सक्ने, ट्रान्समिट पनि गर्न सक्ने, यो कस्तो खालको चिज हो, यो के कसरी चाहिँ हुन्छ, यो भित्र विज्ञान पनि लुकेको छ, यो भित्र टेक्नोलोजी पनि लुकेको छ, यो दुईवटा चिज लुकेको छ, यो भित्र चाहिँ साइन्स पनि लुकेको छ, टेक्नोलोजी पनि लुकेको छ यो चाहिँ। तर अब साइन्स चाहिँ कुन रूपमा लुकेको छ, टेक्नोलोजी कुन रूपमा पाइन्छ, यो जम्मै कुराहरूलाई चाहिँ बताउने हिसाबले चाहिँ हामीले एउटा साइन्स एक्जिबिसन बनाएको थियौँ। त्यस्तै प्रकारले अब कुनै पनि एउटा चोर घरको अगाडि राति अब 2 बजीतिर चोर आयो भने त्यो दैलोमा उसले दैलो फोरेर घरभित्र पस्नु भन्दा अघि नै के अरे भित्र आवाज आइहाल्छ, त्यो आवाज कि कोही मान्छे बाहिरबाट आइरहेको छ भनेर भित्र प्रत्येक रुममा आवाज आउने गर्छ। अब त्यो खालको एउटा जुन चाहिँ सिस्टम चाहिँ कसरी बनाउने भनेर त्यो भित्र पनि विज्ञान नै लुकेको हुन्छ, टेक्नोलोजी लुकेको हुन्छ। अब त्यो खालको अब कुनै मान्छेले वृद्धावस्थामा उसले आँखा देख्न सक्दैन, तर वृद्ध अवस्था पनि 30-20 वर्षकै उमेरकै जस्तो आँखा 100 किलो चाहिँ कसरी बनाउनु भयो भने त्यो भित्र पनि वैज्ञानिक ज्ञान लुकेको हुन्छ। अब त्यो जम्मै नाना प्रकारको हजारौँ किसिमको वैज्ञानिक लुकेको ज्ञान लुकेको कुराहरूलाई चाहिँ प्रदर्शन गरेर चाहिँ मान्छेहरूलाई देखाउने अनि बुझाउने त्यो खालको साइन्टिफिक हामीले 3 दिनको गरेको थियौँ सेन्ट जोसेफ कलेजमा, खुबै सफल भयो। तर त्यो दिन चाहिँ मैले के गरेँ भने चाहिँ अब यहाँ कुरामा कुरा आउँछ। अन्त मलाई त अब दार्जिलिङको दार्जिलिङ चाहिँ यो वैज्ञानिक क्षेत्रमा चाहिँ कतिको पछाडि छ, एक नम्बर हामीले गर्नुपर्ने कामहरू के छ, अरू राज्यहरूको तुलनामा भारतकै अरू राज्यहरूको तुलनामा विदेशको त झन् पुरै छोडिदिउँ है, विकसित देशको त पुरै छोडिदिउँ, यी इन्डियाभित्र पनि जति पनि अरू राज्यहरूले जे जति गरिरहेछन् हामीले त 100 पनि त्यहाँ गर्न सकेको छैनौँ यो पहाडी अञ्चलमा। अनि मैले त्यो मेरो आफ्नो जेनरल सेक्रेटरी हिमन साइन्स एसोसिएसन हामीले गठन गरेपछि त्यसको जेनरल सेक्रेटरी चाहिँ मै थिएँ, फाउन्डर जेनरल सेक्रेटरी। अनि मलाई किनभने मलाई पुरै याद छ दार्जिलिङको इतिहास चाहिँ के छ कसो छ, वैज्ञानिक इतिहास गर्नुपर्ने के छ, यहाँ के चिजको कमी छ, वैज्ञानिकहरूको कस्तो खालको कमी छ, विज्ञानको चिजहरू विज्ञान सम्बन्धित यहाँ इन्फ्रास्ट्रक्चर भनिन्छ केही पनि छैन यहाँ हो, यो जम्मै कुराहरू मलाई थाहा थियो। अनि मैले त्यहाँ सोचेको थिएँ यो हिमालयन साइन्स एसोसिएसनको जुन चाहिँ त्यो एक्जिबिसनको समयमा चाहिँ हामीले त्यति बेला दावा लामा हिलको हिल मिनिस्टर हुनुहुन्थ्यो, ज्योतिबाजु चिफ मिनिस्टर, अनि दावलामा हुनुहुन्थ्यो हिल मिनिस्टर, एके देव चाहिँ त्यति बेलाको डिस्ट्रिक्ट म्याजिस्ट्रेट हुनुहुन्थ्यो दार्जिलिङको, एके देव उहाँ डिस्ट्रिक्ट म्याजिस्ट्रेट हुनुहुन्थ्यो, अनि उहाँलाई हामीले निम्त्याएको थियौँ त्यहाँनिर। त्यसबाहेक चाहिँ यो नेसनल काउन्सिल अफ म्युजियम्स भनिन्छ त्यसको डाइरेक्टर एकजना सरोज घोष, डाक्टर सरोज घोष हुनुहुन्थ्यो, उहाँ दिल्ली अवस्थित हुनुहुन्थ्यो, पछि त्यति बेला कलकत्ता आउनुभएको थियो, अनि उहाँलाई पनि हामीले निम्त्याएको थियौँ, उहाँ पनि आउनुभयो, र जम्मै अधिकारीहरूलाई हामीले निम्त्यायो अरे त्यति बेला। अन्त एज अ जेनरल सेक्रेटरी मेरो भाषणमा चाहिँ मैले यो एक्जिबिसनको समयमा चाहिँ एउटा प्रस्ताव राखेँ, एउटा राम्रो प्रस्ताव राखेँ,
1: हजुर,
0: कि वैज्ञानिक क्षेत्रमा चाहिँ हामीले के चिज चाहिँ सबैभन्दा पहिलो कुरो चाहेको छ भनेर। त्यो चिज चाहिँ थियो मैले एउटा साइन्स म्युजियम, यो पहाडमा चाहिँ एउटा साइन्स म्युजियमको अति आवश्यक छ, जुन खालको म्युजियम मैले दिल्लीमा हेरेको थिएँ, गुजरातको अहमदाबादमा हेरेको थिएँ, कलकत्तामा हेरेको थिएँ, अनि विभिन्न अरू राज्यमा मेरो भ्रमण हुँदाखेरि मैले हेरेको थिएँ, अनि म यति साह्रो इम्प्रेस भएको थिएँ, अहो यो खालको म्युजियम चाहिँ हाम्रो पहाडमा पनि हुन सक्यो भने त यो एउटा म्युजियम भनेको एउटा इन्स्टिट्युट

0: छिन्ने हो। यसमा नाना प्रकारको चिजहरू देख्न पाइन्छ, बुझ्नु पाइन्छ, यसमा फेरि किताबहरू पनि पाइन्छ। अनि फेरि म्युजियम भनेपछि तपाईँको बेला बेलामा त्यहाँ सेमिनारहरू हुन्छ, वर्कसप्सहरू हुन्छ, कन्फरेन्स हुन्छ, मिटिङ हुन्छ, जहाँ चाहिँ बाहिरबाट आएका विशेषज्ञहरूले त्यहाँ भाषण दिने हुन्छ। त्यो भाषणबाट हामीले धेरै नयाँ कुराहरू सिक्ने गर्छौँ, इत्यादि इत्यादि कुराहरू। र विज्ञानको क्षेत्रलाई चाहिँ अघि बढाउनुमा चाहिँ म्युजियमको ठुलो भूमिका रहेको हुनाले, अन्त मेरो आफ्नो जेनरेसिटीको भाषणमा चाहिँ त्यो दिन त्यो के अरे एक्जिबिसनको समयमा अन्त मैले एउटा म्युजियमको डिमान्ड गरेँ। अनि त्यहाँ फेरि के भयो भने राम्रो काम चाहिँ नेसनल साइन्स काउन्सिल अफ साइन्स म्युजियमका डाइरेक्टर स्वयं नै डाक्टर सरोज घोष उहाँ आउनुभएको थियो। यतापट्टि हिल मिनिस्टर दावा लामा हुनुहुन्थ्यो, यतापट्टि फेरि जिसिमेसन एकेदेव, ऊ एकदमै डेभलपमेन्ट प्रेमी, त्यो एकेदेव एकदम राम्रो हुनुहुन्थ्यो। पछि बङ्गालको चिफ सेक्रेटरी हुनुभयो, भएर उहाँ रिटायर हुनुभयो, सायद अहिलेमा हुनुहुन्छ त्यहाँनिर। अन्त त्यो 1981 सालमा मैले जुन चाहिँ साइन्स म्युजियमको मैले प्रस्ताव दिएको थिएँ त्यहाँनिर, त्यसलाई अघि बढ्दै बढ्दै बढ्दै बढ्दै तर अलिकति धेरै ढिलो भयो। पछि 28 वर्ष पछि मैले 28 वर्ष यसलाई स्थापित गर्नको निम्ति मैले 28 वर्ष मैले सङ्घर्ष गर्नु पर्यो। दार्जिलिङ सरकारी कलेजमा म लेक्चरर हुँदाको टाइमको हो यो कुरा है। त्यहाँनिर पछि अन्त म कालिम्पोङ कलेज प्रिन्सिपलबाट आएँ। त्यहाँनिर आएपछि मैले 2000 सालमा चाहिँ म रिटायर भएँ। रिटायर हुन्जेलसम्म पनि यो साइन्स म्युजियम चाहिँ हुनु सकेन। तर पछि के भयो भने चाहिँ साइन्स म्युजियम नभनेर यसलाई साइन्स सेन्टरको नामले चाहिँ यसलाई पुकारियो। अनि र पनि मैले लागिबसेँ, म रिटायर भएर पनि म लागिरहेँ। त्यहाँदेखि 2008 आइपुग्दाखेरि चाहिँ यहाँ डेलो, यहीँ कालिम्पोङको डेलोमा चाहिँ साइन्स सेन्टर चाहिँ स्थापित हुनु चाहिँ सम्भव भयो। 2008 सालदेखि चाहिँ यो डेलोमा अहिले साइन्स सेन्टर सुरु भइरहेको छ। यहाँ हजारौँ सङ्ख्यामा हाम्रो पहाडको मात्रै होइन बाहिरबाट आउने जति पनि पर्यटकहरू छन् उनीहरूले खुब मजाले यहाँ आनन्द भोग गरिरहेको छ।
1: जीएस रञ्जन सरले राष्ट्रपतिद्वारा मार्च अथवा अप्रेल महिनामा तोकिएको राष्ट्रिय कार्यक्रममा राष्ट्रपति भवनमा पद्मश्री पुरस्कार प्राप्त गर्नुहुनेछ। जीएस रञ्जन सर, तपाईँ आफ्नो बहुमूल्य समय दिनुभयो, तपाईँलाई धेरै धेरै धन्यवाद। नमस्कार,
0: धन्यवाद।
2: हामी आकाशवाणी खरसाङबाट बोलिरहेछौँ। अघिल्लो कार्यक्रमको घोषणा आकाशवाणीको दिल्ली केन्द्रबाट।

बोलिरहेछौ। समय रातिको 10:30 भयो। यसका साथै आजको सम्पूर्ण कार्यक्रम यही पूरा गरिन्छ। भोलि बिहान 6:20 हाम्रो बिहानी अधिवेशन लिएर पुनः उपस्थित हुनेछौ। तबसम्म लागे जान्छौ। शुभरात्रि। जय हिन्द।